0: मण्डल को सहकार्यमा जारी सन्देश।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल।

0: इन्डोस्कोपी सेवा,
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
2: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितौनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
4: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
2: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
4: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
2: पाठेघरमा मासु पलाउने,
4: निसन्तान महिलाको चेक जाँच,
2: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार।
2: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सड़क विभाग रोड, दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही, दाङमा।
7: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: अन्य सेवाहरू:
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
11: होइन भाइला,
12: लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
16: साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाइ हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
14: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक, घोराईदाङमा।
19: उपचार हुने रोगहरू:
0: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
19: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
0: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
19: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने

0: सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-85-8029। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
5: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
6: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
7: विस्तृत आँखा परीक्षण उपचार,
8: बाल दृष्टि रोग निदान उपचार,
6: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
7: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
6: कन्ट्याक्ट लेन्स सेवा,
5: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
6: कृत्रिम आँखा फिटिङ गरिन्छ,
7: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
6: दाङ जिल्लाकै पहिलो र एकमात्र
8: भिजन थेरापी सेवाहरू,
6: अल्छी आँखा उपचार,
5: डेढो आँखा उपचार,
6: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
7: डबल भिजन उपचार,
6: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिलाउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
7: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
6: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
7: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
5: फोन नम्बर 98-89-84-602 र 98-64-84-73।
9: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
10: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
9: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असोज 26 गते सोमबार, सन् 2026 अक्टोबर 12 तारीख असोज शुक्ल पक्षको द्वितीय तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
3: आज वार्षिक उत्सव मनाउँदै गरेका बाँकेको रेडियो बागेश्वरी 94.5 MHz र चितवनको कालिका एफएम 95.2 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
4: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रभावमा फेरि पनि ढिलाई, बाढ़ीले घर खेतपुल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति टर्यो।
3: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए, दशैंका लागि रूट पर्मिट खुला, दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने नरोकिने।
4: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो, कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म महँगो।
3: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी, रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी, सहमतिका लागि तयार रहेको युक्रेनी राष्ट्रपतिको भनाई।
4: र आईसीसी क्रिकेट विश्वकप लिग 2 मा नेपालले क्यानाडालाई हरायो।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। गोर्खाको चुम उपत्यकाको उंगिलुङ खोलामा खसेको पहिरोले स्यार खोला थुनेर हिजो झिसमिसेमै बुढी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। पहिलो बाढ़ीले चेतावनी दिएसँगै बुढी गण्डकीको तटीय क्षेत्रका स्थानीय बासिन्दाले बस्ती छाडेपछि आएका दुई भयानक बाढ़ीमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढ़ीको पहिलो लहरपछि स्थानीय स्तरमा गरिएको सतर्कताका कारण नदी किनारका बासिन्दाले घर छाडेर सुरक्षित ठाउँमा जाने समय पाए। त्यसपछि आएको ठूलो बाढ़ीले बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 34 गोठ र बंगुरका 22 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौं घर डुबानमा परेका छन्। 2 पक्की पुल 1 बेलीब्रिज र 2 झोलुङ्गी पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 जना बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। चुमनुम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले स्थानीय बासिन्दाबाट आएको सूचनाका आधारमा बेलैमा सुरक्षित रहन सूचित गरिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढ़ी गण्डकीको सहायक नदी स्यार खोला सुक्खा पहिरोले थुनिँदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका छ चुमलिङ नजिकैको उंगिलुङ खोलाबाट बाहाव र गेग्रा नआएर स्यार खोला थुनिएको थियो। स्यार खोला थुनिएको केही समयपछि फुट्दा बुढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। उंगिलुङ खोलामा पहिरो खसेको हो कि हिम पहिरो भनेर यकिन हुन सकेको छैन। स्यार खोला थुनिएको भनिएको ठाउँबाट 5-6 किलोमिटर तल बुढ़ी गण्डकीमा मिसिन्छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुमनुम्री गाउँपालिका छ चुमचेत नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढ़ी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ।
4: यसैबीच गोर्खाको बुढ़ी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढ़ी गण्डकी नदीको आरूघाट भन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढ़ी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाहरू सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ। 1.5 महिना अघि भदौ 10 गते भोटेकोसीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखेका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाका उंगेलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि एसएमएस पठाइएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ। नदी थुनिएको ठाउँबाट नजिकको बस्ती श्रीदिवास फिल्म र घट्टे खोलाका बासिन्दाले जगत लगायत तल्लो क्षेत्रका बासिन्दाहरूलाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढ़ी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाई छ। उंगिलुङ खोलाबाट बगेको गेग्रानले स्यार खोला थुनिएर फुटेपछि बुढ़ी गण्डकीमा लेदो सहितको ठूलो बाढ़ी आएको विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3,735 र आचार्य 2,342 मतसहित विजय हुनुभएको हो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले 1,745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संग्रौला पन्त 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। काया कैरनमा मानसिक स्वास्थ्य र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
6: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149482 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: व्हाट्सएप नम्बर 9854149482 होइन त? अनि त्यसपछि
6: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
5: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
7: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: यस दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटीको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संगौला लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। भोटेको सीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्क जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाखु खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि गाड़ी चल्न थालेका छन्। नेपाली सेनाको सहयोगमा यो पुल जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा गाड़ी चल्न थालेका, गल्छी त्रिशुली मैलुङ स्याफ्रीबेसी रसुवागढ़ी सड़क योजना विदुरका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। यस्तै यता त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा रहेको गलौदी खण्डमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पनि पुनर्निर्मित सड़कबाटै गाड़ी चल्न थालेका छन्। दशैं यात्रालाई सहज बनाउन दुवै राजमार्गमा मरम्मत तथा व्यवस्थापनका काम अघि बढ़ाइएको हो। यता 8 र 9 असोजमा परेको लगातारको वर्षापछि आएको बाढ़ीले सड़क र पुल बगाउँदा सड़क सम्पर्कविहीन बनेको म्याग्दी मुस्ताङ राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। पर्वत बागलुङ जोड़ने मालढुङ्गामा कालीगण्डकी नदीको पुलको पहुँच सड़क बगाएको थियो। दुई जिल्ला सीधा सड़क सम्पर्क जोड़िने चरणमा पुगेका छन्। हिजोबाटै पर्वत र बागलुङलाई सड़क सम्पर्कमा जोड़ने गरी काम भइरहेको सड़क डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो। बाढ़ीले पटक पटक अवरूद्ध बन्दै आएको बीपी राजमार्गमा अहिले सहज रूपमा गाड़ी चलिरहेका सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाइ छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: दशैंका लागि गाड़ीको रूट पर्मिट पनि खुलेको छ। यस्तै बड़ा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा ओपीडी बन्द गर्ने भएका छन्। फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको छ। निरन्तरको वर्षा बाढ़ी पहिरो लगत्तै दशैं शुरू भएसँगै काठमाडौँ उपत्यका सरकारी अस्पतालमा बिरामीको संख्या बढ़ेको छ। दशैंमा नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिमका तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आकस्मिक उपचार पनि हुनेछ भने दशैंको बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ, तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया रोकिने छैन। नयाँ पत्रिकामा खबर छ।
6: विगत 2 दशकमा नेपालले ठूला प्राकृतिक तथा मानव सृजित विपदका घटनाहरू सामना गरेको छ। यस्ता घटनापछि उत्पन्न मानसिक तथा मनोसामाजिक समस्याको पहिचान, परामर्श र व्यवस्थापनमा भएका प्रयासले मानसिक स्वास्थ्यको महत्वबारे बुझाई बढ़ाउन सहयोग गरेका छन्। मानसिक स्वास्थ्यबारे साथी सम्झना महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँग कुरा गर्नुभएको छ।
7: मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता, आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो। अब तपाईँ पढे लेखे छ त खाइ पी गरेछ सबै गरेछ तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ तपाईँ चाहिँ उत्पादनशील काम गरिरहेको छैन उल्टो घरमा सबैलाई दुःख दिइरहेको छैन त्यो पनि मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन भने त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो होइन। छोटकरीमा भन्ने हो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन 10 एकदमै प्रमुख रोग एकदमै गम्भीर समस्याहरू मध्येमा 5 त मानसिक रोग नै छ 10
8: हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा होइन
7: हामी यो संसारमा सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन त्यसमध्येमा चाहिँ सेवा सुविधाहरू कति छन् त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानूनहरू कस्तो छ अनि त्यहाँ कति बजेट खर्च गर्छ भन्ने यो सबै यावत कुराहरूले चाहिँ त्यो देशमा मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू त्यहाँको मान्छेहरू कतिको सुरक्षित छन् भन्ने त्यो इन्डिकेट गर्ने चाहिँ एउटा सिस्टम छ त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै 26-27 वर्ष भएको कन्टेक्स्टमा म त एकदम आशावादी छु म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ पछिल्लो 10-15 वर्षमा चाहिँ हामीले निकै नै धेरै फड्को मारेका छौँ सबै वेल इन्फर्म छ कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ डाक्टर कहाँ जाऊ हस्पिटल जाऊ भने पनि जानै नजाने जानै परे पनि लुकी छिप्पी नामै परिवर्तन गरेर त्यसरी जाने चलन थियो होइन अब अहिले त आएर अहिले यङ्स्टर्सहरू आफूले पढाएर मलाई त यो रोग लाग्छ मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम ओपनली आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ त्यो कन्टेक्स्टमा मैले राम्रै चाहिँ अचिभ गरेँ भन्ने भन्नु
8: कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले
7: समस्याहरू समस्या समाधानतिर लागू त्यसलाई लुकाएर छोपेर ढाकछोप गर्नु चाहिँ त्यो त्यो चाहिँ बुद्धिमत्ता होइन त्यो हिरोइजम पनि होइन यदि समस्या छ भने सठिक रूपमा वैज्ञानिक रूपमा यसलाई समाधान गरौँ भन्ने नै कुरा हो।
5: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोस्।
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
10: के भयो भनौ, अहिले नै साथीको बिहे जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
9: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
11: हजुर, विगत 3 तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
17: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू,
18: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्युरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
6: सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कातिर चाडपर्वको बजार महँगिएको छ। किसानले पनि आफ्नो उत्पादन खेतमै बिक्री गर्दा पाउने शुद्ध मूल्य अर्थात फार्मगेट मूल्यको वृद्धि दर 8 वर्ष यताकै न्यून भएको छ। तर त्यही कृषि उपजका लागि उपभोक्ताले भने किसानले पाउने मूल्यभन्दा कैयौं गुणा बढ़ी तिर्नु परेको सरकारी प्रतिवेदनले देखाएको छ। यसले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेका विभिन्न तहका बिचौलिया मध्यस्थकर्ताले नाफा लिइरहेका देखिएको छ। किसानले थोरै मूल्य पाउँदा उपभोक्ताले भने निकै बढ़ी मूल्य तिर्न बाध्य भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। सरकारी प्रतिवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्मका बिचौलियाबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्यभन्दा 7 गुणासम्म बढ़िरहेको देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अध्ययनले मकवानपुर र धादिङ जस्ता जिल्लाका किसानले प्रति किलो 25-35 रूपियाँमा बिक्री गर्ने तरकारी काठमाडौँ उपत्यकामा खुद्रामा 125 रूपियाँसम्म बिक्री हुने गरेको देखाएका छन्।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाटै जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।
6: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। रोहितले 101 रनको योगदान दिए। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाड़ी बनेका छन्। रोहितले 125 बलमा 8 चौका र 1 छक्काको मदतमा 101 रन जोडेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो 3रो शतक हो। यसअघि उहाँले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाउनु भएको थियो। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग 4थो विकेटका लागि हिजो 77 रनको साझेदारी गरे। बासिरले 30 रन जोडेका छन्। यस्तै गुलशन झाले 34 ओभरमा 4 चौका र 3 छक्कासहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो। यस्तै सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोडेको छ। नेपाल तालिकाको 6ठौं स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7औं स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको हो।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी तथा लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टाको अवधिमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा छिटपुट पानी परेको छ।
6: सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिना बित्न लाग्दा घाटा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37 अर्ब 70 करोड़ 39 लाख 66 हजार रूपियाँको बजेट प्रस्तुत गर्नुभयो।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दावीको विवरण अध्यावधि गर्न आग्रह गरेको छ।
6: सुन्तसरीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नका साथै संगठित गिरोहमा संलग्न माथि मुद्दा चढाउँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो एक दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरिएको 579 किलो 218 ग्राम सुन बरामद भएको खबर कान्तिपुरमा छ।
5: बीणा जोशीलाई यस वर्षको मदन पुरस्कार र किरण खरेललाई जगदम्बा श्री अर्पण गरिएको छ।
6: दशैं शुरू भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्कन थालेपछि गड्डाचौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व आएसँगै परिवारसँग मनाउन नेपाल फर्कन थालेका छन्।
5: र गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
6: सहनेको घरवास कहनेको वनवास
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक
6: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाइ बाढ़ीले घरखेत फूल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति भने टर्यो।
5: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए दशैंका लागि रूट पर्मिट खुला दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने आकस्मिक सेवा भने नरोकिने
6: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़ी
5: रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दावी रूसको औपचारिक प्रतिक्रिया हुन बाँकी सहमतिका लागि तयार रहेको युक्रेन राष्ट्रपतिको भनाई
6: र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालले क्यानाडालाई हरायो।
5: र अन्त्यमा आजको कार्टुन आज हामीले राजेश केसीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। यसमा संवाद छैन दृश्य मात्रै छ। कार्टुनमा शक्ति राष्ट्रहरूको कारण हिमाली क्षेत्रले भोगिरहेको संकट र नेपाललाई परिरहेको असर देखाइएको छ। यहाँ विश्वका शक्तिशाली देशहरूका झण्डाको लुगा लगाएर त्यस्तै आसनमा उपर खुट्टी लगाएर बसिरहेको पात्र मजाले चुरोड तानिरहेको छ। चुरोडको ठुटा हिउँको माथिल्लो चुचुरोमा पर्दा हिम पहिरो आएको छ अनि नेपाल जस्ता देशका मानिस पुरिँदै वा बग्दै गरेको दृश्य देखिन्छ। यसको अर्थ विश्वका ठूला शक्तिहरू आफ्नो भू राजनीतिक स्वार्थको प्रतिस्पर्धा र खेलमा व्यस्त छन् तर त्यसको बीचमा हिमालय र त्यहाँ बस्ने सामान्य मानिस भने प्राकृतिक विपद र वातावरणीय संकटको मारमा परिरहेका छन्। आजको काया कैरन सकियो।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कोराहीदाङ फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक कोराहीदाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
6: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराइदाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
7: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार
6: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार
7: पुरुषको लिंग सम्बन्धी समस्या
6: पिसाब पोल्ने समस्या
7: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार
6: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार
7: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार
6: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: डाक्टर भेट्ने समय
6: बिहान 7 बजेदेखि 8:30 बजेसम्म
7: दिउँसो 1 बजेदेखि 2 बजेसम्म
6: साँझ 5 बजेदेखि 8 बजेसम्म
8: सम्पर्क शंकर मेडिकल हल हिमहल रोड घोराही दाल फोन नम्बर 082-5620-98-18-17
9: ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीवाडा मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
10: सञ्चालक नरेश कुमार श्रेष्ठ।
11: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज जो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढ़वामा रहेको रेडियो साझा आवास र बबई गाउँपालिकाको हापुरीमा रहेको रेडियो हापुरी 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षमा ध्रुव कुमार गहतराज र महासचिवमा माधव खनाल निर्वाचित।
0: घोराईमा सञ्चालनमा भएको सुपथ मूल्य पसलबाट 27 लाखको चिनी र नुन बिक्री, दैनिक उपभोक्ताको भीड़ बढ़दै।
1: र बंगलाचुलीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, 300 जनाले लिए सेवा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति,

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुने दुईवटा पत्रिका मात्रै प्रकाश प्राप्त भएको छ, गोरक्षीय दैनिक र गणतन्त्र दैनिक। यी दुवै पत्रिकाले हिजो सम्पन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनको मत परिणामलाई छापेका छन्। आजको खबर पत्रिका शुरू गरौं गोरक्षीय दैनिकबाट।
2: दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा ध्रुव कुमार गहतराज निर्वाचित हुनुभएको छ। संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा 1155 मत प्राप्त गर्दै साझा व्यवसाय प्यानलबाट उम्मेद्वार बन्नुभएका गहतराज विजयी हुनुभएको हो। संघको उद्योग उपाध्यक्षमा रूपमा रहेर काम गरेका गहतराज आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो। विजय गहतराजको निकटतम प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका नरेश कुमार श्रेष्ठले 1105 मत प्राप्त गर्नुभयो। पराजित श्रेष्ठ दाङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका रूपमा रहनु भएको थियो। यसैगरी अध्यक्षमा स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेद्वार अनिल आचार्यले 244 मत प्राप्त गर्नुभएको छ। संघको वरिष्ठ उपाध्यक्षमा 1160 मत प्राप्त गर्दै साझा व्यावसायिक प्यानलका उम्मेद्वार महेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ। बुढाथोकीका निकटतम प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका भरत प्रसाद रेग्मीले 932 मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र प्यानलका उम्मेद्वार शरद प्रसाद अधिकारीले 296 मत प्राप्त गरेको निर्वाचन समितिले बताएको छ। उद्योग उपाध्यक्षमा साझा व्यावसायिक प्यानलका गेन्द्र बहादुर बस्नेत 1138 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। बस्नेतका निकटतम प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका मन बहादुर बुढाथोकीले 1115 मत प्राप्त गर्नुभएको छ। वाणिज्य उपाध्यक्षमा 1153 मत प्राप्त गर्दै साझा व्यवसायिक प्यानलका नोर्बु तामाङ निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका मानु केसीले 935 मत प्राप्त गर्नुभएको छ भने वाणिज्य उपाध्यक्षमा राम प्रसाद पोखरेलले 281 मत प्राप्त गर्नुभएको छ। महासचिवमा लोकतान्त्रिक प्यानलका माधव खनाल विजय हुनुभएको छ। विजय खनालले 1209 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी साझा व्यावसायिक प्यानलका विकास ओलीले 1124 मत प्राप्त गर्नुभएको छ। सचिवमा 1194 मतका साथ साझा व्यावसायिक प्यानलका भीमसेन डीसी विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका सूरज बुढाथुकीले 751 र स्वतन्त्र प्यानलका गणेश पाण्डेले 422 मत प्राप्त गर्नुभयो। यस्तै कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दीपक पण्डित विजय हुनुभएको छ। पण्डितले 1200 मत प्राप्त गर्दा साझा व्यवसाय प्यानलका प्रेम बहादुर बुढा मगरले 1087 मत प्राप्त गर्नुभएको छ। सह कोषाध्यक्ष पदमा 942 मत प्राप्त गर्दै साझा व्यवसाय प्यानलका शालिग्राम आचार्य विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका पुष्कर राज नेउपानेले 809 मत प्राप्त गर्नुभएको छ र स्वतन्त्र प्यानलका ललित बेलवासले 539 मत प्राप्त गर्नुभएको छ। उद्योग सदस्यमा 1339 मत प्राप्त गर्दै साझा व्यवसाय प्यानलका मान बहादुर एमबीक विजय हुनुभएको छ भने शेरबहादुर पुनले 727 मत प्राप्त गर्नुभएको छ। यसैगरी महिला सदस्यमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार सुलोचना गौतम विजय हुनुभएको छ। गौतमले 1219 मत प्राप्त गर्दा साझा व्यवसाय प्यानलका लक्ष्मी देवी सिंह ठकुरीले 901 मत प्राप्त गर्नुभएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
1: घोराईमा 2 करोड़ भन्दा बढ़ीको लगानीमा रिसोर्टको खुलेको प्रसंग। दाङको घोराहीमा 2 करोड़ रूपियाँ भन्दा बढ़ीको लगानीमा बेसमार्क नेपालको 26 शाखा उद्घाटन गरिएको छ। घोराहीका मेयर नरुलाल चौधरीले शहीद गेट नजिकै होटल सुपरलससँगै रहेको उक्त शाखाको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार बलिभद्र राणा, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्रराज पन्त, घोराही 14 का वडा अध्यक्ष भानसिंह बुढा मगर लगायतका नेता तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। आजको गणतन्त्र दैनिकमा खबर छ।
2: गोराहीमा सञ्चालन भएको सुपथ मूल्यको पसलबाट 27 लाख बढ़ेको चिनी र नुन बिक्री भएको छ। गोराही उपमहानगरपालिका 15 गोराहीमा साल्ट ट्रेनिङ कर्पोरेशन प्राली दाङ शाखाले सञ्चालन गरेको दशैं तिहारलाई लक्षित सुपथ मूल्य पसलबाट 20 दिनको अवधिमा 4,808 जनालाई 27,55,220 रूपियाँ मूल्य बराबरको चिनी र नुन बिक्री भएको छ। असोज गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट 23,77,100 रूपियाँ बराबरको 23,771 किलोग्राम चिनी र 3,78,120 रूपियाँ मूल्यका 15,755 किलोग्राम नुन बिक्री भएको साल्ट ट्रेनिङ कर्पोरेशन प्राली दाङ शाखा प्रमुख रामबाबु प्रसाद गुप्ताले बताउनुभयो। उहाँका अनुसार सुपथ मूल्यको पसलमा दैनिक चिनी र नुन खरिदका लागि 600-700 ग्राहक आउने गरेका छन्। चाडपर्वको समयमा चिनीको अत्याधिक माग भइरहेको भन्दै शाखा प्रमुख गुप्ताले भन्नुभयो, सुपथ मूल्यको पसल सञ्चालन भएपछि चिनीका लागि दैनिक जसो नागरिकको लाइन लाग्ने गरेको छ। उपभोक्ताको सहजताका लागि चिनीसँगै हामीले नुन पनि बिक्री गरेका छौं। उहाँका अनुसार सुपथ मूल्यको पसलबाट 100 रूपियाँ केजी चिनी र 24 रूपियाँ प्रति केजी नुन बिक्री गर्ने गरिएको छ। सुपथ मूल्यको पसल बाट साल्ट ट्रेनिङ कर्पोरेशनले प्रति व्यक्ति 6 किलो आयो नुन र 5 किलो चिनी प्रदान गर्ने गरेको छ। चिनी र नुनमा प्रति किलो 5 रूपियाँ छूटको व्यवस्था रहेको छ। कार्तिक 1 गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलबाट सार्वजनिक विधाको दिन बाहेक अन्य दिनमा कार्यालय समय अनुसारको समयमा चिनी र नुन बिक्री हुँदै आएको छ। उपभोक्ताले भने चाडपर्वको समयमा चिनी र नुन जस्तै ट्रेनिङ कर्पोरेशनका शाखाले अति आवश्यक चामल, दाल, तेल, पिठो जस्ता खाद्य वस्तु राख्नुपर्ने माग गर्दै आएका छन्। चाडपर्वको समयमा चिनी र नुनमा जस्तै छूट अन्य आवश्यक तेल, पिठो, चामल लगायतका सामग्रीमा हुन सके राहत हुने कोराईप महानगरपालिका 10 नारायणपुर निवासी सीता रावतले बताउनुभयो। वर्षिनी नुन र चिनी भन्दा पनि ग्राहकको चाहना अनुसारका अन्य खाद्य सामग्री राख्न सके सुपथ मूल्य पसलले सार्थकता पाउने बताउनुहुन्छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा खबर प्रकाश
1: जेसिजको निशुल्क स्वास्थ्य शिविरको प्रसंग, त्रिभुवन नगर जेसिजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सप्ताह शुरू भएको छ। घोराई उपमहानगरपालिका वडा नम्बर 16-13 स्थित वृद्ध आश्रममा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गर्दै शिविर सप्ताहको शुरूआत गरिएको हो। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा घोराई उपमहानगरपालिका उपप्रमुख हुमा डीसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हुमा डीसीले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा, सम्मान र उचित हेरचाह समाजको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकले जीवनभर समाज र परिवारका लागि पुर्याएको योगदानको कदर गर्दै उनीहरूको स्वास्थ्य उपचार तथा आवश्यक सेवामा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाँले सामाजिक संघ संस्थाले समुदायको हितमा सञ्चालन गर्ने यस्ता कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। आजको गणतन्त्र दैनिकमा खबर छ।
2: बंगलाचुली गाउँपालिकामा भएको निशुल्क स्वास्थ्य शिविरबाट करिब 300 स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। बंगलाचुली गाउँपालिकाको आयोजना तथा संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा गाउँपालिकाको हाँसेपुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका स्थानीय नागरिकले स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक उपचार साथै जनरल फिजिसियन, हाड जोड्ने तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, रेडियोलोजी, भिडियो एक्सरे र प्रयोगशाला तथा औषधि वितरण लगायतका सेवा लिएका थिए। कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँचलाई प्राथमिकतामा राखेको बताउनुभयो। भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउन यस्ता शिविर नियमित हुन आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य क्षेत्रको विकास विकासका लागि स्थानीय सरकार एक्लैले मात्र सबै आवश्यकता पूरा गर्न नसक्ने भन्दै सरकारी निकाय स्वास्थ्य संस्था तथा निजी क्षेत्र बीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। संजीवनी टिचिङ हस्पिटल संघको सहकार्यले गाउँपालिकाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण भएको उहाँको भनाइ थियो।
1: कुसुण्डा समुदाय लोपोन्मुख समुदायमा पर्दछ। दाङ सहित पश्चिम नेपालका विभिन्न जिल्लामा छरिएका कुसुण्डा समुदायको 2078 जनगणना अनुसार जनसंख्या 300 पनि पुगेको छैन। छरिएर रहँदा उनीहरूको भाषा संस्कृति लोप हुने अवस्थामा पुगेको छ। यसै सन्दर्भमा रहेर कुसुण्डा समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डालाई अहिले कुसुण्डा समुदायको अवस्था कस्तो छ र सरकारले के गरिदिनु पर्छ भनेर कुराकानी गरेका छौं।
3: धन्यवाद प्रश्नको लागि हजुरलाई। मेरो नाम धनबहादुर कुसुण्डा, नेपाल कुसुण्डा विकास समाजको केन्द्रीय अध्यक्ष, घर घोराई उपमहानगरपालिका वडा नम्बर 18 सुपेलाखुटी भन्ने ठाउँमा चाहिँ छ र हाल यो बजारमा चाहिँ भाडा लिएर कोठा भाडा लिएर बसिरहेको अवस्था छ।
4: अहिले कुसुण्डा समुदायको अवस्था कस्तो छ? तपाईँ यो विकासको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ, कुन अवस्थामा बसिराख्नु भएको छ, के छ अवस्था?
3: नेपालको कुसुण्डा जातिहरू बस्ने भनेको 8 जिल्लामा छ। यो तनहुँमा, तपाईँको गोर्खामा, अनि कपिलवस्तु, रोल्पा, प्युठान, दाङ, सुर्खेत गरेर 8 जिल्लामा बसेको अवस्था छ। विभिन्न जिल्लामा छरिएर बसेको अवस्था छ।
4: अहिले तपाईँहरूको जनसंख्याको अवस्थाको कुरा गर्दाखेरि के छ, कति हुनुहुन्छ?
3: नेपालभरि सरकारी तथ्याङ्क अनुसार 253 भनेर लेखेको छ, तर 150 जना भन्दा माथिपट्टि छैनन्। किनभने म त्यो त्यसको केन्द्रीय अध्यक्ष भएको कारणले मेरो समुदाय कहाँ कहाँ छन् भनेर मलाई जानकारी हुन्छ। मर्दा मलाई जानकारी आउँछ, बिहाबारी भयो भने मलाई चाहिँ खबर आउँछ, जन्मियो भने पनि मलाई खबर आउँछ। यदि थोरै जनसंख्या भएको 7-8 जिल्लामा मात्रै हुनुहुन्छ र मलाई त्यहाँको सबै एक एक रिपोर्ट चाहिँ मलाई थाहा हुन्छ। महिनामा हरेक उसमा मैले सोध्ने गर्छु, कस्तो छ अवस्था, के छ भन्ने मैले सोध्ने एकदम नजिकै। यो अहिले नेटको चाहिँ जमाना भएको हुनाले हाम्रो चाहिँ सम्पर्क राम्रो भइरहेछ, छलफल गर्ने, भेटघाट हुने कार्यक्रमहरू चाहिँ जारी छ सर।
4: यो कुसुण्डा समुदायको भाषा चाहिँ लोप हुन थाल्यो भनेर धेरै चिन्ता र चासो व्यक्त गरिएको छ, के हो यसको बारेमा पनि भनिदिनुहोस् न।
3: अब यो संगठित नभएर विभिन्न जिल्लामा विभिन्न ठाउँमा आफ्नो समुदाय एकीकृत हुन नसकेको अवस्थाले गर्दाखेरि आफ्ना आफ्ना परिवार, आफ्ना आफ्ना समुदायहरू संगठित नभएर चाहिँ तपाईँको यो भाषा, धर्म, संस्कार, संस्कृति सबै हाम्रो लोप हुँदै गएको अवस्था। मैले बारम्बार चाहिँ तपाईँको हरेक क्षेत्रमा बोल्दाखेरि हाम्रो भाषा, धर्म, संस्कार, संस्कृति हरायो। हामी 100-150 जना मात्रैको जना मात्रै भएको चाहिँ समुदाय, एउटा सानसानो पाठशाला जस्तो माने अटाउने समुदायले चाहिँ व्यवस्थित गरिदिनु पर्यो। हामीले त्यति धेरै जग्गा जमिन मागेका छैनौँ। हाम्रो चाहिँ भाषा धर्म जोगाउनलाई, हाम्रो संस्कृति जोगाउनलाई पनि हामी एकीकृत बस्ती चाहिँ व्यवस्था गरिदिनु पर्यो, बस्ती विकास गरिदिनु पर्यो भनेर मैले बारम्बार माग गरेको छु। अहिलेसम्म चाहिँ सुनाइ भएको छैन, एकदमै चुनौतीपूर्ण छ यो पनि, हामीलाई गाह्रो छ। एकै ठाउँ नबस्नुको कारणले गर्दा हाम्रो भाषा हरायो, धर्म हरायो, संस्कृति हरायो, आफ्नो चाहिँ सिप ज्ञानका कुराहरू आयो, पुर्खौली पेसाहरू ज्ञानका कुराहरू सबै चाहिँ लोप हुँदै गइसक्यो, हराउँदै गइसक्यो।
4: पुर्ख्यौली पेसाको पनि कुरा गर्नुभयो, कुसुण्डा समुदायको पुर्ख्यौली पेसा चाहिँ के थियो, रहन

0: राजालाई अरू समुदायले चाहिँ आक्रमण गरेर हाम्रो राजा मारिदिइसकेपछि हामी जंगलतिर भागेर भाग्न बाध्य भयौँ। अनि त्यसरी चाहिँ हामी वनको राजा, धेरै जस्तो वनको राजा भनेर चिनिन्छ। यसरी चाहिँ हाम्रो विस्थापित हुन पुगेको। हाम्रो पुर्खौली पेसा भनेको तपाईँको शिकार खेल्ने हो, वनमा शिकार खेल्ने, गोरा कालिसहरू मार्ने, अनि कालिसहरूले बजारमा लगेर बिक्री गर्ने, त्यसको चाहिँ पैसा आएकोले चाहिँ अनाजहरू किन्ने, जीविकोपार्जन गर्ने, त्यस्तो खालको चाहिँ अवस्था हो हाम्रो।
1: अहिले छरिएर रहनुभएका कुसुन्डा जातिहरू कस्ता कस्ता पेसामा आबद्ध हुनुहुन्छ, शैक्षिक अवस्था के छ, शिक्षाको अवस्था के छ भनिदिनुहोस् न।
0: भर्खर मेरो नानीहरूले नयाँ पुस्ताका 11-12 क्लास पढ्नु भएको छ, एक दुईजनाले ब्याचलर गर्नुभएको छ। अहिलेसम्म एउटा पिउन शुद्ध जागिरको व्यवस्था छैन, अहिले सरकारले गरेको छैन। अब यो कुसुन्डा जाति लोपन्मुख भएकाले चाहिँ यस्तो छुट्टै खालको कोटा बनाइदिया भएपछि हामीलाई सजिलो हुन्थ्यो। अब यसरी चाहिँ कम्पिटिसन गर्न सकिन्न, लोकसेवा यसरी चाहिँ लड्न नसकिने भएको कारणले गर्दाखेरि जागिरको पनि एउटा पिउन शुद्ध चाहिँ अहिलेसम्म कुसुन्डाको समुदायको कसैको पनि नोकरी जागिर छैन।
1: अनि त्यो अघि एकीकृत बस्तीको कुरा गर्नुभएको थियो, त्यो एकीकृत बस्तीको कुरा गर्दै गर्दाखेरि कसरी त्यो एकै ठाउँमा बस्यो भने कसरी भाषाको संरचना हुन्छ, त्यसको बारेमा अलिकति भनिदिनुहोस् न।
0: अब यो एकै ठाउँमा बस्यो भने हाम्रो रीतिरिवाजहरू संरक्षण हुन्छन्, किनभने हामीले मर्दा जन्मिँदा मर्दा बिहाबारी गर्दा हाम्रो आफ्नो संस्कार आफ्नो संस्कृति अनुसार हामीले त्यो गर्छौँ। त्यसैले गर्दाखेरि त्यो हामीले चाहिँ गर्न पायौँ भने हाम्रो संस्कार बच्छ, संस्कृति बच्छ। एकै ठाउँ संगठित भयो भने हाम्रो सिक्ने क्रममा भाषाहरू बोलचाल हुन्छ, एक आपसमा चाहिँ बोलचाल हुन्छ। त्यस कारणले गर्दाखेरि हाम्रो भाषा पनि जोगिने चाहिँ सम्भावना धेरै हुन्छ।
1: अन्तमा अब राज्यले चाहिँ के गरिदियो भने तपाईँहरूको भाषा संस्कृति यो चाहिँ बच्छ?
0: नेपालमा एकदमै थोरै जनसङ्ख्या भएको समुदाय, सबैभन्दा थोरै 150 भनेको त केही पनि होइन। गरेर सरकारले चाह्यो भने जुनसुकै ठाउँमा नि सेटल गर्न सक्छ। हाम्रो अभिभावक भनेको पनि, आमा बाउ भने पनि, जेसुकै भने पनि, हाम्रो चाहिँ गार्जेन भनेको चाहिँ सरकारले नै हो। सरकारले इच्छा भए पनि एकै ठाउँ बसालेर हाम्रो भाषा धर्म संस्कार संस्कृति पनि जोगिन्छ। हाम्रो सरकारलाई कुनै पनि कार्यक्रम दिनलाई संरक्षण गर्नलाई पनि एकीकृत बस्ती भयो भने सजिलो भयो। त्यस कारणले गर्दा एकीकृत बस्तीको बढी एकदम जोरदार माग हो, किनभने एक ठाउँ बस्यो भने मात्रै हाम्रो सब चिजको संरक्षण हुनेछ।
1: त्यो 8 जिल्लामा छरिएर रहनुभएका सबै चाहिँ सरकारले त्यो व्यवस्था गर्यो भने एकै ठाउँमा बस्न मन्जुर हुनुहुन्छ?
0: होइन, कसैको पनि एक कट्ठा एक धुर नाममा लाल पूर्जा छैन। उहाँहरू ऐलानीमा बस्नुहुन्छ, कुनै भाडामा बस्नुहुन्छ, अनि सबै चाहिँ व्यवस्थित गरिदिनु पर्यो। हामी एक ठाउँमा बस्ने व्यवस्था गराउनु पर्यो, अध्यक्षज्यू अनि कहिले हुन्छ के छ छिटो गर्नु पर्यो भन्ने चाहिँ सबै ठाउँबाट चाहिँ कुराहरू आइरहेछ। उहाँहरू आतुर हुनुहुन्छ एकै ठाउँ बस्नको लागि।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद।
2: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
3: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
4: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हारजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको

0: एंडोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवा का साथ ही अपरेशन संबंधी सेवा तथा सलाह को लागी समझन हो संपर्क शिव मेडिकल हल हॉस्पिटल रोड घोराईदान फोन नंबर 082-560-734 र 082-560-138
2: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
3: अब अन्य खबर प्रसंग नेपाल चिकित्सक संघ दाङ शाखाको साधारण सभा तथा छैठौं अधिवेशनले डाक्टर विष्णु प्रसाद भूषालको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा डाक्टर रमेश बस्नेत उपाध्यक्षमा डाक्टर बोम डीसी सचिवमा डाक्टर हेमराज शर्मा सहसचिवमा डाक्टर निरोज खनाल र कोषाध्यक्षमा रोशन गुप्ता चयन हुनुभएको छ। यसैगरी सदस्यमा डाक्टर हिमांशु शाह डाक्टर सविता विश्वकर्मा डाक्टर सुभाष लामिछाने डाक्टर अच्युत शर्मा नेउपानी र डाक्टर दुर्गा बेलवासी चयन हुनुभएको छ। अधिवेशन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले चिकित्सकहरू स्वास्थ्य सेवाका महत्वपूर्ण आधार स्तम्भ भएको उल्लेख गर्दै गुणस्तरीय सेवा र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा चिकित्सकहरूले भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रका चुनौती समाधान गर्न चिकित्सक स्वास्थ्य संस्था र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनु भएको थियो।
4: नेपाल निवृत्त शिक्षक समाज गढ़वा समिति दाङको आयोजनामा दशमिलन तथा गुरू सम्मान कार्यक्रम गढ़वा 3 माधवपुर स्थित ज्येष्ठ निवृत्त शिक्षक जगतराम चौधरीको निवासमा शनिबार सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढ़वाका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता एवं केन्द्रीय प्रतिनिधि जगतराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सोही अवसरमा 80 वसन्त पार गर्नुभएका नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध आजीवन सदस्य जगतराम चौधरीलाई सम्मान पत्र सहित दोसला ओढ़ाएर सम्मान गरिएको थियो भने दशैंको महत्व विषयमा चर्चा गरिएको थियो। गणतन्त्र दैनिकमा खबर छ।
3: घोराहीमा एस रिसोर्ट एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको छ। घोराही उपमहानगरपालिका 18 अम्बापुरमा करिब 2,50,00,000 रूपियाँको लगानीमा एस रिसोर्ट एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको हो। तत्काल पार्टी प्यालेसका रूपमा सञ्चालन गरिएको रिसोर्टलाई आगामी वर्षसम्म रेस्टुरेन्ट लज पार्क सहितको बनाउने गरी तयारी गरिएको संचालक ऋषिराज बेलवासीले जानकारी दिनुभएको छ।
4: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको गोरक्ष दैनिकमा गगनले कांग्रेसलाई कहाँ पुर्याउलान् किशोर नेपालको विचार छापिएको छ। गुनासो रहित वीर अस्पतालको परिकल्पना डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने उद्यमी नेतृत्वलाई बधाई शीर्षकमा आजको गोरक्ष दैनिकले सम्पादकीय लेखेको छ।
3: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा घोराही 5 त्रिवेणीको मैदानको प्रियसम दाजुसँग जब म पुगे दीपक ओलीको सामग्री छापिएको छ। त्रिवेणीको खेल मैदान गाउँको सपना र भविष्य निर्माणको अभियान सम्पादकीय गणतन्त्रले छापेको छ।
4: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
3: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर
8: विधिपूर्वक घट स्थापना गरी जौको जमरा राखिएको थियो त्यसै दिन घट स्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन् नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ संसारका समग्र प्राणीलाई सचित दानद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमान ढोका दरबार स्थित दशैं घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमान ढोका दरबार हेरशाह अड्डाले जनाइएको छ हिजो घट स्थापना गरिएको छ घट स्थापनाका सम्बन्धमा बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट
9: बडा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिएको छ पूजा कोठा वा दशी घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने बताउनुहुन्छ आचार्य घनश्याम लेखक
10: जमरा राख्नको लागि देवी मन्दिरहरू या भराहरू पवित्र स्थलहरूमा मात्र राखिनुपर्छ नित्य पाठ गरिनुपर्छ नित्य बत्तीहरू जलाउनुपर्छ र नित्य पूजा गरिने शास्त्रीय मान्यता रहेको छ
9: शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशीमा विशेष गरी दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ पश्चिम नेपालका पहाड़ी भेगमा भने यो पर्वमा बलि समेत हुने बताउनुहुन्छ पण्डित देवदत्त भट्ट
11: पूर्वतिर मगेश लगायत अन्य नाचहरू पनि राख्ने चलन गरिएको छ र पश्चिममा देवी देवताको मन्दिरहरूमा घट स्थापनाको दिनमा घट थाप्ने र अष्टमीको दिनमा त्यो जमरा राख्ने ठाउँमा बलि गर्ने चलन पनि रहिआएको छ
9: असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइने यो पर्वमा मान्यजनबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ स्थानीय शिक्षक केशव दत्त भट्ट
12: नवदुर्गा देवीमा भगवती हाम्रो पाली नहरुद्र र मरलेख बाबा मन्दिरमा पनि हाम्रो पूजा पूजा गरिन्छ हाम्रो चाहिँ सुदूरपश्चिममा अधिकांश गरेर देवी देवताका मन्दिरमा नै जमरा राख्ने चलन छ विधिपूर्वक दुर्गाको स्थापना गरेर
9: यो पर्वमा टाढिएका आफन्तजन एकत्र भई टीका जमरा लगाउने मिठा मिठा परिकारहरू खाने लिङ्गे पिङ खेल्ने र सुख दुःख साटा साट गर्ने परम्परा रहिआएको छ गोविन्द पन्त रेडियो नेपाल बैतडी
8: बाँकी समाचार बुढी गण्डकी बाढ़ीमा परि पाँचजना सम्पर्क विहीन भएका छन् बाढ़ीमा परेर उङली लुङ भेडीगोठमा बस्ने चुमनुम्री छका पाँचजना सम्पर्क विहीन बनेका गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो उङली लुङ खोलातर्फबाट बुढी गण्डकीमा आएको बाढ़ीले गोरखाको चुमनुब्री धार्चे र आरूघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ बुढी गण्डकीको बाढ़ीले धार्चे गाउँपालिका एक र तीन जोड्ने बेली ब्रिज समेत बगाएको छ माछी खोला र कैरोजा जोड्ने झोलुङ्गे पुल चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र चुम्नुब्रीकै घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल समेत बगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले जानकारी दिनुभयो। बाढ़ीका कारण उत्तरी गोर्खाका तीनवटा हाइड्रो पावर आयोजनामा समेत क्षति पुगेको छ। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले चारवटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। हिजो बिहान आएको बाढ़ीका कारण आयोजनाको क्याम्प क्षेत्र, बिलीब्रिज निर्माण सामग्री तथा उपकरण र पहुँच सड़कमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बूढ़ी गण्डकी करिडोरमा रहेका 341 मेगावाट क्षमताको बूढ़ी गण्डकी, 24.5 मेगावाटको दोभान खोला, 30.59 मेगावाटको यार खोला र 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा क्षति पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बूढ़ी गण्डकी नदीको तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सड़कबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत लाक्पा र चुम्लिङ बीच बिहान गएको पहिरोका कारण बूढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्नुभएको छ। बाढ़ीमा परि 5 जना बेपत्ता भएको र उनीहरूको खोजी तीव्र पारिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सूचना जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायलाई सक्रिय गराइएको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकता अनुसार स्वास्थ्यकर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले हिजो बूढ़ी गण्डकी नदीमा आएको अकल्पनीय बाढ़ीले गोर्खाको चुमनोब्रिज क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याक्चेत फिल्म धादिङ गोर्खा जोड़ने महत्वपूर्ण पुल समेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले क्षतिको घड़ीमा सम्पूर्ण प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ। विपदको कठिन समयमा प्रभावित नागरिकको उद्धारमा सरकार सक्रिय रूपमा लागिरहेकाले सम्बन्धित निकायसँगको समन्वयमा राहत र तथा आवश्यक सहयोगका लागि जुट्न पनि रासोपा कार्यकर्तालाई आह्वान गर्नुभएको छ। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो बिहानको बाढ़ी चुम्चेक नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढ़ी आएको हुन सक्ने जनाएको छ। पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ। हिजो दिउँसोदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको दार्जीलिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। दार्जीलिङको गजुरी गाउँपालिका 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क भाँसिएपछि शुक्रबारदेखि यातायात अवरूद्ध भएको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको चुम्नोब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुल समेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ। सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बूढ़ी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ। यस्तै समावेशी उपसभापतिमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। उपसभापतिको खुला प्रतिस्पर्धामा डाक्टर भण्डारीले 3735 मत र आचार्यले 2342 मत प्राप्त गर्नुभएको छ। उपसभापतिका उम्मेद्वार मध्ये गोविन्द भट्टराईले 1752, सुरेन्द्र राज पाण्डेले 1673, धनराज गुरूङले 1596, दीपक गिरीले 923 र चन्द्रमोहन यादवले 760 मत प्राप्त गर्नुभएको छ। समावेशी उपसभापतिमा विजयी चौधरीले 1745 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी जीवन परियारले 1658, फर्मुल्ला मनसुरले 1144, सीता गुरूङले 1112 र रंजीत कर्णले 562 मत प्राप्त गर्नुभएको छ। त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। पौडेलले 4,194 मत प्राप्त गर्नुभएको छ। यस्तै राणाले 2,330 मत पाउनुभयो। महामन्त्रीका उम्मेद्वार मध्ये डाक्टर सुनिल कुमार शर्माले 2,257, गुरूराज घिमिरेले 1,513, नयनसिंह महरले 1,134, अमर सिंह पुन मगरले 1,125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभएको छ। महामन्त्री महिलातर्फ डाक्टर डीला संग्रौला पन्त विजयी हुनुभएको छ। उहाँले 3,118 मत प्राप्त गर्नुभएको छ भने महालक्ष्मी उपाध्याय डिनाले 2,864 र रीता खनालले 804 मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। नेपालगंजमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको 159 संस्करण आइतबारदेखि शुरू भएको छ। भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा आएको राम सीता लक्ष्मण हनुमान र रावण सहित 25 सदस्यीय कलाकार टोलीले रामलीला मञ्चन गरिरहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा ऊर्जा युद्धविराम सहमति भएको दावी गर्नुभएको छ। उहाँले युद्धविराम तत्काल लागू भएको बताउनु भए पनि त्यसबारे विस्तृत विवरण दिनुभएको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेस्कीले आफूलाई यस्तो सहमति भएको जानकारी नभएको बताउँदै रूसले पनि आक्रमण रोक्ने भए युक्रेन त्यसका लागि भने तयार रहेको बताउनु भएको छ। उहाँले ट्रम्पको घोषणापछि पनि रूसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गरेको आरोप लगाउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेनेस्कीले रूससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनु भएको छ। उहाँले अमेरिकामा डिजेलको मूल्य बढ़नुमा पनि जेनेस्कीको दोष रहेको आरोप लगाउनुभयो। जिबुटीको तटमा डुंगा दुर्घटना हुँदा 15 बाल बालिका सहित कम्तीमा 109 आप्रवासीको मृत्यु भएको छ भने 116 जना बेपत्ता भएका संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ। आईओएमका अनुसार अक्टोबर 8 र 9 को मध्यरात जिबुटीबाट यमनतर्फ 350 जना बोकेर गइरहेको डुंगा ओबोक शहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई फल्टिएको थियो।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गरेको छ। अघिल्लो सरकारले गत असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै वर्तमान सरकारले बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37,70,39,67,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ। यो अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटकै आकार अनुसार नै रहेको छ। बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रहेको छ। त्यस्तै संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने 7,00,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,000, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000, सशर्त अनुदानबाट प्राप्त हुने 6,03,58,00,000, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,000 र विशेष अनुदानबाट 52,76,00,000 प्राप्त हुने अनुमान सहित बजेट प्रस्तुत गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति नेपालमा उत्पादन गर्नु आवश्यक भएको बताउनु भएको छ। भक्तपुरको दरीकोटमा सञ्चालनमा आएको एभरेस्ट मल्टी स्किल प्रणाली आइतबार उद्घाटन गर्दै मन्त्री यादवले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारी समस्यालाई चिर्न बजारले खोजेको दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक भएको बताउनुभयो। स्वदेश तथा विदेशका बजारको माग अनुसारको सीप अनुसारको रोजगारी दिन तालिम र सीप प्राप्त जनशक्तिलाई रोजगारसँग जोड्नु पर्नेमा मन्त्री यादवले जोड़ दिनुभयो। कार्यक्रममा एभरेस्ट मल्टी स्किल प्रणालीका अध्यक्ष खगेन्द्र न्यौपानेले हातमा सीप नभएका श्रमिक विदेश जाँदा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउने गरेको उल्लेख गर्दै सिप लिएर गएका जनशक्तिले विदेशमा काम सजिलो पाउने र पारिश्रमिक पनि राम्रो पाउने गरेको उल्लेख गर्नुभयो। खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्य सहित विश्व खाद्य दिवस 2083 सप्ताहव्यापी कार्यक्रम आइतबारबाट काठमाडौँमा शुरू भएको छ। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौँमा विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रमहरू आयोजना हुने भएका छन्। आज नवीनता अपनाऊ भोलि पोषण सुनिश्चित गरौं भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसको कार्यक्रमले जलवायुजन्य विपदका कारण कृषि खाद्य प्रणाली किसानको जीविकोपार्जन तथा समुदायमा पारेको प्रभावलाई मुख्य विषय बनाएको छ। बुढीगण्डकी नदीमा आएको बाढ़ीले चारवटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढ़ीले आयोजनाका क्याम्प क्षेत्र निर्माण उपकरणहरू बेली ब्रिज पहुँच सड़क तथा आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढ़ीबाट 341 मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना सबैभन्दा बढ़ी प्रभावित भएको छ। सो आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढ़ीले बगाएको छ। क्याम्प क्षेत्रमा रहेका केही निर्माण उपकरण समेत बाढ़ीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। त्यस्तै 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनामा पनि बाढ़ीले क्षति पुर्याएको छ।
14: नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टूमा क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमनमा जारी खेलमा क्यानाडाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाउँदै 235 रन बनायो, जसमा रोहित पौडेलले शतक प्रहार गरेका थिए। क्यानाडाले 211 रन मात्रै बनाउन सक्यो। सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता 2083 शुरू भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सूर्य विनायक नगरपालिका 10 चित्तपोलस्थित खेल मैदानमा आइतबारदेखि प्रतियोगिता शुरू भएको हो। असोज 30 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका 10 टीमका करिब 180 खेलाड़ी सहभागी छन्। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको झलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुला ब्याडमिण्टन प्रतियोगिताको उपाधि धनगढ़ीका राजेन्द्र बमको जोड़ीले जितेको छ। फाइनल खेलमा झलारीका विवेक अयर र परमानन्द जोशीको जोड़ीलाई 2 सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैशीको टीमले उपाधि जितेको हो। बम र जैशीको जोड़ीले अयर र जोशीको जोड़ीलाई 21-17 र दोस्रो सेटमा 21-15 पराजित गरेको छ। उपाधि विजेता जोड़ी 40,000 नगद ट्रफी र मेडलबाट पुरस्कृत भएको छ भने उपविजेता टीमले 20,000 नगद सहित पुरस्कृत भएको छ। दशैं र शुभ दीपावलीको अवसर पारेर शुक्लाफाटा ब्याडमिण्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति राक्षस कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोड़ीले जितेको छ।
8: रमेश टमाटर, अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभाग साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 26.2 र न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरे साँझ 5:43 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपालीहरूको महान पर्व बड़ा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी। खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी। रूस युक्रेनबीच ऊर्जा युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा क्यानाडा विरूद्ध नेपाल 24 रनले विजयी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सक्यो। 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: 99.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: मम्मी मम्मी दाँत दुख्यो।
6: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
7: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
8: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
6: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
8: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
9: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
10: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 082-595-222।
6: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
12: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
11: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
13: शुद्ध महका लागि कहाँ जाने त?
14: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
13: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
15: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
16: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
15: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
17: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
19: खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौं।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू
20: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्युरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
5: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
21: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
22: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
21: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
13: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
25: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
26: सञ्चालक नरेश कुमार श्रेष्ठ।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
5: उपचार हुने रोगहरू
0: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराही 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
3: दाङबासीको लागि खुसीको खबर,
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
5: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सान्सुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
4: दसैँ तिहार विशेष अफर,
5: इएमआई र एक्सचेन्ज सुविधा,
4: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
5: 56 जनालाई विकली विनर प्राइज,
4: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर,
5: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
6: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईँको लागि।
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
6: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साथ हामीले मुक्तिको 26 वर्षपछि कमेया परिचय पत्र सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी तुलसीपुर उपमहानगरपालिका 6 बरुवा गाउँ निवासी महिला पशुपति तथा बचत ऋण सहकारी संस्था तुलसीपुरकी सदस्य राधा अधिकारीसँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ नियमित परीक्षणले जोगिन्छ आँखा सम्बन्धी जानकारीमूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ मुक्तिको 26 वर्षपछि कमेया परिचय पत्र सम्बन्धी खोजमूलक समाचार।
4: कैलालीको भजनी नगरपालिकाले मुक्त कमेयालाई परिचय पत्र वितरण गरेको छ। आफ्नो पालिकाभित्रका मुक्त कमेया कमलरी तथा हलिया पुनर्स्थापना कार्यविधि अनुसार सो पालिकाले छुटमा परेका मुक्त कमेयालाई परिचय पत्र वितरण गरेको हो। 2057 साल साउन 2 गते कमेया मुक्तिको घोषणापछि नेपाल सरकारले परिचय पत्र वितरण गरेर मुक्त कमेयाको पुनर्स्थापना अगाडि बढ़ाएको थियो। उति बेला परिचय पत्र पाउन छुटेका मुक्त कमेया हालसम्म परिचय पत्र विहीन छन्। परिचय पत्र पाउनबाट वञ्चित आफ्नो पालिकाका मुक्त कमेयालाई 26 वर्षपछि परिचय पत्र दिएर भजनी नगरपालिकाले उदाहरणीय कार्य गरेको मुक्त कमेया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताउनुभयो। उहाँले 26 वर्षपछि परिचय पत्र पाउँदा छुट मुक्त कमेया निकै खुशी भएको र यो मुलुककै लागि एउटा नमूना कार्य भएको उल्लेख गर्नुभयो। भजनी नगरपालिकामा करिब 1400 परिवार मुक्त कमैया रहेकोमा सो आधा भन्दा बढ़ीले पहिले नै परिचय पत्र पाएका छन्। परिचय पत्र पाएकाको पुनर्स्थापना भइसकेको छ। 707 परिवार भने 26 वर्षदेखि परिचय पत्र विहीन रहेको नगरपालिकाले जनाएको छ। परिचय पत्र विहीन मध्ये 1-9 वडासम्मकै 60 परिवारलाई परिचय पत्र वितरण गरिएको प्राविधिक शाखाका इन्जिनियर अजय डगौराले जानकारी दिनुभयो। उहाँले भन्नुभयो बाँकी परिवारलाई वडा कार्यालय मार्फत परिचय पत्र उपलब्ध हुनेछ। यसै परिचय पत्रका आधारमा कार्यविधि अनुसार उहाँहरूको पुनर्स्थापनाको कार्य अगाडि बढ्छ। भजनीको मधुबन, सिर्जना बस्ती, गौन हिया, मिलन बस्ती लगायतका बस्तीमा मुक्त कमेयाको बसोबास रहेको छ। मुक्त कमेयाको पुनर्स्थापनाको लागि पालिकाले पहल गरेको छ। प्रदेश सरकारले कार्यविधि बनाइसकेपछि जिल्लाका अन्य पालिकाले पनि कार्यविधि बनाएर मुक्त कमेयालाई पहिचान दिने जनाइएको छ।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानीको लागि यो साता हामीले अतिथि निम्ताएका छौं। तुलसीपुर उपमहानगरपालिका 6 बरगाव निवासी महिला पशुपति बचत तथा ऋण सहकारी संस्था तुलसीपुरकी सदस्य राधा अधिकारी। सर्वप्रथम राधाजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
5: धन्यवाद।
3: के छ राधाजी, सन्चै हुनुहुन्छ?
5: सन्चै
3: हजुर। अहिले हजुर पशुपति महिला पशुपति तथा बचत ऋणकारी सहकारी संस्थाको सदस्य हुनुहुँदैछ। यो संस्थामा कहिलेदेखि लाग्नुभयो र सहकारीमा लाग्ने रहर कसरी आयो?
5: हाम्रो यो महिला पशुपति सहकारी कस्तो भने चाहिँ एउटा युनिसेफले चलाएको प्यारालिगल भन्ने कुरो थियो, अनि त्यसमा हामीले प्यारालिगलमा महिला हिंसाको काम गर्यौं। पछि गर्दा अब महिला हिंसाको त्यो प्यारालिगल हाम्रो युनिसेफले चलाएको त्यो हटाएर अनि यसमा महिला पशुपति सहकारीमा 25 रुपियाँ जम्मा गरेर हामीले एउटा बाटामा बसेर 25 रुपियाँ जम्मा गरेर हामीले सहकारी खोल्यौँ। सबै महिलाहरूले 25-25 गर्दाखेरि अहिले हामीले 500 रुपियाँ उठाउने गर्छौँ र हाम्रो 1 करोडको कारोबार भइरहेछ। ब्याज हाम्रो सहुलियत सस्तोमा छ। अब त्यसैमा काम गरेर
3: कहिलेदेखि यसमा लागेको लामो समय भयो होला है?
5: लामो समय हाम्रो यसमा पशु महिला पशुपति सहकारी खोलेको हाम्रो लगभग 20 वर्ष भयो।
3: 20 वर्ष भयो। सहकारी यसरी अभियानमा लाग्दाखेरि जसले जुन बेला सब महाजनहरू कहाँ ऋण सापट गर्न जानु पर्थ्यो सहकारीहरू थिएनन् त्यो बेला सहकारीको एउटा लिउने मन लागेर सहकारी खोल्न मन लागेर मासिक रूपमा 25 रुपियाँ बचत गरेर गरेको अहिले सहकारी त्यसरी ठुलो हुँदाखेरि कतिको खुसी लाग्छ त?
5: अति खुसी लाग्छ। हामी एउटा महिला कुनै महिलाले केही काम गर्न सक्छन् कि भन्ने हाम्रो उद्देश्यको आधारले हामीले 25 रुपियाँ उठौनी गरेर अहिले हामीले त्यति पैसा चलाएर हामीले कारोबार गर्दाखेरि हामीलाई धेरै खुसी लाग्छ। अझै पनि यसमा बढाम भन्ने हामीलाई हौसला साहसहरू हाम्रो बढिरहेको छ।
3: महिला मात्रै हुनुहुन्छ त्यसमा?
5: यसमा महिला मात्रै छन्, पुरुषको छैन।
3: ए महिला मात्रै हुनुहुन्छ, महिला सहकारी भनेपछि होइन, यसले बचत तथा ऋणकै काम गर्छ,
5: ऋणको काम गर्छ,
3: बचत तथा ऋण लगानी भएको होला है?
5: हजुर, एकदम पीडित महिलालाई हामीले उद्धार पनि गरिरहेका छौँ। यसमा महिला हिंसाको अब एउटा केसहरू पनि हामी हेर्दै गइरहेछौँ, अहिलेसम्म राम्रै भइरहेछ, अझै पनि राम्रो होस् भनेर हामीले
3: हिंसामा परेका महिलाहरू उत्पीडन परेको महिलाहरूको एउटा सहारा जस्तो बनेको छ है?
5: सहारा जस्तो बनेको छ।
3: हजुर, राधाजी यसरी सहकारी अभियन्ता हुनुहुन्छ एकातिर, अर्कोतिर विभिन्न संघ संस्थामा पनि हुनुहुन्छ, सक्रिय जीवन बिताइरहनु भएको छ, यहाँको बाल्यकाल कस्तो रह्यो र कति वर्षमा विवाह गर्नुभयो?
5: मेरो बाल्यकाल अब उहिलेको पढाइ अब त्यति हुन्नथ्यो, मैले पढ्ने भनेर म त्यसरी खासै पढ्न पनि म स्कुल जान पाएन हेर्नु। अब भाइ बहिना सानाहरू, अब भाइ बहिनाको दुःख पीडाहरू आफैले भोग्यो, त्यसले गर्दाखेरि पढ्न पाइएन। मैले 6 महिना पढे हुँ, अरू मैले खासै पढ्न
3: सकिनँ।
5: हजुर, अहिले अब सबैले एउटो अब कहीँ गएर छाप लाउन पर्दैन, नाम सही गर्न सकिन्छ। बाल्यकाल अब मेरो विवाह त मेरो 15 वर्षमा बिहा भयो, 17 वर्षमा मेरो छोरो जन्मियो। अब अहिले यो अवस्थामा आफूले अझै पनि दुःख साहस गरिरहेको छ, अझै गरिन्छ।
3: कसरी विवाह भयो? 15 वर्षमा विवाह भयो, मागेर विवाह भयो कि लभ गर्नुभएको थियो कि कसरी विवाह भयो?
5: अब उहिलेको जमानामा लभ भन्ने कुरो त्यति खासै थाहा हुन्नथ्यो। अब बुवा आमाले दिएपछि अब त्यो ठाउँमा आफू जसरी भए पनि जानुपर्ने बाध्यता आफूलाई हुन्थ्यो।
3: म यहाँ गर्दैन भनेर त्यस्तो खालको हुन्नथ्यो होइन?
5: हुन्नथ्यो। अब बुवा आमाले दिएपछि त आफू रुँदै भए पनि जानु पर्यो त्यो ठाउँमा।
3: विवाह हुनुभन्दा अगाडि दुलालाई देख्नु भएको थियो?
5: अब त्यस्तै खासै त देखिएको थिएन, अब अलिअलि हल्का फुल्का देखिएको थियो। अब बुवा आमाले दिनुभयो, गइयो, अब गृहस्थी अब अहिलेसम्म गरेकै छ, अझै पनि अब राम्रै होस्।
3: जस मेरो विवाह हुँदैछ यो मान्छेसँग, म अब यसको जीवनसाथी हुँदैछु यो मान्छेको भन्ने खालको त्यो थाहा थियो विवाह हुने बेला?
5: त्यो त हुन्थ्यो, त्यो त हुन्थ्यो।
3: हजुर,
5: तर त्यही पनि अब बुवा आमाले अब होइन मैले बिहा गर्दैन भने पनि बुवा आमाले नै गर्नुपर्छ भनेपछि त आफू त जानै पर्यो, त्यसमा जवाब दिने त हाम्रो बाटै हुन्न त्यो। उहिले अहिले जस्तो भयो त सायद दिन्थे होला, अब अहिले उहिले दिन सकेन।
3: प्रौढ शिक्षा कहिले पढ्नुभयो त? विवाह पछि पढ्नुभयो कि अगाडि नै पढ्नुभएको थियो?
5: विवाह पछाडि, मेरो जेठो छोरो जन्मिएपछि पढ्न पर्ने रहेछ। अब 1-2 क्लास त अब घर माइतमा पनि पढ्यो, त्यस पछाडि अब पढ्न पर्ने रहेछ, नपढे दुःख हुने रहेछ भन्ने दिमागमा पसेपछि मैले पढेँ। अहिले अब सबै गरिन्छ, देखिन्छ।
3: विवाह पछि पढ्नुभयो होइन?
5: विवाह पछाडि।
3: सानोमा स्कुल जान बुवा आमाले पठाउँदा पठाउँदै नजानु भयो हो कि अथवा पढ्न भन्ने कुरा थाहै भएन कि के भयो त?
5: अब बुवा
3: अभाव भयो कि के भयो त?
5: बुवा आमाले त अब पढ्ने पढवा भन्ने त अब उहिले भन्नुभयो, अब केटाडी पानामा अब पढेर के हुन्थ्यो र भन्ने भावना भयो। यता अब भाइ बहिनीलाई पनि हेर्न पर्यो, अब सानैमा अब व्यवहार भनौँ व्यवहारले सबै मिच्यो, त्यसले गर्दाखेरि मैले पढ्न नपाएको हो। अब अहिलेको जस्तो भए पढाइ हुन्थ्यो होला।
3: हजुर, त्यो जमानामा जुन बेला यहाँले विवाह गर्नुभयो 15 वर्षको उमेरमा, र अहिलेको समय कसरी कति परिवर्तन भएको मान्नुहुन्छ? धेरै परिवर्तन भइसक्यो नि महिलाहरूको त्यो बेलाको उत्पीडन अहिलेको अवस्था त अलिक फरक छ नि होइन? कसरी हेरिरहनु भएको छ यसलाई?
5: अब उहिलेको हेरिकन अहिले जे पनि पढ्ने वातावरण पढे भन्दा ठुलो केही रहेनछ, मैले नपढे पनि मेरा छोराछोरीले पढुन् भन्ने उद्देश्य आउने रहेछ मनमा। अब छोराछोरीलाई पढाउन पा अलिक गर्थे कि मैले जस्तो पीड़ा भोग्न पर्दैन थियो कि भन्ने भावना लाग्छ, भन मनमा लाग्छ।
3: छोराछोरी पढाउन सक्नुभयो, यहाँको श्रीमानले त पढ्नु भएको हुँदो, छोराछोरी पढाउन सक्नुभयो?
5: श्रीमानले पनि पढ्नु भएको छ, छोराछोरीले पनि अब डिग्री सबैले गरेका छन्, आफ्नो आफ्नो व्यवसाय गरेर खाएका छन्।
3: कति छन् यहाँका छोराछोरी?
5: मेरा दुई भाइ छोरा एउटी छोरी, सबैको बिहा भइसक्यो। तिनटैको एघन्टा भनौँ नाना दिन देखिएको छ।
3: हजुर, सबैको विवाह भयो, नाना दिन देखिएको छ, उनीहरू पढेका छन्।
5: पढेका
3: त्यहाँलाई आफूले नपढे पनि छोराछोरीले पढुन्, राम्रो पढ्नुपर्छ भन्ने कुराको यो मनमा आयो र छोराछोरीलाई राम्रोसँग पढाउनु भयो, त्यही त होला?
5: हजुर, त्यही हो, छोराछोरीलाई पढाउनु पर्ने रहेछ। मैले नपढ्नाले मैले यो पीडाहरू भोग्न पर्यो, मैले छोराछोरीलाई जसरी भए पनि मैले छोराछोरीलाई पढाउनु पर्छ भन्ने मनमा जिज्ञासा आयो।
3: तर पढाइ मात्रै सब कुरा पनि त होइन राजाजी, पढाइ पढ्ने अथवा पढ्ने परिस्थितिले मान्छेलाई धेरै कुरा सिकाउँछ नि। यहाँ पनि त्यस्तै गरी सिक्दै जानुभयो आजसम्म। यो राधा अधिकारी भन्ने धेरैले चिन्नुहुन्छ होइन, खारिँदै जानु, केले खारे यहाँलाई? यो सहकारीमा लागेपछि खारियो कि विभिन्न संघ संस्थामा लागेर खारिनु भयो कि कसरी खारिनु भयो?
5: म सबभन्दा पढेर भन्दा पनि गरेर बढी म भोगे, पढेर नै भोगेर हरेक चिजहरू देख्यो, जान्यो, बुझ्यो, सहकारीमा लाग्यो। महिला हिंसामा पनि धेरै पीड़ाहरू, हामीले महिलाहरूको पीड़ाहरू बुझ्यौं, हरेक ठाउँमा देख्यो, भोग्या हुनाले यो आफूले
3: यस्तै रहेछ होइन, यो समाजलाई बुझ्न पर्ने रहेछ भन्ने खालको मनमा।
5: अब यो समाजलाई हरेक चिजबाट बुझ्न पर्ने रहेछ, पढाइ मात्रै भन्दा पनि पढेर गर्न पर्ने रहेछ भन्ने कुरो अभ्यास आफूलाई भयो,
3: त्यसरी अभ्यास भयो है। राजाजी, विशेष त अब यहाँलाई मैले बाल्यकाल कस्तो भयो भनेर अगाडि नै सोधिसकेका छौँ, त्यही पनि हामीले यो कुरालाई छुटायौँ भने महत्वपूर्ण कुरा छुट्न जान्छ। यहाँको जन्म कुन ठाउँमा भयो? डाङमै जन्मिनु भयो कि अन्यत्र कतै जन्मिनु भयो कि? र यहाँको बुवा आमाहरू के गर्नुहुन्थ्यो त्यो बेला? कसरी यहाँले जीविका आर्जन गर्नुभयो बाल्यकालमा?
5: मेरो जन्म चाहिँ प्युठान तिग्रामा भयो। मेरो बुवाहरू म 3-4 वर्षको हुँदाखेरि प्युठान छोडेर दाङ आउनुभयो, दाङ कनरियामा बस्नुहुन्थ्यो र अहिले नारायणपुर झारबेरा चौकनी हुनुहुन्छ। मेरो बुवा आमा हुनुहुन्न, मेरो भाइ छ, मेरो माई झारबेरा चौकनी छ। अब उहिलेको दुःख पीडाहरू बुवा आमाले धेरै भोग्नुभयो होला पहाड़को ठाउँमा जन्म। अब प्युठानमा भए पनि अब हुर्किन हामी दाङमा हुन्छ।
3: तपाईँहरू प्युठानको धेरै थाहा छैन?
5: धेरै खासै थाहा छैन प्युठानमा। सानैमा अब दाङमा आइयो, अब दङ्गाली जो भइयो होइन, त्यसले गर्दाखेरि प्युठानको बारेमा अब बुवाहरूले आमाहरूले धेरै पीडाहरू दुःख भोग्नुभयो होला, तर त्यो भोगाई हामीलाई भोग्न परेन।
3: अलिकति अब अभाव ले गर्दा पनि प्युठानमा अब गाह्रो भयो, दाङ आएपछि अलिक सजिलो त भयो होला बुवा आमालाई होइन?
5: अब प्युठानमा त अब पहाड़ जस्तो भए पनि पहाड़ हो, अब दुःख पीड़ाहरू बुवा आमाले भोग्नु भयो, अब दाङ आएपछि अलिकति सहज भयो। अब पहाड़ भन्दा प्युठान अरे दाङको वातावरण अब सहज हुँदै गयो उहाँहरूले पनि।
3: हजुर, ठिकै हो। यसरी तपाईँको बाल्यकाल बित्यो, अब अहिले 3 छोराछोरीको आमा पनि हुनुहुन्छ, घरमा कस्तो छ? छोरा बुहारी साथ नै हुनुहुन्छ कि अथवा छुट्ट भिन्न भएर को बस्नुहुन्छ घर परिवारको? यहाँलाई कतिको साथ छ?
5: अब मेरो दुई भाइ छोरा एउटी छोरी, छोरीको बिहा यहीँ घोराई गोगलीमा भएको छ, छोरीले यही दीपशिखामा पढाउने र जवाईको पनि यतै जागिर छ, छोराहरू दुई भाइ मेरा बाहिर छन्, बुहारीहरू मेरो साथमा छन्, नाना दिना मेरो साथमा छन्।
3: हजुर, अब अहिले यो समयमा आइपुग्दाखेरि हिजो संयुक्त परिवार थियो, आज फेरि एकल परिवार अथवा मान्छेहरू आफ्नो परिवार मात्रै बस्न खोज्ने, संयुक्त परिवार बस्न नचाहने खालको भएको छ, बुहारी सासूसँग बस्न नखोज्ने, सासूले बुहारीलाई मन नपराउने, यस्तो खालको छ। यहाँहरू बुहारी यहाँ चाहिँ बुहारीसँग सँगै बस्नु भएको छ है?
5: अहिलेसम्म बुहारीहरूले आफूले भनेको कुरा काट्दैनन्, बुहारीहरू सबै मेरै साथमा छन्।
3: बुहारी सासूबुहारी यसरी बस्छ त सासूले पनि त आफ्नो संयमता अप्नाउनु पर्छ होला नि। सासूहरूले कस्तो भूमिका खेलेपछि बुहारीसँग मिल्न सकिन्छ?
5: अब बुहारीहरूले अब जागिरमा ड्युटी बुहारी अब एउटी ल्याबमा एउटी विद्युतमा ड्युटी बुहारी जागिरमा छन्, दुईटा नाति नातिना हेर्ने, उनीहरू आएको बेला आफूले खाना साना पकाइदिने, उनलाई खुसी जताबाट नि खुसी गराउनु पर्यो।
3: बुहारी आएर पकाएर लिए अथवा बुहारी आएर खाना पकाएर बल्ल खाने भन्दा बुहारीको बाटो हेर्न भएन होइन?
5: त्यो भएन, त्यो काम भनेको सबैको एउटै हो। उनले पनि अब दिनभरि जागिर गरेर आउँदाखेरि उनलाई पनि दुःख हुन्छ,
3: थकै लाग्छ,
5: थकै लाग्छ, त्यसले गर्दाखेरि आफूले पनि काममा सजाउनु पर्छ।
3: त्यो सघाएको हुनाले सँगै बस्ने वातावरण बनेको छ,
5: सँगै वातावरण बनेको छ।
3: घर घरमा देखिन्छ नि सासूबारी नबोलेको अथवा अलग अलग बसेको अथवा एउटै घर छ भान्सा फरक भएको, त्यस्तो देख्दा तपाईँलाई दिक्क लाग्छ होला नि होइन?
5: त्यो त अब सबैको देख्दाखेरि अब यस्तै त होला, अब मलाई पनि सायद यस्तो हुन्छ कि,
3: डर पो लाग्छ है,
5: बुढेसकालमा हुन्छ कि नगर्ला तर गर्छन् कि भन्ने आफ्नो मनमा चाहिँ लाग्छ,
3: डर लाग्छ। तर सतर्क हुनुहुन्छ अहिलेदेखि? तपाईँ
5: अहिलेदेखि सतर्क छु, तर यो व्यवहार मैले गर्दा गर्दै पनि छोरा बुहारीले मलाई नराम्रो दृष्टिले हेर्छन् कि त भन्ने मनमा कता कता लाग्छ,
3: आउँदो रहेछ। हेर्दैनन्, त्यसरी त हेर्दैनन्, सबैको त्यस्तो पनि हुँदैन। सबैलाई मिलेर बस्नाले तपाईँ एउटा सासू पनि हुनुहुन्छ होइन, कसैको छोरी हुनुहुन्थ्यो हिजोको दिनमा, तर अहिले सासू भइसक्दा सबैलाई मिलेर बस्नलाई के भन्न चाहनुहुन्छ?
5: सबैलाई मिलेर बस्दा राम्रो, अब दुई दिनको जिन्दगी हो, हेर्नुहोस् अब मरेर कोही अजम्बरी बन्दैन। सबभन्दा खुसी भनेको आफूबाट खुसी हुने हो, अर्काले दिनुभन्दा पनि आफैबाट नै खुसी हुने हो। यो खुसी भने अर्कासित खोसेर ल्याएर खुसी होइन नि त, मलाई त्यो लाग्छ।
3: आफ्नै परिवारसँग रमाउने, आफ्नै घरमा रमाउने, त्यही भन्न खोज्नु
5: त्यही हो
3: हजुर,
5: आफ्नै परिवारसित खुसी हुने। अब बाहिर खुसी भने त एकछिनलाई मात्रै हो, घरको खुसी त सधैँ खुसी टिक्ने हो नि त, त्यसले गर्दाखेरि घरको खुसी घरैमा रमाउने, आफै
3: रमाउने, परिवार समयलाई सम्हालिएर
5: बस्ने,
3: सोचेर बोल्ने।
5: अब बढी बोल्दा पनि अब आफूले पनि कोही कुरा त बुहारी ल्याएपछि सोध्नु पर्ने बाध्यता हुन्छ क्या, ओहो म बढी बोले कि भनेर आफू अलिकति हिचकिचाउनु पनि सकिन्छ।
3: राजाजी यहाँ व्यस्त पनि हुनुहुन्थ्यो तर यहाँलाई हामीले स्टुडियोसम्म निम्ता गऱ्यौँ, यहाँ आइदिनु भयो। यहाँलाई यस्तो भन्न मन लागेको अथवा यहाँ योभन्दा अगाडि यस्तो रेडियोमा बोल्नु भएको थियो कि बोल्नु भएको थिएन?
5: म एकचोटि बोले, एकचोटि सावित्रा आचार्यसित गएर म एफएममा बोले,
3: तुल्सीपुर। अहिले घोराईमा आएर रेडियो मध्यपश्चिममा बोल्दै हुनुहुन्छ, यसरी बोल्दा कस्तो लाग्छ?
5: खुसी लागेछ, हौसला साहसहरू, ओहो यति बोल्न दिनुभयो हजुरले गर्दाखेरि, दुईटा कुरा बोल्दा पनि त मलाई खुसी लाग्यो नि त यो बुढेसकालमा।
3: त्यस्तो बुढेसकाल त छैन तर पनि हजुरलाई एकदमै भन्न मन लागेको, मैले सोध्न छुटाएको केही छ कि? हामी कुराकानीको श्रृङ्खलाबाट अर्को श्रृङ्खलामा जानुपर्छ, केही छ त्यस्तो हजुरलाई भन्न मन लागेको?
5: त्यस्तो भन्न मन त अब घरमा अब सबै बुहारीहरूसित, सासु बुहारी घर परिवार सबैले मिलेर बसेको जस्तो राम्रो केही पनि छैन, तर सबै मिलेर नै बस्नुपर्छ मलाई भन्न पर्ने मैले मनमा लागेको त्यही लाग्यो।
3: यो रेडियोमा आउनुभयो।

0: नियमित परीक्षणले जोगिन्छ आँखा सम्बन्धी जानकारी मूलक सामग्री।
1: नेपालमा अन्धोपनको दर उल्लेख्य रूपमा घट्दै गएको छ, तर आँखा सम्बन्धी रोगको स्वरूप परिवर्तन हुँदै जाँदा उपचार सेवाको विस्तारले मात्रै दृष्टि जोगाउन नसकिने अवस्था देखिएको छ। नेत्र स्वास्थ्यका क्षेत्रमा संलग्न विज्ञले आँखाको समस्या जटिल बनेपछि अस्पताल पुग्ने प्रवृत्तिको अन्त्य गर्दै नियमित परीक्षण, समयमै पहिचान र रोग लाग्नै नदिने उपायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिएका छन्। नेपालमा सन् 1981 अन्धोपन 0.84% रहेकामा सन् 2022 दृष्टि अवस्था सम्बन्धी सर्वेक्षणमा घटेर 0.28% पुगेको छ। आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ जनशक्ति तथा समुदायमा आधारित कार्यक्रमको विस्तारले अन्धोपन न्यूनीकरणमा उल्लेख्य योगदान पुगेको नेपाल नेत्र ज्योति संघले जानकारी दिएको छ। ग्लुकोमा आँखाको पर्दा सम्बन्धी समस्या, मधुमेहका कारण हुने दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टि दोष बढ्दै गएका छन्। बढ्दो औषध आयु, बदलिदो जीवनशैली र डिजिटल उपकरणको अत्यधिक प्रयोगले समेत आँखाको स्वास्थ्यमा थप जोखिम सिर्जना गरेको छ। नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डाक्टर शैलेश कुमार मिश्रले दृष्टि जोगाउने विषयलाई अस्पताल पुगेपछि गरिने उपचारमा मात्र सीमित गर्न नहुने बताउनुभयो। उहाँले आँखामा समस्या देखिएपछि मात्र उपचार खोज्ने प्रवृत्ति भन्दा नियमित परीक्षण र शुरूआती अवस्थामै रोग पहिचान गर्ने प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतनाथ पन्तले आँखाको स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको मूल प्रवाहसँग जोडेर लैजानुपर्ने बताउनुभयो। उहाँले समुदाय स्तरमै प्रारम्भिक परीक्षण आवश्यकता अनुसार विशेषज्ञ सेवामा पठाउने व्यवस्था तथा जोखिममा रहेका समूहको नियमित परीक्षणलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, मधुमेह भएका व्यक्ति तथा आँखा सम्बन्धी जोखिममा रहेका व्यक्तिको नियमित परीक्षण अझ महत्वपूर्ण हुन्छ। नेपालमा आँखा उपचार सेवाको पहुँच विस्तारमा नेपाल नेत्र ज्योति संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। संघ स्थापना भएको सन् 1978 सीमित पूर्वाधार र जनशक्तिबाट शुरू भएको आँखा सेवा अहिले देशका विभिन्न भूगोलमा विस्तार भएको छ। डाक्टर मिश्रले हालसम्म 5,02,899 जनाले आँखा उपचार सेवा लिइसकेको जानकारी दिँदै 56,59,624 जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो। हाल संघ अन्तर्गत 28 आँखा अस्पताल र 44 जिल्ला शाखा मार्फत 226 उपचार केन्द्र सञ्चालनमा रहेका छन्।
0: यो जानकारी मूलक सामग्री सँगै
2: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
3: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz सहित उमेश मार्ग घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
4: हस्त अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
5: प्राविधिक साथी शालिकराम चौधरीलाई
4: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
3: म रञ्जिता शर्मा
4: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
3: हस्त नमस्कार।

0: सन्दर्भ घर घरमा रेडियो मध्य पश्चिम
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि

0: चाँडै निको हुन्छ।
1: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
2: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
5: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदान।
2: सम्पर्क फोन नम्बर 082-5-63-027
5: 98-41-68-47-46।
2: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
6: होइन भाइला,
7: लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
11: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
12: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाइ हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
14: फोन नम्बर 082-5-62-601, 98-5-78-35-990, 98-5-78-31-684।
15: मध्य पश्चिम ट्राङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। नवरात्रको दोस्रो दिन आज दौसी घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दौसी घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घट स्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीले आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभर का शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बूढ़ी गण्डकी नदीको आरू घाटभन्दा माथि जल सतह मापन यन्त्र नै नभएकाले बूढ़ी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले बताएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय सिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निष्कर्ष निकालेको छ। डेढ़ महिना अघि भदौ 10 गते भोटेको सीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखेका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाको उङली लुङ र स्यार खोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि एसएमएस पठाइएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण रहेको छ। नदी थुनेको ठाउँबाट नजिकको बस्ती र सिर्दीवास फिल्म र घट्टे खोलाका बासिन्दाले जगत लगायतका तल क्षेत्रका बासिन्दालाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ी बारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बूढ़ी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाइ छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा ध्रुव कुमार गहतराज निर्वाचित हुनुभएको छ। संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा 1155 मत प्राप्त गर्दै साझा व्यवसाय प्यानलबाट उम्मेद्वार बन्नुभएका गहतराज विजयी हुनुभएको हो। संघको उद्योग उपाध्यक्षका रूपमा रहेर काम गर्नुभएका गहतराज आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो। विजयी गहतराजको निकटतम प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका नरेश कुमार श्रेष्ठले 1105 मत प्राप्त गर्नुभएको छ। पराजित श्रेष्ठ दाङ उद्योग वाणिज्यको वरिष्ठ उपाध्यक्षका रूपमा रहनुभएको थियो। यसैगरी अध्यक्षमा स्वतन्त्र व्यवसाय प्यानलका उम्मेद्वार अनिल आचार्यले 244 मत प्राप्त गर्नुभएको थियो। संघको वरिष्ठ उपाध्यक्षमा 1160 मत प्राप्त गर्दै साझा व्यवसाय प्यानलका उम्मेद्वार महेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ। बुढाथोकीका निकटतम प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका भरत प्रसाद रेग्मीले 932 मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र प्यानलका उम्मेद्वार शरद प्रसाद अधिकारीले 296 मत प्राप्त गर्नुभएको निर्वाचन समितिले बताएको छ। उद्योग उपाध्यक्षमा साझा व्यवसाय प्यानलका गेहेन्द्र बहादुर बस्नेत 1138 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। बस्नेतका निकटतम प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका मन बहादुर बुढाथुकीले 1115 मत प्राप्त गर्नुभएको छ। वाणिज्य उपाध्यक्षमा 1153 मत प्राप्त गर्दै साझा व्यवसाय प्यानलका नुर्बु तामाङ निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका मानु केसीले 935 मत प्राप्त गर्नुभएको छ भने वाणिज्य उपाध्यक्षमा राम प्रसाद पोखरेल 281 मत प्राप्त गर्नुभएको छ। महासचिवमा लोकतान्त्रिक प्यानलका माधव खनाल विजय हुनुभएको छ। विजय खनालले 1209 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी साझा व्यवसाय प्यानलका विकास ओलीले 1124 मत प्राप्त गर्नुभएको थियो।
नेपालमा प्रत्येक 10 जना वयस्क मध्ये 1 जनामा जीवनको कुनै न कुनै समस्या समयमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति मध्ये धेरैले समयमै उपचार नपाउने, सामाजिक विभेदको डरले समस्या लुकाउने र आवश्यक सेवाबाट वञ्चित हुने अवस्था कायम रहँदा मानसिक स्वास्थ्य जनस्वास्थ्यको एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् 2021 गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार वयस्क मध्ये 10% जीवनकालमा कुनै न कुनै मानसिक समस्या देखिएको थियो। स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रमोद जोशीका अनुसार सर्वेक्षणमा 13-17 वर्ष उमेर समूहका किशोरी मध्ये 5.2% यस्तो समस्या पाइएको थियो। उहाँका अनुसार वयस्क मध्ये 6.5% सर्वेक्षण का बेला आत्महत्या सम्बन्धी सोच आएको बताएका थिए भने 1.1% जीवनमा कम्तीमा एक पटक आत्महत्याको प्रयास गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2024-25 आत्महत्याबाट 6852 जनाको मृत्यु भएको थियो। नेपालमा दैनिक औसत 19 जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सेवाको विस्तार, समयमै पहिचान र सहज परामर्श आवश्यक रहेको चिकित्सकको सुझाव रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा हालसम्म मौजदात रकम 17,54,42,89,678 पुगेको हो। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 12,95,16,31,201 र हिमालयन बैंक र लक्ष्मी सनराइजन बैंकमा रहेको डलर खातामा 2,97,29,972 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1,20,000,000,000 प्रभावित क्षेत्रका लागि निकासी गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रोला निर्वाचित हुनुभएको छ। खुला उपसभापतिमा भण्डारी 3,735 र आचार्य 2,342 मतसहित विजय हुनुभएको, यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी 1,745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संग्रोला पन्त 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
4: फोन नम्बर 082-5634-479,
3: मोबाइल नम्बर 98-4-94-67-487।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
7: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
7: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
6: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
7: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
8: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
9: समय बिहान 11 बजेदेखि।
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: एफएक्स सिनेमाज घोराई दश चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुइ पेन्सन पट्टा
2: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त
1: चङ्गुल
3: विदेश नजानुहोस् न है मलाई छोडेर नजानु न बाबा
1: आचार्य
4: जब अन्यायले सीमा नाच्छ
1: बा एक एउटा
4: छोरी पनि ठुली भयो है अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको
1: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ
5: तू गोवाका सबसे बडा हार्ड वर्किङ क्यामेरा ल
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग
11: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिस बगिरहने कान गडा हुने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
13: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
14: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: मध्य पश्चिम FM 91.4 मेगाहर्ज
1: त्यो भने चाहिँ अब सामान्य होइन भनेर चाहिँ हामी अगाडि बढ्ने
2: यसलाई पनि हामी शारीरिक रोगसँगै तुलना गर्दा हुन्छ. जस्तै अब तपाईँ थाक्नुभयो, तपाईँ आज धेरै काम गर्नुभयो, तपाईँको जिउ दुखेर त्यसलाई रोग भनिहाल्नु परेन नि, होइन? त्यसमा औषधि खाने हाल्नु पनि परेन. अब तपाईँ थाक्नुभयो, रेस्ट गर्नु, आरामले सुत्नु, सिधिहाल्नु, होइन? अब हामी रोग कहिले भन्छौँ भन्दाखेरि अब त्यो कारण जेसुकै भए तापनि त्यो तपाईँको त्यो नर्मल जुन फिजियोलोजी प्याथोलोजी अब निको भएन. अब मानिलिउँ तपाईँलाई त्यो थाकेको, त्यो तपाईँ दौडाइ पनि छैन, केही गरेर तपाईँ पनि एकदमै थाकिरहेछ, र त्यसले गर्दाखेरि तपाईँको दैनिक कामकाज गर्न सकेन, तपाईँ उठ्नै सकेन, तपाईँ चाहिँ हिँड्नै सकेन भने अब चाहिँ नोक्सान भयो नि आफूलाई. अब चाहिँ यो ठिक भएर गएन, हुनुपर्ने पनि भएन भने अब हेल्प चाहियो भने जस्तै कन्सेप्ट नै हो. र मानसिक रोग पनि हामी त्यसरी नै हो. अब मानसिक रोगमा चाहिँ चुनौती कहाँनिर छ भन्दाखेरि यो दिमागले काम गरेको कुरा चाहिँ त्यो ठ्याक्क तपाईँले तुरन्त चाहिँ देखिँदैन, त्यो तपाईँले हेर्न पनि सक्नुहुन्न, होइन? अब फिजिकल रोग त अब तपाईँ घाउ छ अथवा चाहिँ तपाईँलाई ज्वरो आएको छ भने नाप्न मिल्छ, होइन? अब तर मानसिक समस्या चाहिँ जुन ब्रेनको फङ्सनिङहरू हामी सबै चिज चाहिँ देखिँदैन, त्यो चाहिँ इन्डाइरेक्टली बुझ्नुपर्ने कुराहरू हुन्छ, होइन? त्यो मान्छेले के बोलिरहेछ, के भनिरहेछ, उसले कस्तो व्यवहारहरू गरिरहेछ, उसको भावनात्मक उसको इमोसन्सहरू कस्तो छन्, उसले चाहिँ दैनिक दिनचर्या उसले राम्रोसँग सुत्न सकिरहेछ कि छैन, राम्रोसँग खानापिना गरिरहेछ कि छैन, यो सबै यावत इन्डाइरेक्टली चाहिँ हेर्नुपर्ने हुन्छ. र यो अब दिमागको परिधि यति बृहत छ, दिमागले नै सबै चिज हामीले अनुभव गर्ने हुनाले सबै लक्षणहरू, होइन, जुन तपाईँले अहिलेसम्म सोचेका शारीरिक रोगका जति लक्षण छ नि त्यो सबै मानसिक रोगको लक्षण हुनसक्छ, र प्लस त्योभन्दा प्लस अरू पनि हामीले नचिताएको नसकेको सबै चिज चाहिँ मानसिक रोगको लक्षण हुनसक्छ. र सामान्यत सजिलो गरी बुझ्ने हो भने चाहिँ यति मात्रै भनौँ कि मान्छेको व्यवहारहरू, उसको बोलीचाली व्यवहारहरू पहिलाभन्दा परिवर्तन भयो, र त्यो परिवर्तन चाहिँ अलिक समाजमा चाहिँ नसुहाउँदो छ, हाम्रो जुन परिस्थितिमा नसुहाउँदो छ, र त्यो त्यो परिवर्तनले उसलाई फाइदा होइन कि उसलाई उल्टा घाटा भइरहेछ. अहिले तत्काल उसलाई नभए पनि उसको वरिपरिको समाज, वरिपरिको वातावरणमा चाहिँ नोक्सान भइरहेछ, र त्यो चाहिँ उसले चाहेर पनि कन्ट्रोल गर्न सकिरहेको छैन, र उसलाई चाहिँ मद्दतको जरुरत भयो भने हामी यो चाहिँ हो अब चाहिँ यसलाई हेल्प गरौँ भन्ने कुरा हो. सबै लक्षण एकदम सिम्पल, होइन? जस्तै कोही मान्छे खाना खान्छ भन्नु न, होइन, कति खाना खाने भन्ने कुरामा पनि त्यो पनि हामीले नर्मल र एबनर्मल भन्ने सोच्छौँ. हिजो अस्ति खाए जस्तै खाइरहेको छ भनेर आउँथ्यो, ठिकै छ, तर अब खाना नहुने अवस्था पुगिसक्यो भनौँ न, उसले खाना नमिल्ने चिज पनि उसले खाइरहेछ. जस्तै जानसिकै कुरा गरौँ, अब भोजमा हाम्रो उसको कल्चर अनुसार खाएको हामी त्यसलाई त केही भन्दैन, तर खाना नहुने भइसक्यो किन खाइरहेछ, र खाएर उसलाई फाइदा होइन उल्टा नोक्सान भइरहेछ, र उसलाई कन्ट्रोल गर भनेर उसले बुझाउँदा गराउँदै उसले गर्न नसकिरहेछ भने अब यो चाहिँ मानसिक रोगको लक्षण हो. सबै त्यसरी नै तपाईँ कति हाँस्नुहुन्छ, कति पैसा खर्च गर्नुहुन्छ, तपाईँ कस्तो लुगा लगाउनुहुन्छ, तपाईँ कति रिसाउनुहुन्छ, यो सबै चिजहरू मानसिक रोगका लक्षण हुन सक्छ. हुँदा हुँदा त्यति मात्र होइन, तपाईँलाई दुख्छ भनौँ न, बिहान उठ्दा छ टाउको दुख, त्यो पनि मानसिक रोगको लक्षण हुन्छ. त्यसैले मानसिक रोगको लक्षण एकदम बृहत छ.
1: धेरै जस्तो देखिने लक्षण जुन चाहिँ अब यी लक्षणहरू चाहिँ सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने बुँदागत रूपमा भन्दा
2: त्यही सबभन्दा उसको व्यवहार नै हेर्नुपर्छ. व्यवहारमा सबभन्दा बढी हुने भनेको अब जस्तै उसको भावनाहरू, जस्तै इमोसन्सहरू अस्वाभाविक रूपमा त्यो परिस्थितिसँग नमिल्दो होइन, अस्वाभाविक रूपमा उदास भइराख्ने, अस्वाभाविक रूपमा चाहिने भन्दा बढी खुसी हुने अथवा रिसाउने, होइन, अस्वाभाविक रूपमा डराउने, अस्वाभाविक रूपमा चाहिँ अथवा त्यो हेलमेल नहुने, बाहिर ननिस्किने, अथवा चाहिँ गएर चाहिँ आफैलाई घाटा हुने भयो भने कुनै पनि व्यवहार उसको पहिलाको व्यक्तित्वभन्दा फरक हुँदै गयो र उसलाई घाटा हुँदै गयो भने उसलाई चाहिँ हेल्प गर्न जरुरत हुन सक्छ.
1: कस्तो अवस्थामा चाहिँ यो बाढी पहिरोबाट प्रभावित भएकाहरूले चाहिँ मेरो यो लक्षणहरू चाहिँ अब चाहिँ साधारण होइन, सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने?
2: एकदम महत्वपूर्ण क्वेसन गर्नुभयो. सायद नेपालमा मानसिक स्वास्थ्यको बारेमा चर्चा परिचर्चा बढ्नु र यसको बारेमा जुन मैले अघि भने चेतना बढ्नुको कारण चाहिँ हामी कहाँ विगत त्यो दुई दशकमा भएका ठुल्ठूला दुर्घटनाले पनि धेरै नै सकारात्मक सहयोग गरेछ भनौँ होइन हुन त त्यो एकदम दुर्घटना हाम्रो लागि दुःखद थियो र त्यही पनि मानसिक स्वास्थ्यको बारेको चेतना बढाउनु चाहिँ धेरै हेल्प गरेछ जस्तै भूकम्प भयो कोभिड भयो होइन अब अहिले आएर यो हाम्रो बाढी पीडितहरू भयो यहाँ शारीरिक साथसाथै मानसिक समस्या पनि हुन्छ भने मान्छे सबैले चाहिँ अनुभव गरेको कुराहरू नै हो र यो तपाईँलाई एकदमै ठिक भन्नुभयो यो यसरी विपद होइन यो चाहे प्राकृतिक होस् या चाहिँ मानव निर्मित नै होस् यो ठुल्ठुलो विपदहरू हुँदाखेरि मान्छेलाई चाहिँ शारीरिक साथसाथै मानसिक समस्या छ अझ धेरै पर्छ भन्नु होइन मान्छेको लागि चाहिँ एकदमै त्यो उसले नचिताएको नसोचेको चिजहरू उसको अनुभवमा जान्छ र त्यसले चाहिँ त्यहाँ चाहिँ उसको दिमागमा अमिट छाप राख्छ होइन हाम्रो नेपालीमा एउटा एकदम राम्रो उखान पनि छ त्यो अगुल्टोले हानेको कुकुर चाहिँ बिजुलीदेखि नै तर्सिन थाल्छ भन्ने कुरा छ होइन त्यो त्यो चिज चाहिँ त्यो एकदमै रियल भएर नै मान्छेहरूले त्यो भनेको हो हाम्रो अहिले अहिले चाहिँ विज्ञानले यसलाई चाहिँ पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ यस्तो किसिमको उसले अनुभव गर्यो कि त्यो चिज चाहिँ अब त्यो खतरा नहुँदाखेरि पनि सानो सानो कुराले पनि त्यो त्यो त्यो चाहिँ अनुभव फेरि फेरि चाहिँ उसले चाहिँ अनुभव गरिरहेको हुन्छ होइन र त्यसले गर्दा उसलाई धेरै नोक्सान हुन्छ त्यो घटना सम्झिन्छ त्यो घटना सम्झाउने सानो ठुलो कुराले पनि फेरि उसलाई चाहिँ एकदम मन आत्तिने डर लाग्ने तर्सिने र उसले उसको आफ्नो दैनिक यावत जीवनहरू चाहिँ गर्न चाहिँ गाह्रो हुन्छ यो चाहिँ पोस्ट यो दीर्घकालीन जान्छ यो त तपाईँले भने जस्तै यो त वर्षौँसम्म पनि जान सक्छ होइन कोही मान्छेले गरेको जिन्दगीको बाल्यकालमा गरेको एउटा अनुभवबाट त्यो जिन्दगीहरू पनि रहिरहन सक्छ होइन र त्यो बाहेक अरू चाहिँ तत्काल हुने समस्याहरू छन् तत्काल हुनेलाई हामी एक्युट स्ट्रेस रियाक्सन भन्छौँ अब त्यो यति पिर पऱ्यो कि अब के गर्ने कसो गर्ने मेरो आफन्त कहाँ छ कसो गर्ने भनेर यति पिर गरेर आत्तिएर ऊ चाहिँ सुत्तै नसक्ने खानै नसक्ने होइन अनि त्यसपछि कहिलेकाहीँ आएर चाहिँ आक्रामक हुने दिमागले कुनै हिसाबले राम्रोसँग कामै नगर्ने थम्म्याउनै नसक्ने अब आफू को हुँ के हुँ थम्म्याउनै नसक्ने सबै गडबड हुनेदेखि लिएर त्यस्तो पनि हुन्छ र अर्को सबभन्दा कमन चाहिँ त्यो मैले अघि भनेको छ त्यो त्यो बाधाहरूसँग बिझ्न नसक्ने होइन एडजस्ट हुन सक्दैन स्टार्टिङको एडजस्टमेन्ट डिसअर्डर त छँदै छ अनि पछि गएर त्यसमा फ्रेङ्क एकदम उदासीका लक्षणहरूदेखि लिएर पछि गएर चाहिँ बाँच्नै नचाहने गरिकन यो होइन एकदम सुसाइडल हुनेदेखि लिएर र कहिलेकाहीँ चाहिँ त्यो वास्तविकता र अवास्तविक छुट्याउनै नसक्ने गरिकन एकदम दिमाग चाहिँ एकदम होइन अब जस्तै भनौँ न अब फेरि अब हामी सबै मर्ने भयो भन्ने पऱ्यो होइन जे जे जतिखेर पनि यो खत्तम हुने भयो भनेकन यस्तो किसिमको साइकोटिक एक्सपिरियन्सेसहरू पनि हुन्छन् र सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रो समाजमा चाहिँ यो मैले देखेको यो हामीले धेरै नै यो गर्न बाँकी चाहिँ लागु पदार्थ जाँड रक्सीहरू यति सहज रूपमा चाहिँ उपलब्ध छ कि यो यस्तो बाढी पिँढी तथा कुनै पनि विपद भएको ठाउँमा त्यसको समस्या चाहिँ एकदमै एक्सपोनेन्सियली बढ्छ त्यो
1: है
2: त्यस्तो ठाउँमा एकदमै बढ्छ है म यो भूकम्प गएको बेलामा चाहिँ मैले चाहिँ त्यति बेला चाहिँ अनुभव गरेको चाहिँ मान्छेहरू काम नभए बिहानैदेखि चाहिँ त्यो जानसी खाएर त्यसलाई चाहिँ समय चाहिँ बिताइरहेको थिएँ होइन उसले आफ्नो कोप गरेको त्यो गलत हिसाबले चाहिँ
1: त्यसलाई चाहिँ
2: गलत तरिका चाहिँ भएन र त्यो यसले चाहिँ अवश्य रूपमा चाहिँ धेरै समस्याहरू निम्त्याउँछ यो यो विपदहरू हुँदाखेरि लागु पदार्थको समस्याहरू पनि एकदमै बढ्ने गर्दछ र तपाईँको अघिको प्रश्न अब कहिले चाहिँ उसलाई हेल्प गर्ने भन्ने कुरा चाहिँ यसलाई चाहिँ अहिलेको मान्यता के छ भने जसरी शारीरिक उसको हात भाँचेछ कि केही भाँचे कि चोट लागेछ कि भन्ने हेरे जस्तै सुरुदेखि नै मानसिक समस्यालाई पनि ख्याल गर्नुपर्छ भन्ने कुरा छ अब सुरुमा चाहिँ एक्सपर्ट जानु पर्दैन त्यो अहिलेको कन्सेप्ट एउटा छ साइकोलोजिकल फर्स्ट एड भन्ने होइन प्राथमिक उपचार जसरी शारीरिक प्राथमिक उपचार छ त्यसरी साइकोलोजिकल फर्स्ट एड पनि हुन्छ उसको कुरा सुन्ने उसको परिस्थिति बुझ्ने र उसलाई चाहिँ सही किसिमले लिङ्क गराइदिने होइन उसको आफन्तसँग लिङ्क गराइदिने हेल्प कहाँ कहाँ लिनुपर्छ भनेर लिङ्क गराउने यो सबै चिज त सुरुदेखि नै गर्नुपर्छ
1: एक महिनाभन्दा बढी भइसकेको छ भनेको प्राथमिक स्वास्थ्य उपचार चाहिँ भइसकेको छ होइन अहिले पनि उसलाई समस्याहरू देखिरहेको छ भने चाहिँ अब के गर्ने त
2: एकदम ठिक कुरा मैले भन्न खोजेको के भन्दाखेरि त्यो मानसिक स्वास्थ्यको हेल्प कहिले दिने भन्ने कुरामा मात्र निकालेको कुरा यो सुरुदेखि नै हुनुपर्छ र यसमा बीचबीचमा गएर उनीहरूलाई स्क्रिनिङहरू पनि गर्नुपर्छ र गर्नुपर्ने र कसै कहिले मानसिक स्वास्थ्यको हेल्प कहिले लिने भन्दाखेरि अब त्यही हो त्यो परिस्थितिसँग जति उसको पीडा छ नि समय बित्दै गएपछि त्यो पीडा कम हुँदै जानुपर्छ क्या जस्तै पहिला एकदम उसलाई रुने रोइ मान्छे रहेको रहेथ्यो भने पहिला दिन प्रतिदिन उसको रुने चाहिँ कम हुँदै जानु पर्यो उसलाई निन्द्रा नलाग्ने थियो बिस्तारै सुधार हुँदै आउनु पर्यो अनि ऊ चाहिँ उसको गतिविधि आफ्नो दैनिक दिनचर्याहरू उसले पहिला गर्न सके बिस्तारै गर्दै गयो भने त्यो चाहिँ ऊ एडजस्ट हुँदै गएको भन्ने बुझ्ने हो. त्यसको ठिक उल्टो झन् झन् उस्तै छ अथवा झन् खराब हुँदैछ भने त्यो त्यो चाहिँ स्योर सर्टेन साइनहरू हो. एकदम वार्निङ साइनहरू भनेको एकदमै अस्वाभाविक रूपमा कुनै पनि रसालु पदार्थहरू उसले युज गर्न थाल्यो भने उसलाई हेल्प चाहिन्छ. मार्ने मर्ने भन्ने जस्तो चाहिँ कन्सेप्टहरू ल्याएर अब म मर्छु भन्ने जस्तो सोचहरू विचारहरू आएर भन्न थाल्यो भने त्यो पनि एकदमै डेन्जरस हो. र त्यसै गरी अब अरूलाई पनि म आक्रमक हुने अरूलाई नै मार्छु भने यस्ता त्यस्ता त्यस्ता रियाक्सन्सहरू पनि आउँछन्. त्यसमा पनि मानसिक स्वास्थ्यको लागि चाहिँ हामीले हेल्प गर्न जानुपर्छ. उनीहरूको अनुभव उसको जीवन्त अनुभव सुन्नु पर्यो. यो हरेक मान्छेको अनुभव भने एकदमै फरक हुन्छ होइन. मेरो हिसाबले गएर उसलाई चाहिँ हेल्प गर्ने भनेको उसको कुरा चाहिँ सुन्नु उनीहरूलाई के जरुरत भइरहेछ भन्ने कुराहरू सुन्न जानुपर्छ भन्ने कुरा हो. नेपालमा पहिलाभन्दा धेरै राम्रो छ. यसपालि चाहिँ फर्स्ट डेदेखि नै यो मनोसामाजिक परामर्श गर्ने मैले सबै मोबिलाइज भएको अवस्था छ र हरेक होल्डिङ सेन्टरहरूमा त्यहाँ चाहिँ पिरियोडिकली गइ पनि रहेछन्. धेरै सङ्घ संस्थाहरू हाम्रै पनि यो मनोचिकित्सक सङ्घहरू पनि हामी पनि गइरहेछौँ. हामी पनि अब आएर जुन अघि मैले भनेको उदासीपना अनि त्यसमा एकदम डर चिन्ताका रोगहरू अनि त्यसै गरी त्यो जागरसीको समस्याहरू देखा पर्ने भनेको एक महिना बितिसकेपछि नै हो क्या. प्रिभेन्टिभ रूपमा त यो अहिले अवस्थामा एक महिना भएको अवस्थामा पनि उनीहरूको एक्सपिरियन्सेसहरू सुनेर त्यसलाई भ्यालिडेट गरेर उनलाई सपोर्ट चाहिँ गरि नै राख्नुपर्छ. के आवश्यक छ भने उनीहरूको कुरा सुन्नु पर्यो भन्ने कुरा.
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान का मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
4: हेलो पिंकी,
5: बोल दिन.
4: एलईडी टिभी किन्न जाने?
5: जान्न.
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न.
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न.
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
5: पाइने भएर त जान लाग्यो नि.
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ.
5: आई लभ यू पिंकुली भनेको
4: हो. एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान.
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
6: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान.
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
7: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा.
8: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान. फोन नम्बर 082562610. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ.
0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज.
3: विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ. आजको कार्यक्रममा हामीले मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं. कुराकानीमा हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य.
1: म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा.
2: धन्यवाद.
1: हामी यतिखेर चाहिँ अब अलिकति चर्चा गरौं, कसले के गर्ने त यो बेला. अब एक महिनापछि चाहिँ यो विपदको घटनाहरू घटिसकेपछि अब चाहिँ फेरि मानसिक स्वास्थ्य समस्याहरू चाहिँ कसरी आउन सक्छ भन्नेमा चाहिँ अलिकति चर्चा गरौं होइन. जस्तो अघि यहाँले भन्नुभयो कि अब चाहिँ कडा प्रकृतिको समस्याहरू देखिन्छ कि भन्नेमा चाहिँ हामी अलिकति सजग हुनुपर्छ भनेर. जस्तो यो बेला चाहिँ कसरी अब स्थानीय भनौँ न पालिकाले चाहिँ केमा ध्यान दिने यतिखेर चाहिँ
2: विपद हुँदाखेरि मान्छेहरूमा चाहिँ यो मानसिक रोगहरू कसरी उत्पन्न हुन्छ भने एउटा एकदम सिम्पल इक्वेसन छ. त्यो कस्तो भन्दाखेरि उसलाई कतिको नोक्सान भयो, त्यो मान्छेको कति नोक्सान भयो, त्यो नोक्सानको कम्पेन्सेसन अथवा पुनर्स्थापन भनौँ न उनीहरूको जे जति चाहिँ पुनर्स्थापन कतिको हुनेवाला छ भनेर हामीले उसलाई चाहिँ ढुक्क बनाउन सक्छौँ. यो दुईवटाको इक्वेसनले उसको डिस्ट्रेस चाहिँ डिफाइन गर्छ. यदि तपाईँलाई लाग्छ मेरो नोक्सान थोरै छ मैले नोक्सान भए पनि मैले पाउँछ भनेर तपाईँले एकदम विश्वस्त भयो भने उसको चाहिँ साइकोलोजिकल डिस्ट्रेस एकदम कम ठिकै हुन्छ। हामी पनि त्यही हो नि, तपाईँलाई अहिले तपाईँको पैसाहरू कति हरायो भन्ने हिसाबले हाम्रो रियाक्सन आउँछ नि होइन, ए थोरै रहेछ अथवा त मैले त्यो हराए पनि मैले कम्पेन्सेट हुन्छ भनेपछि तपाईँको रियाक्सन कम हुन्छ। ठुलै नोक्सान भयो आउने पनि चान्सै छैन, आउँछ कि आउँदैन भनेर त्यो अन्यलता भयो भने त्यहाँनिर तपाईँको पीडा बढ्छ। त्यति नै क्वेसन हो। त्यसैले
1: मानवीय क्षति बेहोरेकाहरूको लागि त अझ कठिन हुने भयो
2: सबै, त्यो त डेफिनेटली हो होइन। त्यो त्यसैले त्यो त्यो जो जति पीडित छन् पहिला त उनीहरूले के सोचिरहेछ, उनीहरूले आफ्नो नोक्सानलाई कति ठुलो सम्झेको छ, कति ठुलो नोक्सान सम्झेका छन् र उनीहरू चाहिँ यो नोक्सानबाट उनीहरू फेरि पुनस्थापन हुने उनीहरूलाई आशा जग्गा कतिको छ उनीहरूलाई, यो एकदम महत्वपूर्ण हुन्छ है। यो यो दुईवटाको इक्वेसनमा यो अब आशै छैन भनेपछि त उसलाई त दिन प्रतिदिन त्यो पीडा त थपिँदै जान्छ। उसले सोचेको हामीले सोचेर भएन क्या, त्यो अघि आजको कुरा नै त्यही नै हो होइन। ए उसको त एउटा सानो एउटा के अरे पसल गरेर उसको त 2-4 हजार मात्र खर्च भयो, त्यसरी हेरेर भएन। उसले के अर्थ दिएछ, हामीले उसको चाहिँ त्यो जुन पीडा उसको नोक्सानमा हामीले त्यसमा कम्पेन्सेट गर्ने उसलाई रिहेबिलिटेट गर्ने उसलाई हामीले कतिको आशा जगाउन सकेको छौँ, त त्यसले चाहिँ उनीहरूको डिस्प्रेस चाहिँ डिपेन्ड गर्छ। अब यो यो भनेपछि हामीले अब एकदम क्लियर छ, हामी सबैको यसमा चाहिँ रोल छ, हामी हरेक मान्छे उसको उसको साथीहरूदेखि लिएर हामी हरेक नागरिकहरू चाहिँ रोल छ, हामी यसमा चाहिँ के कति चाहिँ हामी हामीले चाहिँ उसलाई चाहिँ कन्ट्रिब्युट गर्न सक्छौँ भन्ने कुरामा हामीले आशा जगाउन एकदमै जरुरत छ।
1: जस्तो यही आशा जगाउने क्रममा चाहिँ हामी भनौँ न फेज वाइज नै जाउँ, जस्तो पालिकाले चाहिँ कस्तो आशा चाहिँ जगाउनुपर्छ अथवा कस्तो व्यवस्था चाहिँ गरिदिनुपर्छ यो बेला चाहिँ, अब महिना दिन बढी नै भइसक्यो नि त।
2: हजुर हजुर, अब अब महत्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि अहिले त अझै पनि मान्छेहरू जसले आफन्तहरू गुमाएका छन् उनीहरूको त आफन्तको वेयर अबाउट्स के भइरहेछ कसो भइरहेछ भन्ने कुरामा नै उहाँहरू अझै पनि अन्यल होला होइन। अब यसमा यो निरन्तर हामी मदत चाहिँ अभाइलेबल हुन्छ है भन्ने कुरा चाहिँ अब यो पालिका लेभलदेखि लिएर इभन स्टेटले समेत गर्नुपर्छ। अब चाहिँ उदाहरणकारी बन्द भयो त्यस्तो किसिमको स्टेटमेन्टले मान्छेलाई हताश गर्ने चाहिँ डर नै हुन्छ भने
1: जस्तो सरकारले बुझाउनु
2: पर्थ्यो होला उनीहरूले अब एक्टिभली खोज्ने चाहिँ जाने चाहिँ भनेको होला होइन। तर चाहिँ उसको आफन्तको गुमेकोहरूको त अझै चाहिँ खोज तलासहरू जानकारी भयो भने त हेल्प गर्ने भने त्यो त ओपन त राखिदिनुपर्छ, उहाँलाई आशा चाहिँ मारिदिनुहुन्न भन्ने चाहिँ मेरो सोचाइ
1: हो।
2: आशा चाहिँ मारिदिनुहुन्न र जानकारी भयो भने हामी अझै हेल्प गर्छौँ, यो चाहिँ निरन्तर हुन्छ भन्ने चाहिँ त्यस्तो किसिमको आशा चाहिँ मेन्टेन गर्नुपर्छ। अब पालिकाहरूले गर्नुपर्ने भनेको पनि अब उनीहरूलाई जुन अहिले होल्डिङ सेन्टर राखेर अब फेरि अब पुनस्थापनाको कुराहरू आउँछ होइन। अब पुनस्थापन मान्छेहरू हामी मान्छेहरूले खान पलाए पिउन पाए भनेर मात्र हुँदैन कि, उनीहरूलाई आफ्नो दैनिक दिनचर्या आफ्नो वर्क मैले कन्ट्रिब्युट गरेँ भनेर राति सोध्दै ए आज मैले राम्रो काम गरेँ भनेर त्यो सोच्न हामीलाई जरुरत छ होइन। तिनीहरूलाई पनि बिस्तारै च्यालेन्जेसहरू आफ्नो क्षमता अनुसारका काम काजहरूमा चाहिँ हामीले पुनर्स्थापना गर्नलाई हामी सबैले चाहिँ त्यहाँनिर मद्दत गर्नुपर्छ। खालि बसेर खुवाइराखेर मात्र चाहिँ हुँदैन होइन, त्यसैले त्यो च्यालेन्जेसहरू चाहिन्छ आफ्नो। त्यसैले त्यहाँ बसिरहेको मान्छेहरूलाई नर्मल जीवन उनीहरूको पहिला स्वाभाविक जिन्दगीको त्यहाँतिर पुनर्स्थापना गर्ने कुरामा चाहिँ प्रक्रियामा चाहिँ हामी सबैजना लाग्नुपर्छ। त्यो सानै कुरा होस् होइन, त्यहाँ टिचरहरूलाई त्यहीँ बसेको बच्चालाई उसले पढाऊ भनेर उसलाई जिम्मा दिन सकिन्छ, त्यहाँ अरू कोही काम गर्नेले हेल्प गर्यो, त्यो त्यहाँ सबैलाई सक्रिय बनाउन चाहिँ पुनर्स्थापना गर्न जरुरी छ। अब त्यसपछि अरू आएर बेसिक कुरा त छँदै छ, घाँस बाँस कपास भन्ने त छँदै छ, त्यो होल्डिङ सेन्टरमा त्यो ग्रुपमा नगरिकन त्यहाँ त धेरै समस्याहरू हुन्छ, प्राइभेसीको कुरादेखि लिएर त्यहाँको अरू शारीरिक रोगहरूदेखि लिएर त्यहाँ बदमास मान्छेहरू होला त्यहाँ क्राइमहरू होला के होला कसो त्यो सबै चिजबाट चाहिँ हामीले सुरक्षित बनाउनलाई चाहिँ अब हामी सबैले चाहिँ लाग्नुपर्छ।
1: सुरुमा भएका होल्डिङ सेन्टरबाट आधाभन्दा बढी होल्डिङ सेन्टर घटिसक्यो, त्यो भनेको उनीहरू चाहिँ आफ्नो आफ्नो हिसाबले चाहिँ व्यवस्थापन गर्नतिर लागेका छन्। अब यसैमा चाहिँ सरकारको दायित्व सकिन्छ, जस्तो मनोसामाजिक समस्या अवस्था के छ भनेर त्यहाँ बेला बेला सरकारले उसलाई भेटिरहने त्यो वातावरण चाहिँ जरुरी छ कि छैन?
2: एकदमै जरुरी छ, तर अब हरेक इन्डिभिजुअलमा जानु पनि अब त्यो हामीले पनि हाम्रो लिमिटेसन त बुझ्नै पर्छ होइन। लिङ्क गर्ने भन्छ कि त्यो केही पर्यो भने कहाँ जाने के गर्ने
1: हो
2: त्यो लिङ्क गर्ने त्यो संयन्त्र चाहिँ राख्नुपर्छ। अनि सरकारहरूको एकदमै इम्पोर्टेन्ट रोल हुन्छ, मैले अघि नै पनि भनिसकेँ, अहिले यो स्थानीय सरकारहरूलाई पनि धेरै नै पावर बजेटहरू पनि चाहियो, मानसिक स्वास्थ्य पनि धेरै छन्, उहाँहरूले पनि सबैले अब यो चाहिँ जिम्मा लिनुपर्छ, सबै चाहिँ केन्द्रीयलाई छोडेर पनि पुग्दैन।
1: अब अलिकति समाजको अनि उसको वरपर जुन व्यक्ति चाहिँ मनोसामाजिक समस्यामा छ, मानसिक समस्यामा बाटो गुज्रिरहेका छन्, यो चाहिँ विपदमा मात्र होइन सबैलाई समग्रमा जोडेर भन्न चाहे उनीहरूको लागि चाहिँ उसको वरपरको भनौँ न समाज अनि उसको आफन्त परिवारको भूमिका चाहिँ के रहन्छ?
2: मैले अघि सुरु गरेँ नि यो मानसिक रोग भनेको यस्तो डबल पीड़ा कसरी हुन्छ भन्दाखेरि एउटा रोगले पीड़ा दिन त छँदैछ त्योभन्दा बढी चाहिँ वरिपरिको समाजले उसलाई चाहिँ विभेद गरेर उसलाई अलग्याइदिएर त्यो त्यो त्यो चाहिँ एकदमै ठुलो चाहिँ प्रब्लम छ। जस्तै सिम्पल एक्जाम्पल मात्रै अब अहिले अलिक धेरै कम छ मानसिक रोगलाई यो यो यो परिवारमा बिहा गर्नु हुँदैन यो मान्छेसँग त ओहो सम्बन्ध राखेर खत्तम अथवा फेरि बिहा गरेको मान्छे यसको दिमाग खराब हो अब त मेरो बच्चाहरू पनि खत्तम हुन्छ योसँग त छुट्टिने एक्जाम्पल है अथवा अझ ठिक उल्टोहरू पनि छ। पहिला पहिला जुन भन्ने एउटा अहिले हामी डिसोसिएटिभ डिसअर्डर भन्छौँ पहिला हिस्टेरिया भन्ने गर्थ्यो अहिले आजकल हामीले भन्ने चलन छैन त्यो त्यसमा कसरी विवेक छ छिटो बिहा गरिदिउँ भने यस्ता किसिमका सामाजिक गलत धारणाहरूले र त्यो त्यसले यति उनीहरूलाई पीड़ा दिएको हुन्छ कि त्यो बरु रोगले खासै उसले पीड़ा दिए हुँदैन यो वरिपरिको मान्छेले चाहिँ यो उनीहरूलाई अझ बढी चाहिँ पीड़ा दिएका हुन्छ। अनि यही कारण त हो नि मान्छेले अब त्यो भन्न पनि रुचाउँदैनन् भन्यो भने मेरो जागिर जाला मेरो सम्बन्ध बिग्रेला भनेर उनीहरू चाहिँ भित्रभित्र एक्लै एक्लै गुम्स्याएर लुकाएर बसिरहेका हुन्छन् होइन। अब यो यो हाम्रो यो मानसिक रोग दिवस मनाउनेको मुख्य उद्देश्य नै यही नै हो यो स्टिग्माहरू चाहिँ घटाउनुमा हामी सबैको रोल छ। यो चाहिँ परिवार मात्र होइन सबै होइन सबै स्टेक होल्डरको हामीमा परिवर्तन जरुरी छ यो होइन। मानसिक रोग हुँदैमा यसरी मान्छेहरूलाई चाहिँ अलगाउनु जरुरत छैन यो पनि जसरी शारीरिक रोग हो अब मान्छेको कसैको खुट्टा भाँच्यो भने उपचार गरेर खुट्टा निको भने फेरि हुँदा फेरि खेल्छ दौडिन्छ भने जस्तै नै हो यो पनि है। यसलाई यसरी नै रूपमा लिनु पर्यो यसलाई चाहिँ जुन कसैले चाहिँ यो रोगभित्र गएछ भने उसलाई चाहिँ हामीले सपोर्ट गर्नु पर्यो होइन यो रोग पनि अरू जस्तै हो उपचार गरौँ यो चाहिँ ठिक हुन्छ नभए पनि यसमा रोग हुँदाखेरि अझै पनि काम गर्न सक्छ सबै त खत्तम भए हुँदैन नि एउटा मान्छेको एउटा पछि चाहिँ गयो भने पनि दायाँ हात चाहिँ उसको भयो भने मान्छेले ऊ फेरि बायाँ हातले लेख्न सिक्छ त दुइटै खुट्टा नभए पनि हातले क्रल गरेर मान्छे सगरमाथा चढिदिन्छ भने जस्तै मानसिक समस्याहरू हुँदाखेरि पनि हामी त्यो एटिच्युड चाहिँ हामीलाई चाहियो उपचार गऱ्यो भने नभए पनि अझै पनि गर्न सक्छ भन्ने कुराहरू हो यो साथ भरोसा हिम्मत र हामीले वातावरण दिनु पर्यो। मानसिक रोग लाग्दैमा सबै चिज खत्तम होइन भन्ने कुरामा वातावरण त्यो भयो होइन न कि अब यसमा ठिक उल्टा भइरहेको हुन्छ कि हाम्रो नेपालमा त यस्तोसम्म चाहिँ पीडादायक हुन्छ कि जस्तै अब बाउ आमा त बिरामी भएर हाम्रो नाक काटिस् यस्तो किसिमको चाहिँ होइन यस्तो पीडाहरू हुन्छ त जन्मेर त बेकारमा जन्मिया तैँले गरेर त हाम्रो त हाम्रो सबै जिन्दगी खराब भयो कति पीडादायक हुन्छ तँ मेरो लागि बोझोस् भने एउटा बाउले एउटा छोरालाई भन्यो भने कस्तो लाग्छ हामीलाई एकदम राम्रोसँग काम गरेको भए पनि होइन अब कमा आमा तैँले केही गर्न सकेन भने हामी कति पीडा लाग्छ अब ऊ रोगी भइदा यतिकै पीडा छ त्यसमाथि अझ चाहिँ त्यो हाम्रो नेपालीमा भन्छ नि त्यो के अरे घाउमा चाहिँ नुन छर्केको जस्तो
1: यो कार्यस्थलमा पनि कस्तो खालको वातावरण चाहिन्छ किनभने कार्यस्थलमा पनि यो हुन्छ नि जस्तो उसलाई चाहिने जुन वातावरण अनुकूल वातावरण नहुँदाखेरि कामको प्रेसर तनावले झन् उसलाई समस्याहरू बढिरह देखिन्छ।
2: तपाईँले एकदमै राम्रो विषय निकाल्नु भयो मैले यो घरको वातावरणको कुरा गरि नै हालेँ योभन्दा दुई वर्ष जति अगाडि चाहिँ स्लोगन नै मेन्टल हेल्थ एन्ड वर्क प्लेस भन्ने पनि थियो है यो यसमा त हामीले धेरै काम गर्न बाँकी छ। आजको दिनमा पनि तपाईँ मलाई ज्वरो आयो म के आज अफिस आउन सक्दिनँ भने सबैले मान्छ आज म चाहिँ एकदम मेरो मन दुखी छ म आज आउँदिनँ भन्यो भने तपाईँलाई सबैले उडाउँछ कस्तो केटाकेटी जस्तो कुरा गरेर भने आज पनि उडाउँछ तपाईँले त्यो आजदेखि लेख्नै सक्नुहुन्न त्यो मानसिक रूपमा म चाहिँ अहिले चाहिँ ठिक छुइनँ भनेर भन्न चाहिँ त्यो वातावरण नै छैन इम्प्लोयर आएर ए यो यो यो के रोग भएको हो उसलाई भनेर चाहिँ आउँछ यो रोग निको नहुने भने हामी त डाइरेक्ट निकाल्नुपर्छ भन्दा होइन हामी हामीलाई घाटा हुन्छ भनेर हामी कहाँ यो त यो वातावरण धेरै हामीले चेन्ज गर्न एकदमै आवश्यक छ त हामीले यो यो चिजमा चाहिँ चेन्ज आउनु धेरै नै बाँकी छ है हामी कहाँ चाहिँ भनौँ न अब ठुल्ठुलो स्कुल राम्रो राम्रो इन्स्टिट्युटहरूमा केही समस्या गर्ने इन्फर्मरी त्यो गर्नेहरू ठाउँहरू हुन्छ तर मानसिक समस्या भयो भने कस कहाँ जाने के गर्ने अहिलेसम्म हामीले त्यो संयन्त्र त्यो त हामीले सोच्न सकेकै छैनौँ है त्यो भनेको एक्सपर्टै चाहिन्छ भन्ने पनि होइन नि त्यो मानसिक स्वास्थ्य राम्रो होस् भनेर त्यही आफ्नो कलिगहरू बिचको एउटा ग्रुप हुनसक्छ केही पर्यो भने गफ सुनिदिने एउटा मान्छे राखिदिने होइन काउन्सिलर राखिदिने त्यस्तो किसिमको कन्सेप्ट बिस्तारै आइरहेछ अहिले अहिले चाहिँ त्यो ठुल्ठुलो राम्रो राम्रो इन्स्टिट्युटहरू बिस्तारै छ अहिले धेरै स्कुलहरूमा अझ राम्रो स्कुलहरूमा अहिले त्यहाँ पनि साइको सोसियल काउन्सिलर भन्ने कन्सेप्टहरू आएको छ हामीले यसमा चाहिँ धेरै काम गर्न बाँकी छ। वर्क प्लेसमा चाहिँ मेन्टल हेल्थ चाहिँ हामीले चाहिँ त्यति धेरै ध्यान दिएको अवस्था चाहिँ छैन.
1: अलिकति मैले बाल बालिकाहरूको हेर्दाखेरि देखेको, आजकल त उनीहरूले जे पनि पोस्टहरू गरिरहेको हुन्छ, त्यो पोस्ट गर्ने क्रममा चाहिँ अरू कसैको आमाले पिटेको कुटेको अनि आमाले उल्टै गाली गरेका त्यस्ता पोस्टहरू राख्ने गर्ने गरेछ भनेको उसको मनमा भएको पीड़ा चाहिँ उसले पोस्ट मार्फत अरू कसैको राख्ने गरेछन् भने चाहिँ बाल बालिकाहरूको मनोभावना चाहिँ परिवार र विद्यालयहरूले चाहिँ बुझ्ने कोसिस कतिको गरे जस्तो लाग्छ?
2: गर्दै गरे नभनौ, मैले अघि नै भने त्यस्तै मान्छेहरूमा यो सेन्सिटिभिटी अवेरनेस त चेन्ज भएकै छ. तर यो अनफर्चुनेट के भन्दाखेरि यो जुन सोसियल मिडियाको जुन सहज पहुँचले गर्दाखेरि विश्वमा नै यो सबै चेन्ज भएर गएको छ. हामी रियल मान्छेसँग कुरा गर्ने सम्बन्ध विकास गर्ने भन्दा पनि यो चाहिँ भर्चुअल वर्ल्डमा चाहिँ आफ्नो सम्बन्ध विकास गर्ने र भर्चुअल वर्ल्डमा नै सबै चिज गर्ने, अब मिल्ने मात्र भएको भए त मान्छेले खानेपिने पनि त्यहीँ गर्थ्यो होला भने है, त्यो चाहिँ यो चाहिँ यो हाम्रो संसारकै समस्या हो. मान्छेहरू नै परिणत कुरा गर्न आज तपाईँ आफ्नो आफ्नै मात्रै हिसाब गरौँ, भात खाएर सँगै बस्दाखेरि चारजना मान्छे खाइरहेछ भने चारजनाले मोबाइल हेरेर बसिरहेछ, एक आपसमा कुरा पनि गर्दैन होइन. त्यहाँ उसको साथी त्यो टेक्स्टमा बसेकोहरूले यति गेट वेल सुन तिमीलाई के भयो कसो भयो सब गफ गरेर चाहिँ त्यहाँ सँगै बसेर बसेको आफ्नो दाई भाइको चाहिँ रोग भएको तिमीलाई कस्तो भने सोध्दै भ्याउँदैन त्यहाँ सँगै बस्दाखेरि पनि होइन. यो हाम्रो कम्युनिकेसन गर्ने यो चाहिँ ट्रेन्ड चाहिँ यसले बिगारेको छ अवश्य पनि.
1: यसले मनोसामाजिक समस्या र मानसिक रोग कतिको बढ्दैछ
2: त्यो त अहिले त यो भयावह नै छ है. यो मैले छोटकरी मात्रै भने यसले नयाँ किसिमको समस्याहरू निकै उब्जाइरहेका छन्. यो जुन अस्ट्रेलिया क्यानाडा जस्तो देशहरूले 16 वर्ष मुनिकाहरूलाई चाहिँ सोसियल मिडिया युज गर्नु हुँदैन भने नियम यतिकै बनाएका होइन, यो जटिलताहरू आएकालाई नै भएको हो. र हामी कहाँ पनि यस्तो एकदमै मनोज्ञ समस्याहरू छ. छोटकरीमा म भन्छु यहाँ सबभन्दा प्रब्लम के छ भन्दाखेरि सोसियल नेटवर्कमा बस्ने मान्छेहरू चाहिँ उनीहरूले चाहिँ कहिले पनि रियल कुरा चाहिँ देखाइरहेको हुँदैन. सधैँ म एकदम एक्सेसिभली सक्सेसफुल भइरहेको छु, एक्सेसिभली म ट्यालेन्टेड छु, एक्सेसिभली म राम्रै छु, अनि त्यो एआई युज गरेर फोटो पनि राम्रो, उसको एउटा पिम्पल पनि निकालेर सबै राम्रो पर्फेक्ट चाहिँ देखाइरहेको हुन्छन्. र यहाँ त्यसले गर्दाखेरि कस्तो हुन्छ भने त्यो युज गर्ने बाँकी मान्छेले एकदम सामान्य चिजलाई पनि ओहो म त एकदम खराब रहेछु भन्ने जस्तो गरेर पर्पेचुअली लो सेल्फ इस्टिम होइन, मतलब उनीहरूले आफूलाई एकदम कम आकलन गरेर म मात्र खराब भन्ने जस्तो गरेर एकदम भयावह छ. यो एकदमै प्रब्लमेटिक छ. यो जुन वर्ल्ड, यो जुन साइबर वर्ल्ड, भर्चुअल वर्ल्डले चाहिँ मान्छेहरूलाई चाहिँ यो रियालिटीसँग झन्झन झन्झन टाढा लगिरहेको अवस्था छ र उनीहरू यो रियल वर्ल्डसँग एडप्ट हुनु गाह्रो भएछ
1: भनेको मैले
2: अघि नै मेन्टल हेल्थको डेफिनेसन दिएँ. रियालिटीबाट झन् टाढा भइरहेको छ कि उनीहरू रियालिटी बुझेर आफूलाई बुझ्ने रियालिटी बुझ्ने कहाँ कहाँ झन् पर पर गएर उनीहरू चाहिँ आफ्नो यो इन्भाइरोमेन्टसँग एडजस्ट हुन नसक्ने भएर गइरहेछ. अहिले तपाईँलाई कुनै पनि बच्चाहरू कस्तो ट्यालेन्टेड हुन्छ, दुईजना मान्छे अगाडि बोल्यो भने उसलाई बोल्नै आउँदैन. हिजै मात्र मैले अहिले यहाँ लोकल ल्याङ्ग्वेज कसैलाई बोल्नै आउँदैन, अङ्ग्रेजी बोल्छ. अब आजकलको जिन्जीहरू उसको आफ्नो आफ्नो भाषा हुन्छ. यहाँ अहिले गएर चाहिँ नेपालीमा कति 20 रुपियाँ भनेको कति भनेर सुनिरहेको हुन्छ होइन. यस्तो अवस्था छ, आफ्नो वातावरणसँग भिज्न नसक्ने अवस्था. यो यसको धेरै प्रब्लमहरू छन्, काम गर्नुपर्ने धेरै आवश्यक छ.
1: अलिकति व्यक्तिलाई सुझाव दिनु पर्दाखेरि चाहिँ कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
2: समस्या समाधानतिर लागौँ, त्यसलाई लुकाएर छोपेर चाहिँ होइन, त्यसलाई चाहिँ हामीले चाहिँ ढाकछोप गर्नु चाहिँ त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन. होइन, यदि समस्या छ भने त्यसलाई समस्या सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो. र मैले सबैले त्यही नै आह्वान पनि के गर्न चाहेँ भन्दाखेरि यो पनि जसरी शारीरिक रोग हो यो पनि त्यस्तै नै हो र यसलाई अलग रूपमा विभेद नगरौँ भन्ने चाहिँ मैले चाहिँ गरेँ. र यो थिम अनुसार, आजको थिम अनुसार मैले अर्को एउटा पनि सबै जो रोगीहरू छन् उनीहरूलाई आह्वान गर्न चाहे. आजको थिम नै के छ भन्दाखेरि वास्तविक अनुभवलाई सुनौ भन्ने छ नि. यसको मतलब अर्को के पनि हो भने जसले चाहिँ समस्या भोग्नु भने तपाईँहरू सेयर गर्नुहोस्, अरूहरूलाई भन्नुहोस् भन्ने पनि कुरा हो. तर यो भन्दाखेरि चाहिँ केही चिज चाहिँ याद गरिदिनुहोस्. तपाईँको आफ्नो सबै प्राइभेसी चाहिँ सबै छताछुलो गरेको अघि जस्तै सोसियल मिडिया राख्नु भनेको होइन, यो त्यो जरुरत छैन होइन. तपाईँले अर्कोलाई सुनाउनुहोस् र सुनाउँदाखेरि अब त्यो तपाईँ कति भन्ने कति नभन्ने त्यो सबै तपाईँको आफ्नो सोच्नुहोस्. र यो भनेर चाहिँ तपाईँले सिम्पाथी गेन गर्ने त्यो भन्दा पनि यो जुन हाम्रो टोटल सोसियल जुन हामीले जुन सोसियल संयन्त्रमा सोच विचारमा चेन्ज ल्याउन त्यो एडभोकेसी रूपमा मात्रै गर्ने हो क्या. तपाईँले चाहिँ यो फेरि चाहिँ आफ्नो चाहिँ कमजोरी भनेर आफू उल्टा भनरेबल चाहिँ नभइदिनुहोस् त्यो भनेको होइन होइन अन्त ल मलाई मलाई त यस्तो रोग छ भने फेरि भोलि डाइटबाट निस्किने अवस्था त्यस्तो त्यस्तो पनि जरुरत छैन तपाईँ आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुहोस् र त्यसले गर्दाखेरि भोलि तपाईँलाई चाहिँ दिने उपचार या नेपाल हाम्रो सरकारले लिने चाहिँ नीति यो सबै चिजमा चेन्ज आओस् भन्ने किसिमले कन्ट्रिब्युट गर्नलाई हो यो चिज चाहिँ ध्यान दिइदिनुहोस्। यो हामी सब मान्छेले फेरि कहिले कहिले त्यो अप्ठ्यारो पनि परिरहेको हुन्छ कि अहिले अहिले पनि हामी सबै समाज चाहिँ परिरहनु सबै त्यस्तो ओपन छैन होइन त भन्दै हिँड सबैलाई एकदम चाहिँ के एडभर्टाइज गर्दै हिँड भन्ने चाहिँ होइन एडभोकेसीमा चेन्ज ल्याउनु होइन हाम्रो नीति निर्माण यो स्वास्थ्य सेवा दिने ठाउँहरूमा नीतिहरूमा त्यो पोलिसीहरूमा चेन्ज ल्याउनुको लागि कन्ट्रिब्युट गर्नुहोस् भन्ने कुरा हो।
1: अब अलिकति सरकारले चाहिँ तत्काल हुन त धेरै परिवर्तन भयो भन्दा भन्दै पनि केही अझै पनि खड्किएका विषयवस्तुहरू त हामीले चर्चा गरिहाल्यौं। सरकारले चाहिँ संघबाट पालिकासम्म होइन वडा तहसम्म कस्ता खालका के कामहरू चाहिँ गर्नु तत्काल गर्न जरुरी ठान्नुहुन्छ?
2: प्रदेशबाटै ल्याउँ है म त अब फेरि यो मानसिक स्वास्थ्य कर्मीहरू उत्पादन गर्ने ठाउँमा पनि काम गरिरहेको हुनाले अब भन्नलाई हामी कहाँ म्यान पावर कम छ भनेर भन्छौँ त नि त्यो फलाकी नै रहन्छ हामी जस्तो देश भन्छौँ तर हाम्रो पोलिसी यस्तो इम्प्लिमेन्टेसन पार्टमा हामी यति विक छौँ कि अब आज मेरो कलेजबाट मैले पढाएको विद्यार्थीहरू आधीभन्दा बढी पास भएको भोलिपल्ट विदेश जाने अवस्था छ त्यो उनीहरूलाई मैले दोष दिएँ होइन त्यो के भने यहाँ काम गर्ने वातावरण चाहिँ छैन फेरि त्यो त्यही अनुसार मान्छेको दरबन्दी थप्नु पर्यो कहाँ कसरी म्यान पावर युटिलाइज गर्ने भन्ने कुरा यो चाहिँ हामीले तत्कालै नै एकदमै ध्यान दिएर चाहिँ गर्नुपर्ने अवस्था छ होइन हामीलाई म्यान पावर चाहिन्छ भन्छ तर हामी मोबिलाइज गर्न सकिरहेको हुँदैनौँ अब धेरै मेहनत गरेर अब

0: सात गिजा छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562770।
5: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
5: श्वेत पर्दर, पिसाब खोल्ने समस्या,
7: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
5: पाठेघरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
5: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
10: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
10: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
8: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
13: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा,
8: उपलब्ध शल्यक्रियाहरू,
13: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
8: बालबालिकाको न्युरो सर्जरी,
13: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो

0: सर्जरी सेवाहरू
1: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090965255।
2: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा डाक्टर द्वारा दिइने सेवाहरू
3: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार
2: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार
3: पुरुषको लिंग सम्बन्धी समस्या
2: पिसाब पोल्ने समस्या
3: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार
2: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार
3: शरीर कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार
2: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: डाक्टर भेट्ने समय
2: बिहान 7 बजेदेखि 8:30 बजेसम्म
3: दिउँसो 1 बजेदेखि 2 बजेसम्म
2: साँझ 5 बजेदेखि 8 बजेसम्म
4: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478817 र 98478735
5: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस् शाओमी किन्दा उपहार एभ्रीडे
6: दाङवासीको लागि खुसीको खबर
7: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
8: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
7: दसैँ तिहार विशेष अफर
8: EMI र एक्सचेन्ज सुविधा
7: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
8: 56 जनालाई विकली विनर प्राइज
7: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
8: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
9: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
6: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
9: सम्पर्क नम्बर 082553001 र मोबाइल नम्बर 97155630001
10: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पछिल्लो समय नेपालगंज र सो वरिपरिका क्षेत्रमा बाँदरको आतंक बढ़दै गएको छ। समूहमा रहेका बाँदरले स्थानीयका घर र पसलमा छिटेर आक्रमण गर्न थालेपछि बाँदर आतंक बढ़दै गएको हो। गत 1.5 महिनाको अवधिमा बाँदरले आक्रमण गरेर टोकेका 40 जना घाइते उपचारका लागि भेरी अस्पताल पुगेका थिए। बाँदरलाई लखेट्ने क्रममा आक्रमण परि सर्वसाधारण घाइते हुने गरेका छन्। पछिल्लो 1.5 महिनामा मात्रै बाँदरको टोकाईबाट घाइते भएका 40 सर्वसाधारण नेपालगंज स्थित भेरी अस्पतालमा उपचारको लागि आएको भेरी अस्पतालका सर्प तथा जनावर जन्य टोकाएका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डाक्टर बद्री चापागाईले बताउनुभयो। उहाँले नेपालगंजमा कुकुर बिरालो सर्पको टोकाईबाट घाइते भई अस्पताल आउने क्रम पुरानै भएको जनाउँदै डाक्टर चापागाईले तर अहिले बाँदरले समेत घर घरमै पसेर मान्छेलाई टोकेको घटनाहरू पनि दिनदिनै बढ़दै गएको बताउनुभयो। नेपालगंज न्यू रोडका स्थानीय परवेज खानले बाँदरको समूह नै घरमा छिरेर नोक्सानी पुर्याउन थालेपछि दबाव नखोज्दा आक्रमण गरी टोकेर परिवारका 3 जनालाई घाइते बनाएको बताउनु भएको छ। दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएको छ। गोराहे लमही सड़क खण्ड अन्तर्गत गोराही उपमहानगरपालिका 3 कोइरे पानीमा RA1-25-11 नम्बरको टिप्परले हिजो साँझ ठक्कर दिँदा प्युठानको 9 बहिनी गाउँपालिका 1 निवासी राजन अधिकारीको मृत्यु भएको हो। टिप्परको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको गोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गैराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। घटनापछि स्थानीयले दोषीलाई कारवाही र पीड़ितलाई न्यायको माग गर्दै कोराही लमही सड़क खण्ड अन्तर्गत कुहिरे पानीमा सड़क अवरूद्ध गरेका छन्। नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा 9 दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो। त्यस्तै दिन घट स्थापना गरेको स्थानमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लागेको छ। र नेपालमा प्रत्येक 10 जना वयस्क मध्ये 1 जनामा जीवनको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति मध्ये धेरैले समयमा उपचार नपाउने, सामाजिक विभेदको डरले समस्या लुकाउने र आवश्यक सेवाबाट वञ्चित हुने अवस्था कायम रहँदा मानसिक स्वास्थ्य जनस्वास्थ्यको एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् 2021 गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार वयस्क मध्ये 10% जीवनकालमा कुनै न कुनै मानसिक समस्या देखिएको थियो। स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रमोद जोशीका अनुसार सर्वेक्षणमा 13-17 वर्ष उमेरसम्मका किशोर किशोरी मध्ये 5.2% यस्तो समस्या पाइएको थियो। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-5521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
1: न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाल।
5: सम्पर्क मोबाइल 98-477-9-76
9: र 98-578-3689।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
16: उपचार हुने रोगहरू
15: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
20: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
18: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45 226।
21: मध्य पश्चिम FM 91.4 MHz।

सायद असल मान्छेहरू अप्ठ्यारो ठाउँको लागि बनेका हुन्छन्। जसरी अप्ठ्यारो पाखामा गुराँस फुल्छ, चिसा पाटनमा बुकी फुल्छन्, जसरी फुल्छन् छिरिङ सामडुप र सोनामहरू।

0: अप्ठ्यारो उपल्लो डोल्पाको छारका भोटमा जन्मेका थिए छिरिङ सामडुप गुरूङ। उबेला काठमाडौँ आएर गुम्बामा पढ्न पाउनु नै ठूलो अवसर थियो। छिरिङ बौद्धको गुम्बामा बसे।
1: म बच्चाको बेलामा म 11-12 उमेरको हुँदाखेरि जहाँ मलाई यो गाउँको याद हुन्थ्यो, त्यतिखेर हुँदाखेरि चाहिँ गाउँमा स्कुलको नाममा केही पनि थिएन। अनि मेरै उमेरको केटाहरू, म मात्रै होइन, धेरै जस्तो गाउँबाट चाहिँ काठमाडौँमा गुम्बामा पठाए हामीलाई। त्यही एउटा पढ्ने त्यो थियो, के भन्छ, एउटा मौका जहाँ पैसा तिर्नु पर्दैन।
2: लामा पढ्न जानु,
1: लामा नै हो, भिक्षु थिए 10 वर्ष।
2: अनि
1: बौद्धमै हुर्कियो त्यस, अनि त्यसपछि चाहिँ फर्केर आयो गाउँमा। फर्केर आउनुको कारण पनि म आफू चाहिँ एउटा पेन्टर हुँ अहिले, अनि त्यही पेन्टिङ सिक्ने सोचमा चाहिँ मैले गुम्बाबाट छुट्टी लिएँ। पेन्टिङ सिक्नलाई इन्कम चाहिएको थियो। त्यतिखेर हाम्रो ठाउँ ठाउँमा यतातिर स्कुल्सहरू सुरु भइसकेको रहेछ, संस्थाहरू आएर चाहिँ थप टिचरको भवनको सहयोगहरू गरेर चाहिँ स्कुलहरूलाई सञ्चालनमा ल्याउँदै गरिरहेको छ। त्यस्तै बेला चाहिँ एउटा 3J भन्ने अहिले त्यो गाउँमा चाहिँ एउटा स्कुल थियो, त्यहाँ चाहिँ टिचिङको जब पाएँ क्या मैले। 3 वर्ष त्यहाँ मैले टिचिङ गरेँ,
2: पढाउने जब पाएँ।
1: त्यहाँ भर्खर यता पढाउनु पर्ने, हिउँदो यहाँ स्कुल हुँदैन, यो चिसोले गर्दा भर्खर यतै पढाएँ। अनि हिउँदो चाहिँ त्यही पैसाले काठमाडौँमा मैले पेन्टिङको कोर्स लिएँ।
3: 3 वर्ष मैले फाइन आर्ट सिक्न गएँ,
4: 3 वर्षको हिउँदोमा।
0: छिरिङलाई चित्रकलामा रुचि थियो। गुम्बाको बसाई सकिएपछि चित्रकला पढ्न मन लाग्यो। खर्च थिएन। 3J गाउँमा संस्थाले चलाएको स्कूलमा शिक्षक चाहिएको थियो। छिरिङ डोल्पा फर्के। बर्खामा स्कूल पढाउँथे, हिउँदमा काठमाडौँ गएर चित्रकला पढ्थे।
1: त्यसकै क्रममा चाहिँ सालैभरि यही गाउँ हुँदै जान्थ्यो। अनि यहाँको स्कुल चाहिँ एकदमै नाजुक अवस्थामा थियो, एकदम अन्डर फन्डेड थियो। स्कुलको भवन पनि एकदमै छोत्रो एउटा थियो। अनि 2012मा चाहिँ ठ्याक्कै यताको स्कुल बन्द भयो। वर्षभरि म 3J पढाएँ, यहाँको स्कुल बन्द रह्यो। अनि यसले चाहिँ दिमागमा कोचिरहेको थियो केही न केही गर्नुपर्ने थियो यता। अनि 2013 हामीले काठमाडौँमा डोल्पु टुमोरो भन्ने संस्था स्थापित गर्दा गरे, म मात्रै होइन, हामी 4-5 केटा छौँ
2: गाउँकै,
1: यहीँबाटै काठमाडौँ गएर पढ्न मौका पाउनेहरू पढ्ने। त्यहाँबाट 2014 हामीले सुरुमा हामीले पाल जाँगेर पढाए। त्यसपछि यो 10 वर्षको हिस्टोरी हो। यो 10 वर्षभित्र यहाँ
2: भइराखेको सरकार
1: चाहिँ केही थिएन। अनि सरकारको दरबन्दीमा 3 थियो, 3 एकजनाको सिधै खाली थियो, 2 आउँथ्यो तर भ्याउँदैन थियो कि थप सहयोग चाहिएको जहाँबाट पनि।
0: पल्लो गाउँको स्कूल पढाइरहँदा छिरिङलाई आफ्नै गाउँको लथालिङ्ग स्कूलको दृश्यले घोचिरहन्थ्यो। छिरिङले मन मिल्ने साथीहरूसँग संस्था दर्ता गरे, पैसा खोज्न थाले, अनि आफ्नो गाउँको स्कूलको मुहार फेर्ने काम थाले।
1: अनि काठमाडौँमा हामीले अहिले यो के अरे नयाँ पार्टीमा एउटा होस्टेल राखेको छ, एउटा घर ल्यान्ड पनि लिएर अनि बच्चालाई 12 पढाउने भन्ने। यहाँ हामी यो एक्सट्रिम छ विन्टरमा, अनि टिचरहरू प्रयास ल्याउने काठमाडौँ जस्तो अहिले लो ल्यान्डको मान्छेहरू हो। अनि अक्टोबर हुने बित्तिकै खुसी बस्न चाहँदैन। अनि हिउँदो लोकल टिचरको भरमा यहाँ हिउँदो स्कुल निरन्तर चल्छ, तर बच्चाको अलिकति त्यो भिजन लाइफ रड पार्नलाई काठमाडौँमा हामीले 22 होला होस्टेल सुरु गरे। अनि यहाँ कक्षा 8 यहाँ पढ्छ, 8 पनि 10 यहाँ पढ्छ, तर 8 विद्यार्थी चाहिँ हिउँदो काठमाडौँ जाने।
5: अनि तपाईँले यत्रो स्कुल चलाउन, यत्रो होस्टेल चलाउन कसरी जुटाउनु भएको छ नि खर्च? अहिले
1: यो काममा मैले लाग्दाखेरि मेन कुरा अब त्यस्तै विचार मिल्ने मान्छेले सहयोग गर्छ। तपाईँले मेन तपाईँको काम देख्नु पऱ्यो, तपाईँ स्टोरी मात्रै भेजेर मिल्दैन, काम पनि चाहियो मान्छेलाई। साँच्चीकैको आफ्नै गाउँमा खटेर गर्दाखेरि जे होस् अहिलेसम्म मलाई सहयोग गर्ने सबैको चाहिँ विश्वास जितेर नै हो। धेरैवटा संस्थाहरूको ढोका काम पुग्यो, एउटा यो भवन बनाउनेमा अहिले जर्मनको संस्था छ एउटा, अनि माथिको जुन सिसावाला भवन तपाईँले देख्यो होला, त्यो चाहिँ हामीले विशेष विन्टरको लागि बनायो, एकदम थर्मल इन्सुलेटेड हो, रकुल युज गरेर एकदम हिउँदोको लागि इन्सुलेटेड, एकदम 2019 र 2018 2 मैले युरोपमा घुमेँ पेन्टिङको त्यही एक्जिबिसनको लागि जान चाहिँ, अनि सँगसँगै यो आफ्नो काम प्रचार गर्दाखेरि त्यहाँबाट पछि मलाई ठुलो सहयोग गर्यो। अनि यो अहिले यो भवन बन्दैछ नि, यो किचन हुन्छ यो पछि।
5: तपाईँ आफै खटिरहनु भएको छ है
1: अहिले? अलिकति यता सुपरभिजन हल्का चाहियो, यहाँ सोलुखुम्बुबाट आएको दाइ एकदम स्किल हाइली स्किल पेन्टर्सहरू हुन्, अनि तर अलिकति आफू भयो भने दुःख चाहिँ हुन्छ।
5: अनि पेन्टिङ गर्न चाहिँ कुन बेला समय निकाल्नुहुन्छ नि?
1: हिउँदो थोरै गर्छु। हिजो अस्तिदेखि एउटा क्यानभास तयार पारे, दिमागमा आएन के गर्ने हो भने।
5: कहाँ छ?
1: कोठाभित्र त खाली छ,
5: खाली नै छ।
0: चित्रकला प्रदर्शनमा देश विदेश जाँदा छिरिङले स्कूलकै प्रचार गर्थे र पैसा जुटाउँथे।
1: हामीले यति महँगो छ कि यहाँ हामीले 10 यहाँ पढाउनु भन्दा बरु यहाँको विद्यार्थी सबै काठमाडौँमा एउटा बोर्डिङ स्कुलसँग सम्झौता गर्यो भने त्यहाँ हामीले सस्तो पाउँथ्यौँ, तर त्यहाँ लगेको बच्चा यहाँ फर्केर नआउनु त्यो हामीले देख्यौँ। हामी त्यो फर्केर आउनेमा त्यो कोही थिए हाम्रो सुपेन्सर हुनुहुन्छ, उहाँ इनिसिएटर सुरु गयो एउटा फाउन्डिङ मेम्बर, उहाँ अहिलेसम्म यहाँ टिकिरहेको छ। उता कहाँ पुग्नु भयो युरोपतिर पनि पुगिसकेर आफ्नो पुरै फ्युचर यता उता सेटल हुन्छ उहाँले, गाउँकै लागि फर्केर आएको।
5: तपाईँहरू गाउँको पहिलेदेखिको साथी होइन त?
1: उहाँ पनि कति 12-13-14-15 उमेरसम्म गोठालो गरेर म पनि 12 गुम्बामा गएन भने हामी कहीँ घोटतिरै होला, अहिले गुम्बामा जाने मौकाले खुलाइ।
4: मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब लाइफमा सकेसम्म एउटा मिनिङफुल काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ, होइन आफ्नो पेट पाल्नको लागि त काम सबैले गर्छ त्यो स्योर हो। अनि अरू कुरा एउटा अलिकति मलाई त्यो नेचर पनि मनपर्छ, त्यसैले चाहिँ अलिकति हार्केर जस्तो पनि लाग्छ। खुसी छु जे होस् होइन, अब मेन खुसी हुन्छ किनभने हामी जति पनि यहाँ बच्चाहरू छ उनीहरूले चाहिँ पहिला हामी यो स्कुल सुरु गर्दाखेरि उनीहरूले कहाँ एबिसी के पनि आउँदैन थियो कि, अनि त्यसपछि अहिलेसम्म चाहिँ हाम्रो अगाडि चाहिँ हामीले चाहिँ केही चेन्जहरू देख्दाखेरि चाहिँ त्यसलाई चाहिँ एउटा आफ्नो एउटा इन्जोयमेन्ट चाहिँ फिल हुन्छ।
6: सुन्नु न, तपाईँलाई त सानै उमेरमा काठमाडौँ देख्नुभयो, बाहिरी संसारमा नि थुप्रै अवसर हुन्थ्यो होला, तपाईँको आफ्नै पेन्टिङको छुट्टै छँदैछ, तपाईँलाई के कुराले बाँधेर राखेको यो ठाउँमा?
1: यहाँ चाहिन्छ नि तपाईँ हेर्नु न, यहाँ हरेक कुरा चाहिन्छ। सात्तिकैको यहाँ कमी भनेको एउटा शिक्षाको हो, अफकोर्स होइन, स्वास्थ्य शिक्षा बराबरकै कमी छ, अनि इन्फ्रास्ट्रक्चरमा त हामी भर्खर बिगिनिङ फेजमा छौँ। अनि यहाँको मान्छे रेडी हुनुभन्दा अगाडि यो मुस्ताङबाट बाटो खोलेर गाउँमा मान्छे चेन्नई आइदियो भने सबै एक्सप्लोइट हुन्छ, एक्सप्लोइटेड हुन्छ। टोल्पोको यो सार्का भयो, बाँकी 300 सबै हामी एकदमै सेल्फ सस्टेनको रूपमा बाँकी दुनियाँसँग कम्प्लिटली कट अफ भएर बसेको थियो कि आफ्नो चालले। अब यसरी नै हामी कस्तो भन्न त मिलेन होइन, अब चेन्ज हुँदैछ, सरकारले पनि बाटो बनाउँदैछ, जोड्दैछ, हरेक कुरा ग्लोबलाइजेसनभित्र हामी छिर्नेवाला छौँ भने त्यो बराबरको हरेक कुरामा हामी रेडी पनि हुनु पर्यो, नत्र हामी सधैँभरि त्यो जुन एकदमै अन्य अत्याचार हुने सब्जेक्टमा पढ्छौँ कि गाउँ, त्यो 100% पढ्ने हो, कोही न कसैले गर्नु पर्थ्यो, नत्र त्यो सरकारको सहयोगको पर्व मात्र होइन, त्यसमा मात्र बस्यो भने हाम्रो सायद हुँदैन धेरै कुराहरू सोचेको जस्तो।

0: देख्दैछ नि तपाईँको अहिले मुस्ताङसँग हाम्रो यो बाटो जोड्नलाई 10 किलोमिटर मात्र बाँकी हो, त्यो पनि अलिकति यो हाम्रो माथिल्लो यो ब्युरोक्रेटिक लेभलमा अलिकति हाम्रो पहुँच पुगेन, अलिकति कुराहरू पुगेन, नत्र यो त एक न एक दिन त भन्छ, त्यो भन्ने बित्तिकै त काठमाडौँ भरे तपाईँ यहाँ फ्लड नै आउँछ हेर्नु, हाम्रै केटाहरू यो हाई एल्टिच्युडमा जानु छ टिकटक बनाउनु छ भनेर त्यत्तिकै आउँछ हेर्नलाई, होइन त्योभन्दा अगाडि यहाँको मान्छेको मेन्टली यताको मान्छे रेडी भएन भने चेतनाको हिसाबले अनि एक्सप्लोइड हुन्छ जस्तो लाग्छ मलाई। र अर्को कुरो मौका त यहाँको मान्छेले डिमान्डै गर्दैन नि, तपाईँको यहाँ हुन्छ नि नुहाउन पाएको छैन, लुगाको कलर एकदम छिटो जाँदो रहेछ, तातो लाउन पाएको छैन, खाना थरी थरीको पाएको छैन, मलाई त अमेरिकन जस्तो एस्प्रेसो जस्तो खाना नपाएको हप्ता दिन भयो भनेर त्यस्तो डिमान्डै दिमागमा राखेको छैन क्या। बिस्तारै त्यो पनि बुझ्छ नि, बिस्तारै हुन्छ नि त्यो ग्रिजी मान्छेको त्यो बढ्छ, हुन्छ नि परिवर्तनको लागि त्यो चाहना भोलि बढ्छ, अनि त्यो बराबरको आफ्नो क्षमता पुगे छैन भने त एक्सप्लोइट त हुन्छ नि लास्टमा। एकतर्फबाट हेर्दाखेरि यो गाउँको मान्छे रेडी छैन अनि यो छुट्टै हुन्छ नि लाइफ स्टाइल उनीहरूमाथि इम्पोज भइरहेको जस्तो पनि देखेँ कि हुन्छ नि यो विकास हरेक कुरा अब यसलाई चाहिँदैन भन्न त मिल्दैन, अफकोर्स चाहिन्छ, तर त्यो बराबर उनीहरूको हरेक चेतना पनि बराबर
1: तयारै
0: तयारी हुनु पर्यो,

0: यो होस्टेलले खास हामीले यो सेटअप मेन चाहिँ एउटा यो छेउको हाम्रो गाउँको अब यो सराउन्डिङ भिलेजेसहरू छ नजिकैको स्कुलमा डेली कम्युटिङ चाहिँ एकदमै सम्भवै छैन तिनीहरूको लागि र अर्को चाहिँ यहाँको गाउँको हरेक घरको चाहिँ पशु छ क्या त्यो नभेट्नै हो यिनीहरू अनि जुलाईदेखि लगभग अगस्तसम्म दुई तिन महिना तपाईँको यो मोलापास भन्छ लगभग दिनभरि लाग्ने डाँडा पछाडि जान्छ अनि परिवार घरमा कोही हेर्न नहुने रहेछ बच्चाले जसको घरमा मान्छे पुग्दैन बच्चाले हेर्नलाई अनि त्यसको बच्चा चाहिँ यहाँ ल्याएर राख्ने हो हिउँदो पनि ठ्याक्कै यो गाउँमा सायद अक्टोबर नोभेम्बर पछि एकजना घरबाट पनि धुवा निस्किन्छ सबै विन्टर पास्चरमा जान्छ हाम्रो यो पास्चर चाहिँ सिजनली हुन्छ समरमा अलि एकदम अग्लो ठाउँमा 5,000 भन्दा माथिको त्यसमा जानु पर्यो हिउँदोमा चाहिँ जहाँ अलिकति जाङहरू भरि छ भुसहरू हिउँले घाँस टेक्दा पनि त्यो जाङहरू बस्छ नि त्यस्तो खालको ठाउँ अनि अलि हावा कम लाग्ने ठाउँमा चाहिँ जान्छ यस्तो थियो यो 2024 ठ्याक्कै 10 वर्ष
1: गोठ जस्तै रहेछ धेरै राम्रो त कस्तो लाग्छ तपाईँलाई यो बाटो यो बनेको यात्रा
0: धेरै राम्रो हुने
1: तपाईँ यो हुँदाखेरि आउनुभयो भने त
0: यो हुँदाखेरि मैले यो कोठाभित्र 3-4 वर्ष सुते होला

0: मनको एउटा कुनामा चित्रकार बन्ने सपना भरभराउँदछ, तर क्यानभास रित्त छ। छिरिङलाई स्कूल कसैको जिम्मा लगाएर फेरि रंगहरूसँग खेल्न मन छ, तर सकेका छैनन्।
1: कोही आइदियो भने मलाई सजिलो हुन्थ्यो क्या।
2: तपाईँको मन चाहिँ एउटा पेन्टिङमै छ अझै।
1: मलाई त्यहाँ गर्न पाएन नि। 10 वर्ष काम गरेर 10 वर्षपछि आफ्नोमा लाग्छु भन्ने सोचे मैले। 10 वर्षमा स्कुल एकदम बलियो हुन्छ, एकदम गाउँले बुझ्छ, आफैले सञ्चालन गर्छ कहाँबाट जुटाएर। अनि म चाहिँ बल्ल आफ्नो करियरतिर आफ्नो पेन्टिङतिर लाग्छु, बरु म हुन्छ नि त्यो गर्छु भनेको। 10 वर्ष गयो हाम्रो 2024 छोड्यो भने ल्याप्पै जिरोमा जाने रहेछ।
2: अब कहिले लाग्न पाएन,
1: मान्छे पाएन, मलाई अलि सक्षम मान्छे चाहियो। पर्सनली म जहाँ पुग्नु पर्थ्यो त्यहाँ म पुगेन जस्तै लाग्छ, पर्सनली आफ्नो लागि। तर गाउँको लागि चाहिँ गरेछु होइन, समाजलाई गरे ठिक छ, तर पेन्टिङमा चाहिँ अलि ठुलो नै रहर थियो, अझै छ। त्यो युरोपमा जाँदाखेरि त्यो मेरो लागि एउटा कल्चरल टोर थियो, त्यही पेन्टिङकै लागि गएको हेर्नलाई। कुनै पनि त्यो ग्यालेरीहरू म्युजियम्सहरू छोडेन मैले, आफ्नै लगानी गरेर गएँ। जस त्यहाँबाट चाहिँ आँखा चाहिँ खुलायो। एकाडेमिकली जान पाउनेहरूले चाहिँ त्यो कलेजमा सिकाउँथ्यो होला पेन्टिङको त्यो हिस्ट्री, मैले चाहिँ त्यो लाइफ पेन्टिङ देखेर चाहिँ बुझेँ।
3: यो प्रिन्टहरू हो सबै,
4: ए ओरिजिनल होइन,
3: ओरिजिनल होइन, ओरिजिनल एउटा पनि भागेर जाँदैन। मैले चाहिँ यसमा एउटा यो हाम्रो टिबेटन लोकल स्टाइल हो यो बादलहरू लेख्ने चाहिँ सँगै अलिक रियलिस्टिकसँग मास गरेर केही हुन्छ कि भनेर स्टडी गरेको।
4: यो चिन्छ होला नि तपाईँ
3: सिङ्गल। अनि मैले यो अलिक सस्तोमा दिएँ उसलाई, अनि सहयोग गर्नु पऱ्यो भनेर यहाँ हाम्रो अहिले एउटा पावर अहिले जुन चलेको छ त्यहाँबाट सहयोग पाएँ। अनि वर्षे पछि एउटा टिचरको स्यालेरी चाहिँ उहाँबाट दिन्छ। पेन्टिङबाटै कनेक्सन भयो पहिला चाहिँ मान्छेहरूसँग
4: है।
3: यो चाहिँ पुरानो हो, म पहिला जाँदाखेरि लेखिसकेको थिएँ पहिला उता युरोपतिर। मैले
4: एक्जिबिसनकै लागि जानुभयो
3: एकचोटि दुईचोटि गएँ।
4: ए
3: यो चाहिँ चाइनाको बोर्डर मार्केटबाट फर्केर आउँदाखेरि अनि मोटरसाइकल पनि आयो, याकमा यो चाइनिज लेखेकोहरू आयो सामान लिएर। अहिले
1: बुवा चाहिँ कलाकार थियो क्या, हाम्रो आर्टिस्ट लोकल त्यो थियो, थाङ्गा आर्टिस्ट थियो। त्यहाँबाट सानैदेखि चाहिँ त्यसले हो, सानैदेखि अलिकति कलरफुल देख्ने भनेको उहाँकै कलरहरू, उहाँको आर्टवर्कहरू त्यसरी इन्सपायर भएको रहेछ। गुम्बामा जाँदाखेरि त्यो विशेष छुट्टै हामीलाई पेन्टिङ सिकाएन नि, आफैले सेल्फ ट्रेन्ड हो पुरै। आफ्नो त्यो प्यासनलाई मैले छोडेन सानो हुन्थे।
2: घरमा को को हुनुहुन्छ नि तपाईँको?
1: घरमा म चाहिँ उता तिन्जेमा जोइमा गएँ, उतै विवाह भयो मेरो।
2: घर
1: मेरो परिवार तिन्जेमा छ हजुर, बुढीको घरमा गएँ म।
2: ए त्यस्तो चलन हुन्छ यता
1: मजाले?
2: तपाईँको घर तिन्जे?
1: म तिन्जेमा काम गर्ने क्रममा भेटेँ क्या त्यहाँ
2: ए
1: बुढीलाई,
2: तिन्जे पढाउने क्रममा।
1: सासु आमा अनि वाइफ अनि दुईटा बच्चा छ।
2: ए कत्रो कत्रो?
1: एउटा भर्खर 2 वर्षको भयो, एउटा चाहिँ 10 वर्षको होला, कक्षा 5 पर्छ।
2: गाउँमै?
1: गाउँमै उतै तिन्जे।
2: अनि हजुरको श्रीमतीले के काम गर्नुहुन्छ?
1: त्यही खेतको काम गर्ने हो, अनि हल्का त्यो बाख्रा बेराहरू छ, गाईहरू छ, उता चाहिँ गाई पनि पाल्छ, गाईहरू छ।
3: यहाँ हरेक कुरा ढिलो गएको जस्तो देख्छ। हाम्रो मन उकुस मुकुस हुँदैन, के गरौँ जस्तो रेस्टलेस हुँदैन, किनभने गर्नुलाई अप्सनै छैन, त्यो थाहा हुन्छ, अनि रिल्याक्स।

0: उपल्लो डोल्पाका नीला आकाश र तरेली पहाड़हरू घुम्न जानेहरूलाई दुई चार दिन रमाइलो लाग्छन्। वर्षभरिको यहाँको जिन्दगी बाँच्न सजिलो छैन, त्यसैले यहाँ स्कूल पढ़ाउने शिक्षकहरू पाउने गाह्रो हुन्छ। काठमाडौँमै जन्मे हुर्केका सन्दीप भने अपवाद भएका छन्। कुनै दिन फोक्सुन्डो ताल घुम्न आएका सन्दीपलाई डोल्पाली मायाले यतै बाँधेर राखेको छ।
1: लाइफ हेरि त भन्ने
2: छुट्टै हाई फिल हुन्छ कि लाइफको बजारसँग बसे जस्तो घुम्ने यताउता अनि कोजी ठाउँ छ।
3: तपाईँ डोल्पा आएको कति वर्ष भयो पहिलोचोटि डोल्पा आएको?
2: फर्स्ट टाइम त म हजुरको 21 मा थिएँ। त्यो बेलामा चाहिँ धोगढ उता नुमाला गएर फोक्सुन्डो
3: पढाउन नै आउनुभयो?
2: होइन, घुम्न आएर फोक्सुन्डो घुम्न गयो।
3: घुम्न आउनुभयो
2: त्यहाँ चाहिँ धोगढ जस्तो नुमाला हुँदै त्यहाँ गयो। अनि त्यहाँ गएपछि त्यहाँ ठ्याक्कै धोमा स्कुल देखेँ। त्यसपछि त्यो एउटाले तानी हाल्यो मलाई।
3: घुम्न आउँदैखेरि तपाईँ यहाँको स्कुल देखेर तानिनु?
2: हजुर हजुर, एकदम कन्टेन्ट छु क्या म, लाइक आइम डन भने जस्तो। यो भन्नु बरु मलाई केही चाहिँदैन भने जस्तो थिएँ।
3: पहिला चाहिँ के गर्छु जिन्दगीमा भन्ने थियो, के चाहिन्छ भन्ने थियो, सपना के थियो तपाईँको?
2: फिल्ममेकरै भन्ने खा एकदम इच्छा थियो। पछि यतिकै अब इन्ट्रेस्ट हराउँदै गयो भनौँ न।
3: तपाईँको बारेमा भन्नु, तपाईँको पास त कसरी हुर्किनु भयो, कुन कुन बाटोले तपाईँलाई यहाँ डोल्पासम्म लिएर आयो?
2: हुर्किन त अब काठमाडौँमै हुर्केँ हजुरदेखि, त्यही पढेँ, त्यही गरेँ, त्यही त छ। त्यहाँ अलिकति एकदम सफोकेट हुने क्या म, अब मान्छेदेखि सफोकेट हुने, त्यो सिचुएसन इन्भाइरोमेन्ट सबै सफोकेट हुने। अनि यहाँ आउँदा चाहिँ सोल प्लेस जस्तो होइन, यो चाहिँ फेसबुकमा एड देखेँ मैले, अनि त्यहाँबाट फेरि अप्लाई गरेर आइहालेँ।
3: अनि त्यो डिसिजन गर्न सजिलो भयो, यत्तिकै भने जस्तो अप्लाई गरेँ आएँ भन्ने भयो कि
2: घरमा अलिक गाह्रो भयो सम्झनलाई? मेरो ठ्याक्कै त्यो पास चाहिँ ट्रेडिसनल करियर लिने चाहिँ मेरो होइन भनेर चाहिँ त्यो एउटा अहिले चाहिँ अलिअलि बुझ्नुहुन्छ।
3: त्यो ठाउँ के फरक, के नौलो लाग्यो सुरुमा आउँदा?
2: त्यो माया हुन्छ कि मान्छेहरूको, तपाईँ अब गाउँमा गयो सटर चिया खायो, उनीहरूसँग अब नगयो भने उनीहरूसँग छैन भने मलाई के भन्छ पकाएर दिन्छ कि उहाँहरूले। त्यो कसरी एक्सप्लेन गरौँ आउँदै, त्यो छुट्टै छ क्या, मनै छुट्टै छ क्या, लाइक प्योर फर्म भन्छ नि, हार्ट टु प्योर फर्म त्यही। अनि बच्चासँग एकदमै रमाइलो भन्ने क्या, अति नै अब त्यो मलाई त्यो शब्दमा भन्न आउँदैन है, लाइक एकदम कन्टेन्ट छु क्या, फिलिङ छु क्या मलाई, मलाई एक्स्ट्रा केही पनि चाहिँदैन लाइफदेखि, अब
3: जिन्दगी पूर्ण छ,
2: एकदम पूर्ण छ, एकदमै पूर्ण छ, टच वुड। म चाहिँ बच्चाहरूबाट धेरै नै ग्रो भएको छु जस्तो फिल हुन्छ क्या मलाई चाहिँ, जस्तो एउटा प्रपोज दिएछ क्या मलाई, लाइफको प्रपोज दिएछ क्या बच्चाहरूले। यहाँ यहाँको बच्चाहरू यस्तो रेजिलियन्ट छ, यस्तो विन्टरमा कसरी बस्नु गर्छ है, यहाँ पढ्न आउँछ, त्यसपछि फेरि गोठमा गयो, काम गऱ्यो, यस्तो काम हुन्छ क्या, यस्तो काम हुन्छ, बिहानदेखि गऱ्यो, त्यो रेजिलियन्सले नि तान्ने क्या ह्युमन, यस्तरी त सर्भाइभ गरिरहेको छ होइन। अनि त्यो त, अनि त्यो रेजिलियन्स सँगसँगै मान्छे अझ जति के भन्छ त्यो दुःख पाए त्यति टफ हुनुपर्ने हो नि त सर, काइन्ड छ क्या, झन् काइन्ड छ क्या, अनि त्यो पार्ट झन् दामी लाग्ने। त्यो त कहिले तारा हेऱ्यो, अस्ति झ्याप्प तारा लागेको थियो, माथि टोलायो आफू कति सानो छु भनेर ठ्याक्कै थाहा पाएँ होइन, अवसर छ नि तारालाई हेर्दैमा।

0: छारका स्कूलमा भेटिन् सोनाम भुटी। नर्सरीलाई पढाउँदै गरेकी यही गाउँकी सोनाम बुबा बितेपछि मित बुबाको सहयोगमा काठमाडौँ पढिन्। 11-12 पढ्ने खर्च थिएन। छिरिङले सोनामलाई शर्त राखे, तिमीलाई स्कूलले पढाइदिन्छ, पढाइसकेर यही स्कूलमा पढाउन आउनुपर्छ।
1: अनि तपाईँ काठमाडौँ पढेको मान्छे, उहाँ काठमाडौँतिर हुने पढाइ, त्यहाँ बच्चाहरूले पाउने सुविधा र आफ्नो गाउँको बच्चाहरूले पाउने सुविधा चाहिँ के फरक लाग्यो?
2: यहाँको बच्चाले चाहिँ इम्पोर्टेन्स बुझ्छ नि, पहिला देखेको हुँदैन, कापी कलम देख्यो भने यो के हो मिस भनेर एकदमै मक्क भयो, अब नचाहे फेरि पाउँदैन भन्यो भने ए हो र भनेर एकदमै अब जतन गरेर राख्छ।
1: पढाउने तरिका पढाइमा चाहिँ स्कूलहरूमा चाहिँ के फरक?
2: यहाँ चाहिँ सबभन्दा मेन कुरा त त्यही हो, टिचर आउने मान्दैन। अब यहाँकै त पढेको लेखेको अब फर्स्ट जेनेरेसन नै हामी हो, पढाइ पाउने नै हामी हो, हामीभन्दा अगाडिकोलाई त पाएको पनि छैन, पढेर ठुलै भएको त्यस्तो देखेको छैन नि त। नर्सरी हो
1: भर्खर। तपाईँले कुन कुनलाई पढाउनुहुन्छ?
2: मैले इसिडी, नर्सरी, एलकेजी, युकेजी। त्यही त टिचर पाउँदैन अनि तिनटै क्लास मैले ह्यान्डल गर्नु परिरहेछ, अनि अरूलाई हायर गर्यो भने पनि अब धेरै हाइट हाई छ नि त, अनि टिचरहरू आउन मान्दैन, अनि तलको टिचरहरूले अब जति नै ठुलो स्यालेरी बढाएर दियो भने नि यो वर्ष टिक्ला अर्को वर्ष आउन मान्दैन। प्राय यहाँ छार्काको मान्छेहरूले चाहिँ बाख्रा पालन गर्छन्, किन अरू अरू ठाउँमा त यार्ड त पाउँछ नि त, छार्कामा चाहिँ पाउँदैन। त्यसैले बेलुका बाख्रा पालनको गोठमा जाने, दिउँसो आएर पढाउने। अहिले मम्मी चाहिँ फेरि यार्ड त टिप्दैछ उता अर्काको डाँडामा, धोको डाँडामा। बेलुका बेलुका चाहिँ साथी गर्न सघाउन जानु पर्यो, खोर भत्किन्छ कहिले काहीँ, गाह्रो हुन्छ।
1: कति टाढा हो त्यो ठाउँ चाहिँ, कहाँ छ तपाईँहरूको बाख्रा?
2: यता यो साइड छ नि हाम्रो, यतापट्टि खेत छ नि, त्यो साइडको भित्रबाट जानुपर्छ।
1: कति बेर लाग्छ यहाँबाट?
2: मेरो त झन् सबभन्दा नजिक हो, 1 घन्टा 30 मिनट त मजाले लाग्छ हिँडेर।
1: तपाईँ गएर काम भ्याएर फेरि फर्किनुहुन्छ?
2: म बेलुका जान्छु, अनि बेलुका गएर साथी सघाएर हाल्न साथी गरेर फेरि बिहान म त्यहाँबाट हिँडेर आएर अनि घरमा गएर अलिकति कामहरू छ भने गरेर यता आएर अनि काम।
1: कति धेरै काम गर्ने त?
2: काम प्याक हुन्छ बिहान बेलुका दुइटै।
1: बेलुका राति गोठमै बस्ने?
2: बेलुका गोठमै बस्ने उता।
0: सोनामलाई भ्याइ नभ्याइ हुन्छ। आमा अर्को गाउँमा यार्सा टिप्न गएकी थिइन्। स्कूल सक्ने बित्तिकै सोनामलाई 2 घण्टा टाढाको गोठमा बाख्रा हेर्न जानुपर्छ, अनि भोलि बिहानै हतार हतार स्कूल पढाउन आइपुग्नुपर्छ। आजकल सोनामको दैनिकी यस्तै छ, स्कूल सकिएपछि हामी पनि सोनामकै पछि लाग्यौं।
3: केको दुधो?
2: बाख्राको
3: दुध खाने बाख्राको है?
2: बाख्राको अनि यसको पनि हुन्छ, मलाई त्यो के भन्छ चाहिँ थाहा छैन, हाम्रोबाट चाहिँ ढी भन्छ, याकको बुढी हुन्छ नि हो, त्यसको दुध पनि हुन्छ। हाम्रो चौरी गाई नै छैन, हेर्ने मान्छे केटा चाहिन्छ नि त फेरि, अनि घरमा ड्याडी यताउता दाई कोही नभएको हुनाले छैन।
3: तपाईँ जेठी छोरी हो?
2: एक्लै छोरी, छोरा तिनजना छ, एउटा चाहिँ मेरो आफ्नै जाउले छ ट्विन्स, अनि एउटा दाई छ, एउटा भाइ भइहाल्यो। जेठो दाई त ऊ त्यो फोटोमा भएको वाला चाहिँ हो, आँखा झिन्काई छ नि
3: ऊ, त्यो लामा?
2: लामामै हो, ट्विन्स भाइ पनि लामामै छ, अनि अर्को भाइ यतै भइहाल्यो, ड्याडी हुनुहुन्थ्यो त्यतिखेर चाहिँ। माथिको चाहिँ त्यो हाम्रो फ्यामिली फोटो, मम्मी, हामी तिनजना अनि दाई।
3: लामा दाई चाहिँ कता हुनुहुन्छ त अहिले?
2: अहिले त इन्डियामा पढिरहनु भएछ, के वनराशी के भन्दो रहेछ त, अनि मेरो आफ्नै ट्विन्सवाला चाहिँ काठमाडौँमै छ, फार्पिङमै लामामा पढिरहेछ। मेरो ड्याडी चाहिँ फोटोमा चाहिँ यहाँ छ, तर मेरो ड्याडी चाहिँ पहिला ठुलो मान्छे थियो भन्छ, यहाँ गाउँकै ठुलो त्यो क्या कामहरू गर्नेवाला, अनि पछि चाहिँ त्यही भयो, हामी सानो 4-5 वर्षको बेलामा, अनि त्यो यहाँमा के यस्तै चुनाव चलिरहेको रहेछ नि त, अनि ड्याडी भोटको लागि माथि तल जानुभयो जस्तो छ, अनि पछि त पोखरा बेनी उतातिर कहाँ बित्यो,
3: के भएर बितेको थाहा छैन।
2: ए हुनु चाहिँ सुसाइड गरेको भन्दो रहेछ, त्यो पछि चाहिँ बिचारे हामी सानै थियो, अन्त कति सानो सानो थियो, भर्खर 4-5 वर्षको त्यस्तै थियो, अनि पछि अनि जे भए पनि पढाउनु पर्छ भनेर अनि काठमाडौँ लगियो, अनि काठमाडौँमै पढेर अहिले अब यत्रो 14-15 वर्ष बितिसक्यो। चिया पिउने है, कस्तो पुरानो छ है हाम्रो घर, पुरानो लागेन तपाईँहरूलाई? माथि कालो कालो।
3: अनि यो चुलो चाहिँ?
2: यो त उता चाइनाबाटै ल्याएको सबै चाइनाबाटै हुन्थ्यो हाम्रो अब भाषा पनि त्यही मिल्ने सबै त्यहाँ मिल्ने सबै त्यही हुन्थ्यो अब अहिले चाहिँ यो त मुस्ताङबाट बाटो आइरहेछ अनि ठिक छ नजिक पनि भएको छ नत्र पहिला हामी गाउँ आउन त लाग्थ्यो त्यस्तै एक हप्ता त मजाले लाग्थ्यो काठमाडौँबाट गाउँ पुग्न हिँडेर तिन दिन गाडीमा दुई तिन दिन गर्दै झन् दुनैबाट आयो भने त मजाले लाग्छ बाह्र तेह्र दिनै लाग्छ
3: तपाईँलाई त सहरबाट गाउँ आउँदा कस्तो लाग्छ नि
2: तातो ठाउँमा बस्नै सक्दैन म त एकदमै गाह्रो हुँदो रहेछ खै सानोमा होस्टेलमा हुँदाखेरि स्कुलमा खै कसरी बस्यो स्कुलमा त एकदमै रमाइलो हुन्थ्यो मेरो स्कुल चाहिँ ठुलो पनि थियो अनि बाहिर धेरै जान नपाउने स्कुलमै हुर्केँ नि त अनि अचानक एघार बाह्रमा कलेज पढ्न जाऊ गाडीमा चढ भन्दाखेरि त कस्तो गाह्रो हुने रहेछ अनि त्यहाँदेखि सिधै बाह्र सकाएर जसो तसो गरेर यता आइहाले रेनकोट चाहिँ लानु पर्ला पानी डेन्जर पर्यो भने फेरि राति खोर भत्क्यो भने त्यो यो गर्नुपर्छ कि
3: त्यो झोलामा चाहिँ कुन चाहिँ बुक छ
2: त्यही लाइसेन्सको बुक छ बेलुका गोली गोली पढ्नु पायो भने पढ्छु त्यही हो
3: ल्याटिन भाषामा सोसियसको अर्थ के हुन्छ अरे
2: सहयोग थियो जस्तो लाग्यो एन्सर
3: ल म त पास नगर्ने रहेछ है तपाईँले एघार बाह्रमा के पढ्नु भएको
2: मैले एजुकेसनै पढेको
3: एजुकेसनै हो
2: फर्स्टमा चाहिँ नर्सिङ पढ्ने कुरा भयो अनि मेरो चाहिँ ठ्याक्कै 41 आएँ कि अनि त्यो 40 सिट छ अनि मेरो 41 छ अनि कसले छोड्छ त है अनि पढ्न पाएन अनि पछि सर सामडुप सरसँग कुरा भयो अनि उहाँले टिभी पढ्ने भए हामी पढाउँछौँ अनि पछि आएर गाउँमै काम गर न त भन्नुभयो अब मलाई त्यही ठिक लाग्यो हुन्छ भनेर अनि बाह्र चाहिँ पढे
3: ए उहाँहरूले पढाउनु भयो स्कुलबाट
2: अनि अहिले आएर यहाँ काम गरेको ठ्याक्कै 2 वर्ष भयो अहिले चाहिँ ठ्याक्कै ब्याचलर वा फर्स्ट इयर अनि त्यस्तै भयो
3: ए अब जाँच दिन फेरि जाने फर्स्ट इयरको
2: जाँच त मेरो छुट्टी सक्यो
3: ला
2: यसपालि त छिट्टो रहेछ नि अब इक्जाम सुरु हुन आँटिसक्यो आऊ भन्दो रहेछ म कसरी छोडेर आउनु एक्लै पनि जान सक्दैन कति टाढा छ अनि म त बरु ब्याग लागोस् अर्को वर्ष म काम गर्न आउँदिन अनि म तलै इक्जाम दिएर बस्छु भनेर त्यस्तो इक्जाम है
3: हुन्छ

0: डाको खोला है यो
1: माथि छ यो त चाङबु भनेको चाहिँ खोला ठुलो भयो चाङजुङ भनेको चाहिँ खोला सानो त्यो सानो त्यो ठुलो
0: ए
1: कान्तु बेदोजी ओइ चिराको थिए मजाको थु बिन्दो आज फ्राइडे हो नि त नुहाई धुवाई खेल्ने सबै चलिरहेछ के भन्छन् कहाँ जान आँटेको रे के गोठमा जान आँटेको भनेको कि त्यो मसँग बोल्नेहरू सबै मेरो बच्चाहरू हो
2: स्कुल पढ्न चाहिँ सबै जान्छन्
1: सबैजना अहिले त सबैले पठाएको छ हाम्रै पालोमा पनि पठाउँदैन थियो पढेर के काम भनेर अहिले त सब पठाउँछ जानु बोल्न सक्ने नसक्ने सबै पठाउँछ।

0: बिस्तारै जाउँ, म छिटो गइरहेछ हो,
1: हामी त हिँड्न सक्दैन नि।
0: ए म त म ढिलो गएको जस्तो फिल भइरहेछ कि,
1: पढ्न काठमाडौँ गएपछि
0: हजुर
1: अनि गाउँ आउने गर्नुहुन्थ्यो कि गर्नुहुन्थेन?
0: त्यो एकचोटि भुइँचालो आएको थिएँ त, त्यतिखेर म 4 क्लासमा थियो अनि त्यतिखेर आए, त्योभन्दा अगाडि त कहिले आएन।
1: कति वर्षसम्म आउनु भएन?
0: नर्सरी अनि युकेजी 1, 2, 3 6-7 वर्षसम्म आएन रहेछ।
1: अनि आमा भेटेन त्यो बेलामा?
0: मम्मी एकचोटि चाहिँ काठमाडौँ आउनुभयो 1 क्लास हुँदाखेरि, अनि त्यो पछि त आएन, पछिसम्म आएन।
1: अनि काठमाडौँ बसेको मान्छे त्यत्रो वर्षसम्म
0: हजुर
1: गाउँमा हिँड्ने बानी छ फेरि कसरी लाग्यो त तपाईँलाई?
0: त्यहाँतिर त कम्प्लेन गर्ने ठाउँ छ नि त, अब यो भएन त्यो साथीहरू सबैजना त्यस्तै हुन्छ, तर यहाँ त म एक्लैले सक्दिनँ भन्न त मिलेन नि त, सबैजना गरिरह हुन्छ अनि आफू पनि बानी पर्ने रहेछ। यतैबाट जानुपर्छ हामी,
1: म पनि फर्किनु पर्यो नि। यो खोलामा बाढी आयो भने चाहिँ कुन बाटो हिँड्ने नि?
0: त्यो टाइममा हामी यहाँ जानु पर्दैन, यो गोठमा यहाँ छार्कामा चाहिँ बाख्रा पालन नै सबैभन्दा यो धेरै अब अगाडिको काम भए पछाडि गोठ महिना महिनामा सरिरहेको छ। डोल्पामा चाहिँ छार्का सबभन्दा ठुलो गाउँ पर्यो नि त, अनि हाम्रो गाउँ झुप्प भयो भने नि डाँडा काँडा यति धेरै छ कि, जति पनि जान मिल्छ, अनि सर्छौँ हामी एक एक महिनामा, अहिले यहाँ पछि फेरि त्यहाँ पछि त्यहाँ, 1 वर्षमा 11-12 चोटि सर्छ। अब हामी यही आउने थर्सडेमा सर्न पर्छ।
1: कहाँ जाने अनि सरेर?
0: हाम्रो यहाँ सबै त्यो टिबेटियन भाषा बोल्छ नि त, अनि सो पारा भन्छ कि, डाइस हुन्छ नि, सो गर्छ अनि जसको धेरै आउँछ उसलाई राम्रो गोठ पाउँछ, जसको छोरी आउँछ उसलाई अब अनि त्यो बाँकी वाला गोठहरू पाउँछ,
1: चिठा जस्तो।
0: त्यो पनि फेरि घरको छोराले मात्र गर्ने रहेछ क्या, अब हाम्रो गोठ सर्दाखेरि मेरो भाइको नाम लिने अनि पारा गर्ने धेरै आयो भने अनि अब कुन गोठमा जाने भनेर धेरै अप्सन पाउँछ कि।
1: अनि तपाईँहरूको यसपालि चाहिँ धेरै नम्बर आएको गोठ हो कि थोरै नम्बर आएको?
0: खोइ मलाई चाहिँ धेरै राम्रो लागेन, भिडै भिड छ नि त, अब यस्तोमा चढाउनु जानुपर्छ बाख्रा, अनि कति गाह्रो हुन्छ, आफू फस्छ बिचमा अनि बाख्राको बच्चा आउन मान्दैन, यस्तो गाह्रो। अस्ति एक दिन म र हजुरआमा चढाउन गएको बाख्रा, अनि त्यो दिन त धेरै दुःख भएर हजुरआमा झन्डै नै मरेको के, अनि पानी हुँदैन है, अनि पछि बेलुका हामी फिर्ता आउँदाखेरि त उहाँ त मुख सबै सुकेर यस्तो दुःख भएर म त के गर्ने गर्ने भएर नि, अब टावर पनि छैन अनि नेट पनि छैन, अनि हाम्रो त त्यही ओकेटोके युज गर्छ नि त, अनि सबैले अब जसैले अन गरेछ सबैले सुन्यो होला, अनि म त ओकेटोकेमा रुइरहेको कि मर्न आँट्यो पानी ल्याएर आऊ भनेर, अनि गाउँलेहरू फेरि दयालु छ नि त, अनि कुदी कुदी आएथ्यो फेरि बिचरा।
1: हामी पुग्यो
0: टुप्पो,
1: त्यहाँ पुग्नुपर्छ,
0: त्यहाँबाट नि माथि पुग्नुपर्छ, यहाँ त हामी आधा पनि पुगेको छैन। पोहोर साल छ नि, पोहोर साल चाहिँ नि हाम्रो गाउँमा कस्तो नराम्रो घटना घट्यो कि, यो हाम्रो पानी आउने ठाउँ है खोलाको कुलो, यो कुलोमा चाहिँ के भयो भन्दाखेरि माथिबाट ऊ त्यस्तो आएर के दुईजना दिदीलाई च्यापेर दुईजना दिदी नै बित्नु भयो कि, त्यसैले यसपालि हाम्रो उतापट्टि खेतमा त्यस्तो केही काम छैन, अब ठुलै भत्यो त बनाइदिएन त सरकारले, अनि छैन, एउटा चाहिँ भर्खर भर्खर बे गर्नु भएको थियो, अनि अर्को त मेरै साथीकै मम्मी पर्यो, अब अहिले घर जति सबै उसले सम्हालेर बसिरहेछ, अनि उसले पढ्न पाएन।
1: तपाईँलाई त सास फेर्ने फुर्सद नै हुन रहेछ है?
0: बिजी हुन्छ धेरै, अनि कहिले कहिले उता अब अरू टिचरहरू 4 बजेपछि आनन्दले बसेको देख्छ नि त, अनि म पनि अर्को वर्ष अर्को ठाउँमा गएर गर्छु जस्तो हुन्छ कि, छोड्छु म गर्दिनँ भने विचार फेरि मम्मीले गर्न पर्यो
1: त्यही छ,
0: अनि हुँदैन।
1: ढुङ्गा फुटाएको कि झरेको?
0: यो त झरेकै हो माथिबाट,
1: आमामा है।
0: बाख्राको बच्चाहरू चकचके हुन्छ नि त, अनि यसोमा फस्छ कि, कसरी जाने अनि
1: यहाँ यहाँ गइदिन्छ है, त्यहाँ के घाँस हुन्छ र?
0: यस्तो भयो भने नि मान्छेहरू मक्ख हुन्छ है, घाँस छ भन्छ, किन अरू बेला यति हुँदैन नि त, रुखै छैन धेरै, सबभन्दा लामो रुख भनेको यति यति हुन्छ, त्यो पनि उता मात्र छ, अनि अरू त रुख पनि यत्रो यत्रो छ, अनि यहाँको बच्चाहरूलाई रुख भनेर पढाउनु पर्छ, देखेको छैन कस्तो हुन्छ भन्छ कि यो चाहिँ स्याउको यो चाहिँ बनानाको भन्दै देखाउनु पर्छ, अनि बुझ्दैन ए सबै यस्तो छ यस्तो त हामीले देखेको छैन अहिलेसम्म भन्छ कि।
1: उता काठमाडौँ पढ्न जाँदा कुन बाटो जानु भएको?
0: हामी त मुस्ताङकै हो, हामी त घोडाहरू लगेर जान्थ्यौँ, अनि अहिले घोडामा पनि चढ्दा चढ्दा निन्द्र लाग्ने क्या, घोडा यसरी हिँडिरहेछ आफूले ह्यान्ड निन्द्र लागेको छ, बाँग्यो भने खस्यो, अनि नभन्दा यत्तिकै हिँड्दा पनि। अनि ठाउँको नाम चाहिँ हामीले फाक्टुक केपा भन्छ, भिर मैले रुमाल बाँध्थ्यो, मेरो रुमाल भाइले बाँध्थ्यो, भाइको रुमाल मम्मीले बाँध्थ्यो, अनि हामी यसरी जान्थ्यौँ कि एकजना खस्यो भने अर्कोले समात्तोस् भनेर। त्यतिखेर बाटो आउँछ भन्दाखेरि आफैलाई विश्वास लाग्ने थिए, ए आउँदैन यस्तो ठाउँ बाटो कसरी आउँछ जस्तो लाग्थ्यो। अहिले त अब खोइ तिन चार वर्षमै कस्तो छिटो डेभलप भयो कि, बाटो नि आयो, ट्र्याक्टर हेर्न पायो, जिप पनि आयो। यसलाई चाहिँ हामीले कोकलाङ भन्छ धाराको नाम चाहिँ, अनि यो भित्र चाहिँ हामीले लायक भन्छ
1: लायक।
0: अहिले हामी गइरहेको चाहिँ फिलुङ हो, तपाईँले त्यो घाम लागेको जस्तो येल्लो देखिरहेछ हो त्यसको पछाडि जानुपर्छ हामी। त्यहाँ त त्यस्तो जे भए पनि स्मेल कहिले आउँदैन कि, तल म त कहिले कहिले दुनैमा नागरिक बनाउनु जाँदाखेरि त पोहोर साल त म झन्डैले रोएको, अब यहाँबाट दुनै नागरिक बनाउनु जानुपर्छ है। अनि एउटा दुइटा के स्पेलिङ साइन मिले छैन भने फिर्ता पठाइदिन्छ, अनि फेरि यहाँ फिर्ता आयो, फेरि सचायो, फेरि तल गयो, अनि नबुझ्ने मान्छे चाहिँ दस बाह्र दिन बस्छ त्यहाँ, ती खर्च उठ्छ नि, बुझ्दैन कसैले थाहा नै छैन यो ठाउँको बारेमा, केही एक्सिडेन्टले मर्ने भने नि भनिदिने कोही छैन। अनि अब तपाईँहरूले यसरी टिभी बनाउँछ, अनि अब चाहिँ अलिक चिन्छ कि जस्तो लाग्छ है यो गाउँ भनेर।
1: के के जनावर देखिन्छ यहाँ?
0: चितुवा त भन्छ नि, चितुवा हुन्छ, उनीहरू बाख्रा खाना आउँछ नि त, अनि हामीले अनौठो अनौठो आवाज निकालेर भगाउनु पर्छ कि, न त भए चितुवाले चाहिँ रगत चुस्यो फालिदिन्छ, रगत चुस्यो फालिदिन्छ।
1: चिल्ले पनि बाख्रा लान्छ भने हो,
0: चिल्ले लान्छ नि, उनीहरूलाई टिप्न सजिलो हुने रहेछ कि, यति गाह्रो हुन्छ बाख्रा चढाउन, खाना खाना पाउँदैन, उठेर माथि हेरेको हेरे भनेर
1: बसौँ यहाँ एकछिन हामी,
0: हुन्छ यता बस्नु हुन्छ नि। ल हाम्रो गाउँमा चाहिँ तिनवटा भगवान छ भन्छ, एउटा चाहिँ तपाईँहरू फर्स्टमा आउनु भयो नि उताबाट, एउटा त्यहाँ मान्छ, एउटा यता मान्छ, एउटा चाहिँ हाम्रो स्कुलबाट आउँदाखेरि तपाईँहरू उकालो चढिसके पछाडि छोट्टे
1: गुम्बाको मुन्तिरको
0: मुन्तिरको, त्यो तिनवटा चाहिँ हाम्रो एकदमै अब गाउँलाई प्रोटेक्ट गर्ने भगवानहरू भनेर मान्दो रहेछ। अब हाम्रो बाबा धेरै ठुलो मान्छे थिए नि त, अनि सबै कुरा पुगेको थियो, सबै राम्रो, अब फ्यामिली सबै मिलेको कस्तो राम्रो थियो, अनि यस्तो रमाइलो थियो कि जिन्दगी, पछि त बित्यो भनेर हामीले सुन्यो, अनि हामीले अब बितेको त कस्तो हो थाहा छैन नि त, अनि एक वर्ष आउनु भएन, दुई वर्ष आउनु भएन, अनि हामी त किन आएन भन्थ्यो नि मम्मीले, बितिसक्यो भने बितेको चाहिँ कस्तो हो भन्थ्यो कि, हराउँछ हो भन्थ्यो हामी, अनि फेरि हामी त अब तिन चारजना एउटै उमेरको हामी त दुई तिन

0: अनि पछि पछि त नेपाली सिकेर आफ्नै भाषा पोलेर खाएर केही आउँदैन आफ्नो भाषा. मम्मी भेट्न आउँदाखेरि त अनि सबै बुझिरहेछ तर केही भन्ने आउँदैन कसरी भन्ने. अनि मम्मीले फेरि नेपाली बुझ्दैन. दुःख त दुःखै छ गाउँमा. बेलुका जानै पर्यो गोठ
1: पर्यो
0: अनि बाख्रा हेर्नै पर्यो. अनि बाख्रा छैन भने केही छैन. अरूको ठाउँमा पनि यार्चा छ, यो छ त्यो छ. हाम्रो त बाख्रा नै सबैभन्दा यो भयो नि त. तर अहिले रमाइलो छ गाउँमा आफ्नो त्यो जिन्दगी देखेर. अनि ए कस्तो दुखी रहेछु म त, त्यस्तो चाहिँ सोच आउँदैन. ए रमाइलो छ त, काठमाडौँमा कति गाह्रो छ बस्न.
1: के छ तपाईँको सपना अब?
0: मेरो अब अरू त के भन्ने, म त मम्मीलाई खुसी बनाउन चाहन्छु. अब उहाँले यति धेरै दुःख गरेको छ. अनि आफ्नो प्यासन फलो गरेर होस् जस, उहाँलाई सुख बनाएर अनि राख्ने, राम्रोसँग हुन्छ नि, राम्रोसँग सुखले पाल्न सकोस् भन्ने चाहिँ मेरो त्यो मात्र छ सपना.
1: के हो त्यो सुख भने?
0: काठमाडौँमा कति अङ्कल आन्टीहरू देख्छन् त, हामीले यत्तिकै बसिरहन्छ, मोबाइलहरू चलाएर यत्तिकै बसिरहन्छ. उनीहरू अझै यो पुगेन त्यो पुगेन यस्तो भयो भन्दै भन्छन्. तर यहाँ त कम्प्लेन गर्ने ठाउँ छैन. जस म अब रेस्ट गर्छु, अब म यो खान्छु भनेर त्यो चाहिँ होस् के छैन. हतार हतार जहिले पनि कुदे कुद्छ कुदे कुद्छ. आज पनि त्यही, भोलि पनि त्यही. अनि कस्तो लाग्ने क्या, बरु अब जे जस्तो भयो पनि आनन्दले बस्न पाओस्, खान पाओस्, अर्काको आमा जस्तै घरमा. अब म स्कुलबाट फिर्ता आउँदाखेरि के छ भनेको, चिया छ छोरी भनेर सँगै खान पाओस्, त्यस्तो चाहिँ होस् जस्तो लाग्छ. त्यो भन्दा पनि बाख्रा बेचिदियो भने अलि यो होला कि जस्तो लाग्छ. अनि बिस्तारै बिस्तारै.
1: अनि त्यो पनि बेच्यो भने के गर्ने नि, के खाने नि त फेरि? अरू छैन भने होइन त आम्दानी?
0: छैन तर आफैले गर्न सकिन्छ नि त. अब म पनि उहाँ जस्तै भएको भए त अब बिहे गरेर तिमी जाऊ अर्काको घर भन्ने हुन्छ. तर म त अब अलिक पढेको छु, सोच्न सक्छु आफूले के राइट के रङ बुझ्न सक्छु. अनि कन्टेन्टहरू बनाएर पनि हाल्न सकियो. अनि टिचिङ काम गरेर पनि त अहिले सरकारले कति राम्रो योहरू गरिदिएको छ नि त. आफूले नाम निकाल्न सक्यो भने त तलब कति राम्रो छ. अनि त्यो काठमाडौँमा जस्तो अब पानीको बत्तीको त्यस्तो बिल त दिनुपर्ने छैन नि त. आफ्नै गाउँठाउँमा आनन्दले बस्न पाइयो. सबैजना त्यो बिजी भएको यताउता देख्यो भने मैले आमालाई, आमा आज आनन्द गरौँ न, भोलि मर्न पनि त सक्छ, आज यस्तो गरौँ न भन्यो भने ए त्यसले त यस्तो गरेर यस्तो गर्छ, हामी यस्तो बसेर हुन्छ भन्छ क्या. अब छालकाको मान्छेहरू त यति बिजी छ नि, म त अचम्म लाग्छ यति बिजी छ. तर छैन के चेन्ज केही छैन, अनि त्यतिकै मर्छ उनीहरू.
1: तपाईँको प्यासन फलो गर्ने भन्नुभयो नि, के हो तपाईँको प्यासन चाहिँ?
0: टिचिङै गर्न मन छ तर एकदमै अवेर तरिकाले के, त्यो कुनै कुनै बेला त त्यो शिक्षालाई नै शिक्षा चाहिने हुँदो रहेछ क्या. बुकमै कस्तो ग्रुप भएको केटीलाई चाहिँ अनि अग्ली भनेर लेखिदिएको हुन्छ, अर्कोलाई चाहिँ राम्री. अनि त्यो बच्चाले पनि त्यही त सिक्दैन होइन, जो छिटिक्क परेको छ त्यो चाहिँ ए यो चाहिँ राम्री हो. अनि उनीहरूमा सानैदेखि इन्सिक्युरिटिज आउँछ.
1: कसले दिने होला है शिक्षालाई शिक्षा चाहिँ?
0: खै अब तपाईँ हामी जस्तै मान्छे त होला नि. त्यही हो, मलाई चाहिँ अवेर गराउन मन छ अनि घुम्न मन छ. अनि एउटा त त्यही हो, म त भने नि नभने नि तपाईँको भिडियोहरू कति हेर्छ नि त. अनि म त तपाईँ जस्तै गरेर कन्टेन्ट बनाउनु पाएको भए नि हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो कि मलाई. अनि त्यही हो.
2: दिस इज द भ्यू गाइज. छोट्दै नेता छ अनि यहाँ चाहिँ हाम्रो गाउँ छ अनि हाम्रो स्कुल चाहिँ यो भित्र छ. हेर्नु नि हिउँ परेर सबै घरहरू यस्तो. Meet a country boy who is very hardworking and what? I'm going to next pasture. Yaha agadi arko euta goat cha, tesko naam chai sumbuter ho. Hamro naam, hamro goat ko naam chai bhiko ho.
0: Uta bata aune pani chai seto cha, ekdamai tyo nun walai cha ke. नुनले गर्दा ढुङ्गै हेर्नु न,
3: त्यही त ढुङ्गै अर्कै रहेछ है.
0: ऊ त्यो साइड साइडमा देख्नुभयो नुन, त्यो सबै नुन हो. बाख्राहरूले कति मजाले चाटेर खान्छ.
3: तपाईँहरूले बाख्राहरूलाई नुन हालिदिनु
0: पर्दैन? पर्दैन, सबै डाँडाबाटै खान्छ उनीहरू आफैले. तलतिर चाहिँ बाख्रामा नुन दिँदो रहेछ नि त है, हाम्रोमा दिँदैन. हाम्रो चाहिँ एउटा कुरा चाहिँ के अनौठो छ भन्दाखेरि, मेरो नाम चाहिँ सोनाम हो नि त, अनि सोनाम भुट्टी भयो है. अनि भुट्टी चाहिँ मेरो मिडल नेम हो. अनि जात चाहिँ गुरुङ. अनि भुट्टी चाहिँ किन राखेको रे भन्दाखेरि, छोरा जन्मोस् भनेर राखेको रे के. फुमो भनेको केटी भयो, अनि फु भनेको छोरा, अनि ठिक भनेको चाहिँ ठिक भनेको चाहिँ ल्याएर आऊ भनेको. अनि म पछि चाहिँ छोरा ल्याएर आऊ भनेको. राम्रोसँग सोच्ने भने त त्यो नाममै कति डिस्क्रिमिनेसन छ नि त है. तिमी जन्म्यो तर हामीलाई छोरै चाहियो होला.

0: तपाईहरुको घर घरमा रेडियोमा उपस्थित
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिस आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
0: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 4 94 67 487
10: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
11: Xiaomi किन्दा उपहार एभ्रीडे
12: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दशैं तिहारलाई लक्षित गरी दाङको घोराहीमा सञ्चालन गरेको सुफत मूल्य पसलमा उपभोक्ताको चहल पहल बढ़ेको छ। चाडपर्वका बेला चिनी र नूनको माग बढ़ेसँगै साल्टर ट्रेनिङ कर्पोरेशन लिमिटेडको दाङ शाखाले सञ्चालन गरेको पसलबाट 20 दिनमा 27 लाख रूपियाँ भन्दा बढ़ेको चिनी र नून बिक्री भएको छ। घोराही 15 असोज 1 सञ्चालनमा आएको सुफत मूल्य पसलबाट 4,808 जना उपभोक्ताले चिनी र नून खरिद गरेका छन्। उक्त अवधिमा 27,55,220 रूपियाँ बराबरका सामग्री बिक्री भएको साल्टर ट्रेनिङ कर्पोरेशन लिमिटेड शाखा दाङ शाखाले बताएको छ। शाखा प्रमुख रामबाबु प्रसाद गुप्ताका अनुसार 23,77,100 रूपियाँ बराबरको 23,771 किलो चिनी बिक्री भएको छ भने 3,78,120 रूपियाँ बराबरको 15,755 किलो नून बिक्री भएको छ। पसलमा दैनिक 600-700 उपभोक्ता चिनी र नुन खरिद गर्न आउने गरेका छन्। पछिल्लो समय नेपालगंज र सो वरिपरिका क्षेत्रमा बाँदरको आतंक बढ़दै गएको छ। समूहमा रहेका बाँदरले स्थानीयका घर र पसलमा छिरेर आक्रमण गर्न थालेपछि बाँदर आतंक बढ़दै गएको हो। गत जेठ महिनाको अवधिमा बाँदरले आक्रमण गरेर टोकेका 40 जना घाइते उपचारका लागि पेरी अस्पताल पुगेका थिए। बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परि सर्वसाधारण घाइते हुने गरेका छन्। पछिल्लो 1.5 महिनामा मात्रै बाँदरको टोकाईबाट घाइते भएका 40 सर्वसाधारण नेपालगंज स्थित भेरी अस्पतालमा उपचारको लागि आएको। भेरी अस्पतालमा सर्प तथा जनावर जन्य टोकाईका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डाक्टर बद्री चापागाईले बताउनुभयो। उहाँले नेपालगंजमा कुकुर बिरालो सर्पको टोकाईबाट घाइते भई अस्पताल आउने क्रम पुरानै भएको जनाउँदै डाक्टर चापागाईले तर अहिले बाँदरले समेत घर घरमै पसेर मान्छेलाई टोकेको घटनाहरू पनि दिनदिनै बढ़दै गएको बताउनु भएको छ। दाङमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। घोराही लम्हे सड़क खण्ड अन्तर्गत घोराही 3 कुहिरे पानीमा R1-25-11 नम्बरको टिप्परले हिजो साँझ ठक्कर दिँदा प्युठानको 9 बहिनी गाउँपालिका 1 निवासी 6 वर्षीय राजन अधिकारीको मृत्यु भएको हो। टिप्परको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी न्याय उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। केसीका अनुसार घोराईबाट लम्हेतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो। टिप्पर चालक तुलसीपुर चौध निवासी 26 वर्षीय टिप्पर चालक राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। घटनापछि स्थानीय दोषीलाई कार्यवाही र पीड़ितलाई न्यायको माग गर्दै कोराही लम्हे सड़क खण्ड अन्तर्गत कुहिरे पानीमा सड़क अवरूद्ध गरेका छन्। र नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि 9 मेसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गरेको छ। अवस्था बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ४४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: तपाईलाई पाइल फुसफुसा फुसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
2: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: खुशीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: होइन भाइला लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेस्तेले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
8: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर कार्पेन्टर मेसिन स्टिल फिक्सर सटरिङ कार्पेन्टरको माग आएको छ साथमा तीन टाइम खाना बस्न फ्री महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी 4 घण्टा ओभर टाइम गर्न मिल्ने मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने
10: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
3: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध शल्यक्रियाहरू
10: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
3: बालबालिकाको न्युरो सर्जरी
10: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090965255।
12: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 1500 गेट दाङ।
10: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू:
13: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
10: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
13: पुरुषको लिंग सम्बन्धी समस्या,
10: पिसाब पोल्ने समस्या,
13: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
10: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
13: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
10: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: डाक्टर भेट्ने समय:
10: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
13: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
10: साँझ 5 बजेदेखि 8 बजेसम्म।
14: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-5562-23, 98478-1817 र 98478-3645।
15: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
16: सञ्चालक नरेश कुमार श्रेष्ठ।
17: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: भविष्यको लागि भनेर यत्रो दुःख संघर्ष गरेर यहाँसम्म आए, अब म त सायद नेपाल फर्किन्छु होला।
1: अब कमाउने मान्छे भनेकै हजुर हो, हजुर नै घर फर्केपछि यत्रो ऋण कसरी तिर्ने।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825612110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बङ्गला

0: खाना पोल्ने दुख्ने सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
1: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
2: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाइ हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
5: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
7: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
8: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
9: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
8: यौन उत्तेजना नहुने,
9: काँप्ने, बेहोश हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
8: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
9: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
10: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
11: समय बिहान 11 बजेदेखि।
12: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।

0: रंग गाउँदै देश मेरो एभरेस्ट महाचार महापहार शाओमी व रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी व रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे
2: दाङबासीको लागि खुसीको खबर
3: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
4: यासुदा सामसुङ पानासोनिक अकारिटेक सान्सुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
3: दसैँ तिहार विशेष अफर
4: इएमआई र एक्सचेन्ज सुविधा
3: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
4: 56 जनालाई विकली विनर प्राइज
3: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर
4: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
5: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
2: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
5: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
6: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपालमा प्रत्येक 10 जना वयस्क मध्ये 1 जनामा जीवनको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति मध्ये धेरैले समयमा उपचार नपाउने, सामाजिक विभेदको डरले समस्या लुकाउने र आवश्यक सेवाबाट वञ्चित हुने अवस्था कायम रहँदा मानसिक स्वास्थ्य जनस्वास्थ्यको एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् 2021 गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार वयस्क मध्ये 10% जीवनकालमा कुनै न कुनै मानसिक समस्या देखिएको थियो। स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रमोद जोशीका अनुसार सर्वेक्षणमा 13-17 वर्ष उमेर समूहका किशोर किशोरी मध्ये 5.2% यस्तो समस्या पाइएको थियो। उहाँका अनुसार वयस्क मध्ये 6.5% सर्वेक्षणका बेला आत्महत्या सम्बन्धी सोच आएको बताएका थिए भने 1.1% जीवनमा कम्तीमा एकपटक आत्महत्याको प्रयास गरेको पाइएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2024-25 आत्महत्याबाट 6852 जनाको मृत्यु भएको थियो। दशैं तिहारलाई लक्षित गरी दाङको कोराहीमा सञ्चालन गरिएको सुफत मूल्य पसलमा उपभोक्ताको चहल पहल बढ़ेको छ। चाडपर्वका बेला चिनी र नुनको माग बढ़ेसँगै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको दाङ शाखाले सञ्चालन गरेको पसलबाट 20 दिनमा 27 लाख रूपियाँ भन्दा बढ़ीको चिनी र नुन बिक्री भएको छ। कोराही 15 असोज 1 गतेदेखि सञ्चालनमा आएको सुफत मूल्य पसलबाट 4808 जना उपभोक्ताले चिनी र नुन खरिद गरेका छन्। उक्त अवधिमा 27,55,220 रूपियाँ बराबरका सामग्री बिक्री भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङ शाखाले बताएको छ। शाखा प्रमुख रामबाबु प्रसाद गुप्ताका अनुसार 23,77,100 रूपियाँ बराबरको 23,771 किलो चिनी बिक्री भएको छ भने 3,78,120 रूपियाँ बराबरको 15,755 किलो नुन बिक्री भएको छ। पछिल्लो समय नेपालगंज र सो वरिपरिका क्षेत्रमा बाँदरको आतंक बढ़दै गएको छ। समूहमा रहेका बाँदरले स्थानीयको घर र पसलमा छिरेर आक्रमण गर्न थालेपछि बाँदर आतंक बढ़दै गएको हो। गत 1.5 महिनाको अवधिमा बाँदरले आक्रमण गरेर टोकेका 40 जना घाइते उपचारका लागि भेरी अस्पताल पुगेका थिए। बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परि सर्वसाधारण घाइते हुने गरेका छन्। पछिल्लो 1.5 महिनामा मात्रै बाँदरको टोकाईबाट घाइते भएका 40 सर्वसाधारण नेपालगंज स्थित भेरी अस्पतालमा उपचारका लागि गएको। भेरी अस्पतालमा सर्प तथा जनावर जन्य टोकाईका बिरामीको बारेमा अध्ययन गरिरहनु भएका डाक्टर बद्री चापागाईले बताउनु भएको छ। उहाँले नेपालगंजमा कुकुर बिरालो सर्पको टोकाईबाट घाइते भई अस्पताल आउने क्रम पुरानै भएको जनाउँदै डाक्टर चापागाईले तर अहिले बाँदरले समेत घर घरमै पसेर मान्छेलाई टोकेको घटनाहरू पनि दिनदिनै बढ़दै गएको बताउनु भएको छ। र दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएको छ। गोराही लम्ही सड़क खण्ड अन्तर्गत गोराही 3 कुइरेपानीमा राएक ख 25/11 नम्बरको टिप्परले हिजो साँझ ठक्कर दिँदा प्युठानको 9 बहिनी गाउँपालिका 1 निवासी 6 वर्षीय राजन अधिकारीको मृत्यु भएको हो। टिप्परको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी न्याय उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। केसीका अनुसार घोराहीबाट लम्हेतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो। टिप्पर चालक तुलसीपुर चौध निवासी 26 वर्षीय टिप्पर चालक राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभएको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: राज कस्तो राम्रो जुत्ता लगाएको, मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-8663-0027,
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? घुम्छौ र बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
12: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
15: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
17: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
14: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7994, मोबाइल नम्बर 98-22-87-74-94।

0: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
1: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
2: विस्तृत आँखा परीक्षण उपचार,
3: बाल दृष्टि रोग निदान उपचार,
1: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
2: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार।
1: कन्ट्याक्ट लेन्स सेवा,
0: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
1: कृत्रिम आँखा फिटिङ गरिन्छ,
2: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
1: दाङ जिल्लाकै पहिलो र एकमात्र
3: भिजन थेरापी सेवाहरू।
1: अल्छी आँखा उपचार,
0: डेढो आँखा उपचार,
1: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
2: डबल भिजन उपचार,
1: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
2: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
1: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
2: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
3: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
0: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: दाङवासीको लागि खुसीको खबर,
3: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
4: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
3: दसैँ तिहार विशेष अफर,
4: इएमआई र एक्सचेन्ज सुविधा,
3: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
4: 56 जनालाई विकली विनर प्राइज,
3: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
4: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
5: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
2: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
5: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-0001।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गेद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू छाती खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
2: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
1: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
2: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
1: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा,
2: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
1: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
2: सम्पर्क स्थान पल्लवी स्वास्थ्य

0: गिफ्ट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
11: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
12: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर कार्पेन्टर मेसिन स्टिल फिक्सर सटरिङ कार्पेन्टरको माग आएको छ साथमा तीन टाइम खाना बस्न फ्री महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी 4 घण्टा ओभर टाइम गर्न मिल्ने मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजारसम्म कमाइ हुने उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
13: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
9: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
13: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
13: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
13: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
14: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
14: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
14: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
14: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
14: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू

0: आउने त थाहा थाइराइड।
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम एफ 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाण्डौबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो। यातायात व्यवसायलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित। राहत वितरण शुरू। पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सह महामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने। खुल्लातर्फ रामहरि खतिवडा र अजय बाबु शिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ़दा इरानद्वारा संवादको प्रस्ताव। संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ़छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट ट्रफीका खेलहरू पेशावर र एवटावादबाट अन्यत्र सार्यो। नेपाल खबरमा अब पूरा खबर। बड़ा दशैं शुरू भएसँगै काठमाण्डौको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। काठमाण्डौमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुहरूको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढ़ेको हो। नयाँ बस पार्क संचालन गरेको संस्था लोत्से बहुउद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 हिजो 25 गतेसम्म नयाँ बस पार्कबाट 2,07,000 भन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। यी असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदीमा पृथ्वीराज मार्ग भाँसिएर गाड़ी आवागमन अवरूद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुब्रीमा 43, धारचेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुम्नुब्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहित अरू सामग्री पठाइएको प्राधिकरणको भनाई छ। बाढ़ीले 45 घर पूर्ण रूपमा र 37 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र गोर्खा 12 खोरमा समेत क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुब्बानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल समेत बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेली ब्रिज जडानको तयारी थालेको छ। बाढ़ीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या भएकाले यातायात सम्पर्क पुनर्स्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेली ब्रिज जडानका लागि आवश्यक तयारी अघि बढ़ाइएको छ। बेली ब्रिज निर्माण भएपछि पोखरा र धादिङ बीचको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा छ। बाढ़ीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मतगणना चलिरहेको छ। खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमले अग्रता लिनुभएको छ। सहमहामन्त्रीको नतिजा आजै आउने र त्यसपछि जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना शुरू हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। गैराती उपसभापति र महामन्त्रीको अन्तिम नतिजा आएको थियो। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रवला निर्वाचित हुनुभएको छ। यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दोधारा चाँदनी झोलुङ्गे पुल मरमतका लागि 1 करोड़ बजेट, पोखराको प्रख्यात ताल बाराही मन्दिर 3 वर्षपछि भक्तजनका लागि खुल्ला लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो। बुढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू। पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। आज सुन 2,100 रूपियाँले घटेर तोलामा 2,94,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर 2,96,500 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको भाव तोलामा 2,900 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,415 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,440 रूपियाँ थियो। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 लागि हिजो प्रदेश सभामा पेश भएको बजेटमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो। केही दिन अघि महाकाली नदीको बाढ़ीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो। 2061 सालमा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवत जावत प्रभावित बनेको छ। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा रहेको ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माणपछि हिजोदेखि भक्तजनका लागि पूजा गर्न खुल्ला भएको छ। घटस्थापनाका दिन पारेर मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी समेत रहनुभएका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताउनु भएको छ। क्षमा पूजा गरेर विधिवत रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेको उहाँले बताउनुभयो। अब भक्तजनले पुरानै शिलामा दर्शन तथा पूजा आजा गर्न सक्नेछन्। 2080 कार्तिकदेखि मन्दिर पुनर्निर्माण शुरू भएपछि मन्दिरमा नियमित पूजा आजा बन्द भएको थियो। अब विदेशको खबर। इरानले साउदी अरब र यमन बीच संवाद प्रक्रिया अघि बढ़ाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनु भएको छ। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदसँग टेलिफोन वार्ता गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। साउदी अरब र यमन बीच वार्ताको वातावरण निर्माण गर्न इरानले आवश्यक सहयोग गर्न सक्ने वहाँको भनाई थियो। इरानको यस्तो प्रस्ताव साउदी अरब र यमनका हुथी विद्रोही बीच तनाव चुलिएका बेला आएको हो। पछिल्लो समय साउदी अरबले हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी हवाई कार्यवाही तीव्र बनाएको छ। त्यसको जवाफमा हुथीहरूले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएका छन्। द्वन्द यमनको सीमाभन्दा बाहिर फैलिँदै गएपछि क्षेत्रीय सुरक्षाबारे चिन्ता थपिएको छ। साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द्वमा इरानको भूमिकालाई पनि क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा तेहरानले संवादका लागि सहयोग गर्ने प्रस्ताव राख्नुलाई जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासका रूपमा लिन सकिन्छ। अब खेल खबर। पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले खैबर पख्तुनवा प्रान्तका पेशावर र एवटावादमा चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता प्रेसिडेन्ट्स ट्रफीका खेलहरू अन्यत्र सारेको छ। खैबर पख्तुनवा प्रान्तमा राजनीतिक उथलपुथलपछि संघीय सरकारले संकटकाल घोषणा गरी गवर्नरको शासन लागू गरेपछि पीसीबीले यो निर्णय लिएको हो। प्रतियोगिता अन्तर्गत इस्लामाबाद र रावलपिण्डीमा हुने खेलहरू निर्धारित तालिका अनुसारै सञ्चालन हुने भए पनि पेशावरको इमरान खान रंगशाला र एवटावाद क्रिकेट रंगशालामा तय गरिएका खेलहरूको तालिका परिवर्तन गरिएको छ। अब यी खेलहरू पर्सी बुधबारदेखि शेखपुरामा रहेको नाविद एकेडेमी र लाहौरको गद्दाफी स्टेडियमसँगै जोड़िएको एलसीसीएमा हुनेछन्। प्रेसिडेन्ट्स ट्रफीको लीग चरण राउण्ड रोबिनमा सञ्चालन भइरहेको छ, जसमा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन्। प्रतियोगिताका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाण्डुबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो, यातायात व्यवसायीलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बुढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पक्की पुल बगाएको आरूघाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सहमहामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने, खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ़दा इरानद्वारा संवादको प्रस्ताव, संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ़छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट्स ट्रफीका खेलहरू पेशावर र एवटावादबाट अन्यत्र सार्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईँहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोडनी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
14: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
12: श्वेत पर्दरक, पिसाब पोल्ने समस्या,
14: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
12: पाठेघरमा मासु पलाउने,
14: निसन्तान महिलाको चेक जाँच,
12: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
15: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98478 28 913 र 98095 12 871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847 0825 90 847।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5635-509 र मोबाइल 98453-0653।
19: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
20: फोन नंबर 082-5625-601 98578-35990 98578-31684।
21: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
23: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धट्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
22: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
23: यौन उत्तेजना नहुने,
22: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
23: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
22: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
24: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
25: समय बिहान 11 बजेदेखि।
26: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
27: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: 언제 벗어?
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति चिन्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: दाङ बासीको लागि खुशीको खबर
2: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
3: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
2: दसैँ तिहार विशेष अफर
3: इएमआई र एक्सचेन्ज सुविधा
2: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
3: 56 जनालाई विकली विनर प्राइज
2: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
3: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका
4: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
4: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
5: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

0: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568054 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।
1: थाहा छ तिमीलाई, तिमीले मलाई जति माया गर्छौ

0: भइरहेको छ।
1: डाक्टर द्वारा दिइने सेवाहरू:
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
2: साथै
0: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
10: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
8: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578745226।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
3: नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 98227474।

0: मेरो एभरेस्ट
1: मध्य पश्चिम जाङ ज्याक यति बेला दिउँसोको एक बजेको छ।

एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नेपालगंजमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको 159 संस्करण आइतबारदेखि शुरू भएको छ। रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताउनुभयो। उहाँले रामलीला नेपालगंजको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्धनमा नेपालगंज उपमहानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बाँकी जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा आएको राम सीता लक्ष्मण हनुमान र रावण सहित 25 सदस्यीय कलाकार टोलीले रामलीला मञ्चन शुरू गरेका छन्। सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति 8 बजेदेखि 12 बजेसम्म रामलीला मञ्चन गरिन्छ। नेपालगंजवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौंको संख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन्। धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक राज्यभिषेकसँगै रामलीला समारोह समाप्त हुने गर्दछ।

नेपालीहरूको महान चाड़ पर्व बजार दशैं भित्रिएपछि सर्वसाधारण घरमा फर्किने क्रम बढ़ेका छन्। जाजरकोटका सातवटा स्थानीय तहबाट रोजगारी, ज्याला मजदूरी, उच्च शिक्षा, अध्ययनको सिलसिलामा बाहिर बसेका सर्वसाधारण चाड़पर्व मनाउन घर फर्कन थालेपछि बस पार्क तथा नाकामा चहल पहल बढ़ेको हो। एक वर्षमा आउने चाड़ बड़ा दशैं तिहारमा रमाउन घर आउन थालेपछि बस पार्कमा यात्रुको चहल पहल बढ़दै गएको छ। नेपालगंज, सुर्खेत, पोखरा, काठमाण्डु, चितवन लगायतका शहरबाट बड़ा दशैंका लागि घर आउने विद्यार्थी, ज्याला मजदूरी तथा रोजगारीको सिलसिलामा बसेका सर्वसाधारण घर आउन थालेपछि नाका तथा बस पार्कमा भीड़ बढ़दै गएको छ। जाजरकोट सदरमुकामबाट कुशी गाउँपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिकातर्फ जाने सवारी साधनसँग यात्रुले सम्पर्क गरी सीट बुकिङ गर्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी बुद्धिसागर पुरीले यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्याउन तथा ठगी रोक्न, सीट क्षमता भन्दा बढ़ी यात्रु नराख्न, बस पार्क नाकामा ट्राफिक प्रहरी परिचालन गरेको बताउनुभयो। चाड़पर्वमा आउन थालेका यात्रुहरूलाई सहज बनाउन फेरी गाउँ नगरपालिका चार, शान्ति चौतारा, शिवालय गाउँपालिका एक, छेडा चौरमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। सदरमुकामदेखि बारेकोट, कुशी गाउँपालिका, नलगाड नगरपालिका, छेडागाडा नगरपालिका, शिवालय गाउँपालिका, जुनी चाँदी गाउँपालिका जोड़िएका सड़क गुणस्तर नभएका कारण यात्रुलाई सहज रूपमा घरसम्म पुग्न यातायात व्यवसाय र ट्राफिक प्रहरीलाई आवश्यक सुझाव दिइएको छ। नेपालमा प्रत्येक 10 जना वयस्क मध्ये एकजनामा जीवनको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति मध्ये धेरैले समयमै उपचार नपाउने, सामाजिक विभेदको डरले समस्या लुकाउने र आवश्यक सेवाबाट वञ्चित हुने अवस्था कायम रहँदा मानसिक स्वास्थ्य जनस्वास्थ्यको एउटा गम्भीर चुनौतीको रूपमा देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् 2021 गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार वयस्क मध्ये 10% जीवनकालमा कुनै न कुनै मानसिक समस्या देखिएको थियो। स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रमोद जोशीका अनुसार सर्वेक्षणमा 13-17 वर्ष उमेरसम्मका किशोर किशोरी मध्ये 5.2% यस्तो समस्या पाइएको थियो। उहाँका अनुसार वयस्क मध्ये 6.5% सर्वेक्षणका बेला आत्महत्या सम्बन्धी सोच आएको बताएका थिए भने 1.1% जीवनमा कम्तीमा एकपटक आत्महत्याको प्रयास भएको पाइएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2024-25 आत्महत्याबाट 6852 जनाको मृत्यु भएको थियो। नेपालमा दैनिक औसत 19 जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सेवाको विस्तार, समयमै पहिचान र सहज परामर्श आवश्यक रहेको चिकित्सकको सुझाव छ। र दशैं तिहार लक्षित दाङको घराईमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको चलफल बढ़ेको छ। चाड़पर्वका बेला चिनी र नुनको माग बढ़ेसँगै साल ट्रेडिङ कर्पोरेशन दाङको शाखाले सञ्चालन गरेको पसलबाट 20 दिनमा 27 लाख रूपियाँ भन्दा बढ़ीको चिनी र नुन बिक्री भएको छ। घुराई उपमहानगरपालिका 15 असोज 1 सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट 4,808 जना उपभोक्ताले चिनी र नुन खरिद गरेका छन्। उक्त अवधि 27,55,220 रूपियाँ बराबरका सामग्री बिक्री भएको साल ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङ शाखाले जनाएको छ। शाखा प्रमुख रामबाबु प्रसाद गुप्ताका अनुसार 23,77,100 रूपियाँ बराबरको 23,771 किलो चिनी बिक्री भएको छ भने 3,78,120 रूपियाँ बराबरको 15,755 किलो नुन बिक्री भएको छ। पसलमा दैनिक 600-700 उपभोक्ता चिनी र नुन खरिद गर्न आउने गरेका छन्। चाड़पर्वका बेला चिनीको माग उच्च रहेकाले पसलमा उपभोक्ताको लाइन लाग्ने गरेको शाखा प्रमुख गुप्ताले बताउनुभयो। सुपथ मूल्य पसलमा चिनी प्रति किलो 100 रूपियाँ र नुन प्रति किलो 24 रूपियाँका दरले बिक्री भइरहेको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्र रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: गंगा उदैदेश मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: गजब ऑफर आयो। कसरी बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
1: दाङबासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सामसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
8: दसैँ तिहार विशेष अफर
9: इएमआई र एक्सचेन्ज सुविधा
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
9: 56 जनालाई विकली विनर प्राइज
8: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर
9: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
10: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
10: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
11: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082563479।
3: मोबाइल नम्बर

0: 하지만 하지.
1: 바익 이오다.
2: 저리면 둘리바이 아스티라스트만 들락사 사는 것 자동 켜라고.
1: 사태 인디 코타나 쩔어짓더라 드리셈 트리퍼니 법의 퍼더선 바이러의 고쳐.
3: 두 고아카 섭세 보라 하드워킹 캐미라래.
1: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pasupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पुई
3: ए
2: बा एक योद्धा पेन्सन

0: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा है।
2: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
3: कहाँ हुनु हो काका? यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
6: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
7: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
4: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
8: मध्य पश्चिम चाङ च्याक

0: दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सल्यानको शारदा नगरपालिका साथ भट्टाचौर स्थित राप्ती राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा तीनजना घाइते भएका छन्। आज बिहान करिब 9:30 बजे ढोर चौरबाट श्रीनगर जाँदै गरेको बुलेट मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको एनएस मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार मध्य प्रदेश 03047 P8512 नम्बरको बुलेट मोटरसाइकल र RA5P9598 नम्बरको एनएस मोटरसाइकल ठोकिँदा तीनजना पुरूष घाइते भएका हुन्। दुर्घटनामा बुलेट मोटरसाइकल चालक बागचौर नगरपालिका 11 बाफु खोलाका 34 वर्षीय विवेक बुढाको छाती र दाहिने आँखामाथि चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा पछाडि सवार 23 वर्षीय ओमकार बुढाको दाहिने आँखामा सामान्य चोट लागेको छ। त्यस्तै एनएस मोटरसाइकल चालक पश्चिम रूकुमको मुसिकोट नगरपालिका 6 निवासी 38 वर्षीय गिरवान पुनको दाहिने खुट्टा भाँचिएको छ भने दाहिने हातको माझी औलामा समेत चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते तीनैजनालाई उपचारका लागि श्रीनगर बजार स्थित सल्यान कर्णाली अस्पताल प्रणालीमा लगिएको छ। पुनको उपचारमा आफन्त पहलमान बस्नेत संलग्न रहेको जनाइएको छ। दुर्घटनाको खबर प्राप्त अनुसार प्रहरी चौकी ढोरचौर सल्यानबाट प्रहरी नायब निरीक्षक भीमबहादुर ओलीको कमाण्डमा ट्राफिक प्रहरी सहित 4 जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा दुवै मोटरसाइकलमा क्षति पुगेको छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनास्थल ढोरचौर प्रहरी चौकीबाट करिब 3 किलोमिटर पश्चिममा पर्दछ। दुवै मोटरसाइकलका चालकसँग सवारी चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र साथमा नभएको प्रहरीले जनाएको छ। मुगुको रारा भित्री सड़क खण्ड अन्तर्गत खत्याग गाउँपालिका 11 को बिराज खोला क्षेत्रमा एस्काभेटरले सड़क खनिरहेको बेला आज बिहान 81 माथिबाट सुक्खा पहिरो खस्दा दुर्घटना भएको छ। पहिरोले BA3K3276 नम्बरको एस्काभेटर सहित बझाङ घर भएका 24 वर्षीय चालक विमल बागलाई पुरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताउनुभयो। उहाँका अनुसार सहचालक 22 वर्षीय विनय मल्ल घाइते भएका छन्। सोरू गाउँपालिका 1 निवासी मल्लको हात र खुट्टामा चोट लागेको छ। घटना लगत्तै प्रहरी टोली त्यहाँ खटिएर उद्धारको काम भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि प्रकारको राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको हो। झण्डै 16 महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले पेशागत मर्यादा र नैतिकतामा जोड़ दिनुभयो। उहाँले बदलिदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रहरी संगठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उहाँले आग्रह गर्नुभयो। र नेपालगंजमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको 159 औं संस्करण आइतबारदेखि शुरू भएको छ। रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताउनुभयो। उहाँले रामलीला नेपालगंजको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्धनमा नेपालगंज उपमहानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो। बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बाँकी जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा आएको राम सीता लक्ष्मण हनुमान र रावणसहित 25 सदस्यीय कलाकार टोलीले रामलीला मञ्चन गरिरहेका छन्। सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजया दशमीको दिनसम्म राति 8 बजेदेखि 12 बजेसम्म रामलीला मञ्चन गरिन्छ। नेपालगंजवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौंको संख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन्। धनुष यज्ञ रामवध भरत मिलाप र रामको शुभ राज्याभिषेकसँगै रामलीला महोत्सव समापन हुने गर्दछ। हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इण्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082560788।
3: सम्पर्क व्यक्ति महेश चौधरी। मोबाइल नम्बर 9818240072।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-065-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
14: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
13: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार,
14: पुरुषको लिंग सम्बन्धी समस्या,
13: पिसाब पोल्ने समस्या,
14: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
13: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार,
14: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
13: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: डाक्टर भेट्ने समय
13: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
14: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
13: साँझ 5 बजेदेखि 8 बजेसम्म।
15: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825562023, 98478817, 98478735।
16: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
17: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
16: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।
18: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

Buy a network, buy one, gift one free offer ma. 3 महिना को 125 Mbps internet. जो 2700 मा खरीद गर्दा, सुई internet package नया जडानको लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महिना free internet. Buy a net. अब सबै connected.

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइने भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: साथै भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: दाङबासीको लागि खुसीको खबर
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
5: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
4: दसैँ तिहार विशेष अफर
5: इएमआई र एक्सचेन्ज सुविधा
4: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
5: 56 जनालाई विकली विनर प्राइज
4: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
5: ग्रैंड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका
6: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
6: सम्पर्क नम्बर 082563001 र मोबाइल नम्बर 97155603001

કેમ છો? મજામાં કે ઓઢણી કે ઓઢણી

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रस्तुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेशन।

0: क्याम्पस गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जैत उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा

0: क्लिनिक कोराई 15 बीटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
1: सीता के भो तिमलाई गुम्सेर बसेछौ?
2: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिक चलेन। अब त आफै मरिसक्यो।
1: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478 23572।
5: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
9: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
7: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
10: हजुर गजबको अफर आयो, ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 सौ कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
11: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यति बेला दिउँसोको 3 बजेको छ।
1: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विश्वमा गरीबी बढ्दा नेपालमा भन्ने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेटमा असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप। एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटी संघका बैठकको विवरण सार्वजनिक गर्ने। नेपाल खबरमा अब पूरा खबर। विश्वभर गरीबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरीबीमा बाँचिरहेका मानिसको संख्या बढ़ेर 1,20,00,000,000 पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबीको संख्या 5,15,00,000 बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरमतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा यसअघि भित्तो काटेर संचालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरमत गर्न लागेको सड़क विभागले जनाएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पूर्वतर्फको बाटो बगाउँदा पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालन ल्याइएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रमा व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेट प्रति सत्तारूढ़ दलकै सांसदहरूको असन्तुष्टि बढ़ेपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकी सांसदहरूको असन्तुष्टिका कारण भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको छ। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यथिति भएको भन्दै सत्तापक्षकी सांसदहरूले चर्को विरोध गरेपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। प्रदेश सरकार 3 महिनादेखि बजेट शून्यतामा छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37,70,39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप छ। दशैं नजिकिता पनि कर्मचारीहरूले 3 महिनादेखिकै पारिश्रमिक पाउन सकेका छैनन्। यस कारणले पनि सरकार निकै दबावमा छ। हतार हतार बजेट पारित गर्ने तयारी भए पनि सत्तारूढ़ दलकै सांसदहरूको कारण समस्या बढ़ेको छ। गृहमन्त्री सुधन गुरूङ बिमेस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागु औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
3: होइन ए भाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
3: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: व्हाट्सएप नम्बर 9854149 होइन त? अनि त्यसपछि
3: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
3: हो नि भाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै वहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ, अनुचित दबाव प्रभाव र पदीय अधिकारको दुरूपयोग प्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो। अब विदेशको खबर। शक्तिशाली एलनिनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गएको सेप्टेम्बर महिनामा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघ यूको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले 2027 विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। यूको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो। गएको सेप्टेम्बर विश्वव्यापी समुद्री सतहको औसत तापक्रम 21.05 डिग्री सेल्सियस पुगेको थियो। यस्तै विश्वको औसत सतही तापक्रम 16.27 डिग्री सेल्सियस रहेको छ। यो पूर्व औद्योगिक औसत भन्दा 1.63 डिग्रीले धेरै हो। कोपरनिकसका निर्देशक कार्लो बुन्टेम्पोकाले शक्तिशाली एलनिनोका कारण 2027 पनि मासिक तापक्रम पूर्व औद्योगिक स्तरभन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि रहने सम्भावना रहेको बताउनुभयो। तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ। अब खेल खबर। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यान्चेस्टर सिटीका उच्च अधिकारीहरूसँग भएका आफ्ना भेटघाटका विवरण सार्वजनिक गर्ने बताउनु भएको छ। प्रिमियर लीगको आर्थिक नियम उल्लंघन सम्बन्धी सबै आरोपमा क्लब दोषी ठहरिएपछि आफूले दिएको टिप्पणीको आलोचना भए लगत्तै बर्नहमले विवरण सार्वजनिक गर्ने बताउनु भएको हो। म्यान्चेस्टर सिटीले 2009 2018 बीचमा 9 वर्षको अवधिमा आफ्ना व्यावसायिक साझेदारहरूसँग नक्कली सम्झौता गरी 83 करोड़ पाउण्ड भन्दा धेरै रकम गोप्य रूपमा आफ्ना फुटबल गतिविधिहरूमा भित्राएर नियमनको उल्लंघन गरेको एउटा स्वतन्त्र आयोगले पत्ता लगाएको छ। 2017 मेदेखि 2026 जूनसम्म ग्रेटर म्यान्चेस्टरको मेयर रहनुभएका बर्नहमले क्लबसँगको आफ्नो सम्पर्क अहिलेको नभएको बताउनु भएको छ। गएको सेप्टेम्बरमा बर्नहमले म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि उसका मालिकहरूले क्लब बेच्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले आफूहरू आधुनिक म्यान्चेस्टरको निर्माण तथा क्लबलाई विश्वस्तरीय शक्तिमा रूपान्तरण गर्ने कार्यमा निकै ठूलो साझेदार रहेको बताउनु भएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विश्वमा गरीबी बढ्दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मरमतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेट प्रति असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। योजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गरेको सांसदहरूको आरोप। एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटीसँगका बैठकको विवरण सार्वजनिक गर्ने।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478273।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुसन साक्य, अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर सुसन साक्यद्वारा दिइने सेवाहरू:
10: कान नसुन्ने, कान पाक्ने, कानको जाली फुटेको,
11: कानमा बाह्य कुरा अड्केको, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने,
10: थाइराइडको समस्या, घाँटीमा गिर्खाहरू आउने,
11: दिल्ला केही अड्केको जस्तो महसुस हुने, मुखमा घाउ खटिरा आउने, पुरानो टन्सिलको समस्या।
10: नाक, कान तथा घाँटी सम्बन्धी एलर्जीको पहिचान तथा उपचार लगायत नाक, कान तथा घाँटी सम्बन्धी सम्पूर्ण समस्याको चेक, जाँच, उपचार तथा अपरेशन सेवा।
12: अन्य विशेषज्ञ सेवाहरू:
13: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
18: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा हरेक दिन बिरामीको जाँच तथा उपचार सेवा।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825562018।
9: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: बालरोग विशेषज्ञ डाक्टर बसन्त खत्री, अब हरेक दिन दिव्य फार्मेसी घोराई दाङमा।
0: डाक्टर द्वारा दिइने सेवाहरू:
4: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण,
0: बाल बालिकाको नियमित स्वास्थ्य जाँच,
4: ज्वरो, रुगाखोकी तथा संक्रमणको उपचार,
0: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श,
4: खोप सम्बन्धी परामर्श,
0: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह,
4: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार।
0: नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
4: सम्पर्क फोन नम्बर 0825904010, 98478913, 98478926163।
0: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
6: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
6: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
20: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
20: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
20: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
20: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
20: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
20: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
20: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
22: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
23: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
24: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082-595-7994 मोबाइल नम्बर 98227874

नमस्कार, आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 में घासको आफ्नै प्रस्तुति लोक तथा दोहरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौ लेखदेशीको भाका लिएर। आज सोमबारेको बसाईमा छौ। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौ। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै नै मिठो भाकाबाट। पिपल बोटे दाई नाम गरेको भाका, बसन्त थापा, तेजस रेग्मी, पूर्णकला विशी र सुभाष खत्रीको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छु। कार्यक्रमको शुभारम्भमा निकै नै मिठो भाका रहेको छ, पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भने पूर्ण विश्वासका साथ यो भाका तपाईँको माझमा राख्न चाहन्छौ। स्वीकार्नुहोस्।

0: निकै नै मिठो भाका राखेको थिए पिपल बोटे दाई नाम गरेको भाका बसन्त थापा तेजस्वी रेग्मी पूर्णकला विशी र सुभाष खत्रीको स्वरमा सजिएको भाका निकै नै मिठो भाका राखेको थिए बसन्त थापाकै शब्द संगीतमा रहेको भाका। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं।
1: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। मनुङ कोटैमा नाम गरेको भाका बद्री सापकोटा र शान्तिश्री परियारको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। शब्द संगीत रहेको छ बद्री सापकोटाको, यति बेला निकै नै मिठो भाका स्वीकार्नुहोस्।

निकै मिठो भाका राखेका थियौं बद्री सापकोटा र शान्ति श्री परियारको स्वरमा सजिएको भाका। श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। धागो र चंगा नाम गरेको भाका खेमसेन सुरी र दीपिका बयम्बू मगरको स्वरमा सजिएको भाका निकै रमाइलो भाका रहेको छ। यति बेला तपाईँको माझमा स्वीकार्नुहोस्।

0: श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौं। कार्यक्रम लेख बेसीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेख बेसीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेख बेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला।
1: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। बुकी फुल भिरैमा नाम गरेको भाका टेक बिसी र समीक्षा अधिकारीको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। यो भाकाको शब्द संगीत रहेको छ ऋषि खड्काको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

0: श्रोताहरू
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
1: के गर्ने बाबु?
5: छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ,
6: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847877977
7: र 9857830689।
8: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
8: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त, कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
10: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही, दाङ।
8: फोन नम्बर 0825607788।
10: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 9818240072।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 9847967487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी।

0: हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
2: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
3: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
2: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
3: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
2: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोइगुलेसन सेवा उपलब्ध छ।
3: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
3: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
2: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
3: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
3: सम्पर्क नम्बर 082-560-23।
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टिरोग निदान उपचार,
4: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
4: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
4: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
4: दाङ जिल्लाकै पहिलो र एकमात्र
6: भिजन थेरापी सेवाहरू,
4: अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
4: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
4: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
4: ASD, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
3: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 9869-84602 र 9864-84873।
7: मध्यपश्चिम टाङ च्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। त्रिवेणनगर जेसिसले आयोजना गरेको सप्ताहव्यापी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय दाङमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा 200 भन्दा बढ़ीको सहभागिता रहेको थियो। त्रिवेणनगर जेसिसका अध्यक्ष मेनराज भाटको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि दीपक श्रेष्ठले स्वास्थ्य मानिसको जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रहरी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न यस्ता शिविर उपयोगी हुने बताउनुभयो।

अधिकार र कार्यक्षेत्रको जिम्मेवारीका कारण कतिपय अवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्न कठिन हुने भएकाले कार्यस्थलमै आयोजना गरिने शिविरले स्वास्थ्य जाँच गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो। विशेष अतिथि सबिन प्रियासनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर समुदायमा सेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको शिविर प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सामाजिक संघ संस्थाले नागरिकको स्वास्थ्य शिक्षा र जनचेतनाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै त्यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो। उहाँका अनुसार सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न संघ संस्था, स्वास्थ्य संस्था र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा संयोजक सुदन पौडेलको स्वागत मन्तव्यबाट शुरू भएको थियो भने आशिष उप्रेतीले जेसिस आष्टापाठ गराउनु भएको थियो। कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसिसका महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो। आज बिहानैदेखि अवरूद्ध घोराई कुहिरे पानी सड़क सुचारू भएको छ। टिप्परको थक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले दोषीलाई कार्यवाही गर्नुपर्ने माग गर्दै सड़क अवरूद्ध गरेका थिए। सड़क अवरोध खोलाउने तथा पीड़ित परिवारलाई न्याय दिलाउने विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन र प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीको विशेष सक्रियतामा छलफल भएको थियो। स्थानीयवासी पीड़ित परिवार र स्वर्गद्वारी टिप्पर व्यवसाय समिति बीच भएको छलफलपछि सहमति जुटेको हो। सहमतिसँगै अवरूद्ध सड़क सञ्चालनमा आएको छ। सहमतिमा घटनाको अनुसन्धान गरेर दोषीलाई कार्यवाही गर्ने र पीड़ित पक्षलाई कानून अनुसार क्षतिपूर्ति दिने उल्लेख गरिएको छ। प्रहरीले दुर्घटनामा संलग्न टिप्पर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। दाङको घोराई लमही सड़क खण्ड अन्तर्गत घोराई उपमहानगरपालिका 3 कुहिरे पानीमा टिप्परको ठक्करबाट प्युठानको 9 बहिनी गाउँपालिका 1 निवासी 6 वर्षीय राजन अधिकारीको मृत्यु भएको थियो। हिजो साँझ रा 1:25 नम्बरको टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक अधिकारीको उपचारका क्रममा घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयवासीले दोषीलाई कार्यवाही गर्नुपर्ने र पीड़ित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै कुहिरे पानीमा घोराई लमही सड़क खण्ड बिहान 11:30 बजेदेखि अवरूद्ध गरेका थिए। सड़क अवरूद्ध भएपछि उक्त मार्ग भएर आवतजावत गर्ने सवारी साधन प्रभावित भएका थिए। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मोनिटाइजेशन पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन, तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। र सल्यानको शारदा नगरपालिका साथ घट्टा चौर स्थित राप्ती राजमार्गमा 2 मोटरसाइकल 1 आपसमा ठोकिँदा 3 घाइते भएका छन्। आज बिहान करिब 9:30 बजे ढोरचौरबाट श्रीनगर जाँदै गरेको बुलेट बाइक र विपरीत दिशाबाट आउँदै गरेको एनएस बाइक 1 आपसमा ठोकिँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार मध्य प्रदेश 03-0347-85-12 नम्बरको बुलेट मोटरसाइकल र RA-5-95-98 नम्बरको एनएस मोटरसाइकल 1 आपसमा ठोकिँदा 3 पुरूष घाइते भएका हुन्। दुर्घटनामा बुलेट मोटरसाइकल चालक बागचौर नगरपालिका 11 बाफु खोलाका 34 वर्षीय विवेक बुढाको छाती र दाहिने आँखामाथि चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा पछाडि सवार 23 वर्षीय ओमकार बुढाको दाहिने आँखामा सामान्य चोट लागेको छ। यस्तै एनएस मोटरसाइकल चालक पश्चिम रूकुमको मुसिकोट नगरपालिका 6 निवासी 38 वर्षीय गिरवान पुनको दाहिने खुट्टा भाँचिएको छ भने दाहिने हातको माझे औंलामा समेत चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।
हवस् त अपराह चार बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज एन्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजा तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684
9: हीरा काट्ने हीरे मारा के
10: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: वेचकत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रॉम टू एंड फोर साथ यसमा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
7: के कुरा गर्छिन्? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त

0: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोर हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
2: जो तपाईलाई पायल सुस्ता फिसा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944, 9847193944।

0: रंगाउ मेरो एभरेस्ट
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्रीडे
3: मध्यपश्चिम ट्रान्जिट यति बेला बेलुकीको 5 बजेको छ।

राम राम संजय 5 बजे थारूभाषक मध्यपश्चिम खबरमा शालिग्राम चौधरी हार्दिक स्वागत बा। त्रिभुवन नगर जेसीसी आयोजना कर्लक सप्ताहव्यापी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय दाङमा स्वास्थ्य शिविर सम्पन्न हुवरहल। शिविरमा 200 से धेर बढ़ीको सहभागिता रहल रह। त्रिभुवन नगर जेसीसीको अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको बरपौनामा कार्यक्रम सम्पन्न हुलको। कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव सबिन प्रियासनको सह विशेष आतिथ्यमा हुल रह। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दी बरपौना दीपक श्रेष्ठको स्वास्थ्य मनिहुकनक जीवनको महत्वपूर्ण आधार उल्लेख गर्दै प्रहरी कर्मचारी ओ सर्वसाधारण

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
4: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877794।
5: दाङवासीको लागि खुसीको खबर,
6: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
4: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
6: दसैँ तिहार विशेष अफर,
4: इएमआई र एक्सचेन्ज सुविधा,
6: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
4: 56 जनालाई विकली विनर प्राइज,
6: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
4: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
7: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
5: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
4: सम्पर्क नम्बर 0825630001 र मोबाइल नम्बर 9715630001।
8: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.2।

0: No, it like pro.
1: Rashita Pao from 2 and 4
2: Chayas ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
4: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एकसाथ

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: दाङ घोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू: छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
6: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
5: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
6: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
5: ज्वरो, सरुवा रोग सम्बन्धी उपचार सेवा,
6: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
5: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
6: सम्पर्क स्थान: पल्लवी स्वास्थ्य क्लिनिक, भानुचोक, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र मोबाइल नम्बर 98-479-25-700।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
5: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराई, दाङ। फोन नम्बर 082-565-734 र 082-565-138।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू:
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराही, दाङ।
12: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
13: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही, दाङमा।
1: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: अन्य सेवाहरू:
14: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर वसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
16: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
19: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
20: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
19: यौन उत्तेजना नहुने,
20: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
19: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
20: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
21: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
22: समय बिहान 11 बजेदेखि।
19: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-1-28-89-08।
23: खुशीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
22: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
25: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
22: उपलब्ध। शल्यक्रियाहरू:
25: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
22: बालबालिकाको न्युरो सर्जरी,
25: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
22: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
25: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
22: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
2: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
6: घोराईका लागि सम्...

0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू,
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
0: युरिक एसिड, बात भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने,
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9849876001।
4: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: त्रिभुवननगर जेसिसको सप्ताहव्यापी निशुल्क स्वास्थ्य शिविर जिल्ला प्रहरी कार्यालय दाङमा। स्वास्थ्य सचेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने प्रहरी प्रमुख श्रेष्ठको भनाई।
1: साल ट्रेडिङ कर्पोरेशन घोराईको सुपथ मूल्य पसलमा उपभोक्ताको चहल पहल। 20 दिनमा 27 लाख रूपियाँ भन्दा बढ़ीको चिनी र नुन बिक्री।
0: यौनिक तथा अल्पसंख्यक नागरिकलाई नेपालको संविधानमा पहिचानको अधिकार, तर समुदायमा भने विभिन्न विभेद र लालछनाहरू खेप्नु परेको गुनासो।
1: र घोराई 9 तेगरा रहेको नरदेवी माविमा अध्ययनरत विद्यार्थीलाई दशैं कोसेली स्वरूप न्यानो कपड़ा वितरण।
0: अब खबर विस्तारमा।
1: त्रिभुवन नगर जेसिसले आयोजित

0: आयोजना गरेको सप्ताहव्यापी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय दाङमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा 200 जना भन्दा बढ़ीको सहभागिता रहेको थियो। त्रिभुवन नगर जेसिसका अध्यक्ष मेनराज भाटको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि दीपक श्रेष्ठले स्वास्थ्य मानिसको जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रहरी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्न यस्ता शिविर उपयोगी हुने बताउनुभयो। व्यस्त कार्यतालिका र कार्यक्षेत्रको जिम्मेवारीका कारण कतिपय अवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्न कठिन हुने भएकाले कार्यस्थलमै आयोजना गरिने शिविरले स्वास्थ्य जाँच गर्ने अवसर प्रदान गर्ने उहाँको भनाई थियो। विशेष अतिथि सबिन प्रियासनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर समुदायमा सेवा पुर्याउने उद्देश्य सहित आयोजना गरिएको शिविर प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूले नागरिकको स्वास्थ्य शिक्षा र जनचेतनाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो। उहाँका अनुसार सामाजिक उत्तरदायित्व पूरा गर्नु विभिन्न संघ संस्था स्वास्थ्य संस्था र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा संयोजक सुदन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आशिष उप्रेतीले जेसिस आष्ठापाठ गराउनु भएको थियो। कार्यक्रमको सहजीकरण त्रिभुवन नगर जेसिसका महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो।
1: दशैं तिहारलाई लक्षित गरी दाङको घोराईमा सञ्चालन गरिएको सुफत मूल्य पसलमा उपभोक्ताको चहल पहल बढ़ेको छ। चाड़पर्वका बेला चीनी र नूनको माग बढ़ेसँगै स्वाल ट्रेनिङ कर्पोरेशन लिमिटेडको दाङ शाखाले सञ्चालन गरेको पसलमा 20 दिनमा 27 लाख रूपियाँ भन्दा बढ़ीको चीनी र नून बिक्री भएको छ। घोराई उपमहानगरपालिका 15 असोज 1 गतेदेखि सञ्चालनमा आएको सुफत मूल्य पसलबाट 4,808 जना उपभोक्ताले चीनी र नून खरिद गरेका छन्। उक्त अवधिमा 27,55,220 रूपियाँ बराबरका सामग्री बिक्री भएको साल ट्रेनिङ कर्पोरेशन लिमिटेड दाङ शाखाले जनाएको छ। शाखा प्रमुख रामबाबु प्रसाद गुप्ताका अनुसार 23,77,100 रूपियाँ बराबरको 23,771 किलो चीनी बिक्री भएको छ भने 3,78,120 रूपियाँ बराबरको 15,755 किलो नून बिक्री भएको छ। पसलमा दैनिक 6-700 सम्म उपभोक्ता चीनी र नून खरिद गर्न आउने गरेका छन्। चाड़पर्वका बेला चीनीको माग उच्च रहेकाले पसलमा उपभोक्ताको लाइन लाग्ने गरेको शाखा प्रमुख गुप्ताले बताउनुभयो। सुफत मूल्य पसलमा चीनी प्रति किलो 100 रूपियाँ र नून प्रति किलो 24 रूपियाँमा बिक्री भइरहेको छ।
0: घोराई उपमहानगरपालिका 9 तेगरामा रहेको नरदेवी मावि तेगरामा अध्ययनरत विद्यार्थीलाई दशैं कोसेली स्वरूप न्यानो कपड़ा वितरण गरिएको छ। विद्यालयकी शिक्षिका सरस्वती भण्डारीको समन्वय र मन्जिला एस्थेटिक तथा स्किन केयर भक्तपुरले नरदेवी माध्यमिक विद्यालय तेगरामा अध्ययनरत विपन्न परिवारका 60 जना बालबालिका तथा 10 जना अभिभावकलाई दशैं कोसेली स्वरूप न्यानो कपड़ा वितरण गरेको हो। विद्यालयका प्रधानाध्यापक कमल खड्गाको अध्यक्षतामा भएको कार्यक्रममा मन्जिला एस्थेटिक तथा स्किन केयरकी संचालक अञ्जना सुवेदीले सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न परिवारका बालबालिकालाई सहयोग गर्न पाउँदा आफू खुशी भएको बताउनुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल खड्काले भक्तपुरबाट आएर विद्यालयका बालबालिका तथा अभिभावकहरूलाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो। दशैंका समयमा आफ्ना बालबालिका र आफूहरूले पनि दशैं कोसेली स्वरूप न्यानो पाउँदा अभिभावकहरू खुशी भएका छन्।
1: दाङको तुलसीपुर उपमहानगरपालिका स्थित ग्वारखोलाको बगरबाट प्रहरीले एक थान कटुवा पेस्तोल फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार असोज 25 गते बिहान 8 बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 16 स्थित ग्वारखोलाको बगरमा ढुङ्गा र बालुवाले पूरिएको अवस्थामा पेस्तोल जस्तो वस्तु फेला परेको सूचना प्राप्त भएको थियो। सूचना लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले खोतली हेर्दा उक्त कटुवा पेस्तोल फेला पारेको हो। बरामद गरिएको कटुवा पेस्तोल 10 इन्ची ब्यारेलको लम्बाई, 4 इन्च काठको ग्रिप भागको लम्बाई र कुल लम्बाई 1 फिट 2 इन्च रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त हतियार रितपूर्वक बरामद गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएको जनाएको छ। हतियार बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
0: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। नेपालको संविधानले यौनिक तथा अल्पसंख्यक नागरिकहरूलाई पहिचानको अधिकार दिएको छ। अहिले यो समुदायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व पनि भएको छ, तर अहिले पनि यो समुदायले विभिन्न विभेद र लालछनाहरू खेप्नु परेको र संविधान प्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताएको छ। यसै सन्दर्भमा रहेर आज हामीले यौनिक तथा अल्पसंख्यक समुदायका क्षेत्रमा काम गरिरहेको मानव स्वास्थ्य समाज दाङकी परियोजना संयोजक पारालैंगिक महिला जुनु चौधरीलाई यौनिक तथा अल्पसंख्यक समुदायको अहिलेको अवस्था के छ भनेर सोधेका छौ।
2: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भन्दै गर्दाखेरि यो चाहिँ नेपालको संविधानले चाहिँ सम्बोधन गरेको शब्द हो, होइन? त्यसभित्र चाहिँ हामी एउटा सीमान्तकृत समुदाय भनेर चाहिँ बुझ्छौँ। यसमा चाहिँ लिंगको आधारमा अथवा यौन विशेषताको आधारमा चाहिँ हामी चाहिँ फरक भएको कारणले गर्दाखेरि हामीलाई चाहिँ एउटा फरक लैंगिक प्रकृतिको र यौन विशेषता भएको यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर बुझ्छौँ। र त्यो भित्र चाहिँ हाम्रो विभिन्न समूहहरू छ, होइन? त्यसभित्र LGBTIQA++ भनेर पनि छ, होइन? त्यसरी चाहिँ हामी बुझ्न सक्छौ यो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय।
3: अहिले समाजमा यौनिक तथा अल्पसंख्यक समुदायका मानिसहरूको अवस्था कस्तो छ? त्यो आर्थिक अवस्था होला, त्यो सामाजिक व्यवहारको अवस्था होला, त्यो चाहिँ समुदायले गर्ने व्यवहारको अवस्था होला, अथवा चाहिँ शिक्षा रोजगारको अवस्था होला।
2: यसमा चाहिँ पछिल्लो समय चाहिँ अब केही हदसम्म चाहिँ सुधारिएको चाहिँ हामी पाउन सक्छौँ, होइन? अब लैंगिक तथा यौनिक अल्पसंख्यकहरूमा सामाजिक रूपमा अथवा पारिवारिक रूपमा अथवा आत्मस्वीकार्यताको कुराहरूमा केही हदसम्म चाहिँ स्वीकार्य देखिन्छ र समाजमा चाहिँ खुलेर आइरहेको वातावरण पनि देखिन्छ। धेरैजना साथीहरू आफ्नो लैंगिक तथा यौनिक पहिचानको साथ समाजमा चाहिँ परिवारमा खुलेर आउनु भएको छ। तर खुलेर आउँदै गर्दाखेरि सबै कुरा सामान्य छ, राम्रै छ भन्न चाहिँ छैन। अझै पनि हामीलाई चाहिँ धेरै कुराहरूमा चाहिँ संघर्ष गर्नुपर्ने अवस्था चाहिँ छ। यो चाहिँ हाम्रो लागि पर्याप्त चाहिँ छैन, होइन? हामी अझै पनि स्वास्थ्यको कुरा गर्छौँ, शिक्षाको कुरा, अब जागिरमा त अहिले हामी जिरो नै भनौँ न, होइन? र यदि जो कसैले चाहिँ आफ्नो लैंगिक तथा यौनिक अल्पसंख्यक भनेर खुल्नु भएको छैन र कहीँ कतै अब प्राइभेट अथवा गभर्मेन्ट जब गरिराख्नु भएको छ भने कुनै दिन उहाँहरूलाई चाहिँ यो समुदायको हो भनेर थाहा पाउने बित्तिकै उहाँहरूलाई चाहिँ कार्यस्थलमा चाहिँ उहाँहरूलाई विभेद हुने, लाञ्छना हुने अथवा बहिष्करणसम्म सक्छ र यो कुरा चाहिँ भइरहेको पनि छ, होइन? अब अहिले हेर्ने हो भने पनि हामी संवैधानिक अधिकारहरू थुप्रै पाइसकेका छौँ। संविधानको धारा 12 हाम्रो पहिचान सहितको नागरिकताको कुरा छ, संविधान 18 कुरा, धारा 18 कुरा, होइन? अब त्यसमा चाहिँ हाम्रो समानताको कुराहरू छ भनेपछि 42 चाहिँ हाम्रो सामाजिक न्यायको कुराहरू पनि छ। यसरी चाहिँ हामी संविधानको धारामै टेकेर कुरा गर्ने हो भने पनि संवैधानिक हक अधिकारहरू चाहिँ छन्, तर यो कुराहरू चाहिँ
3: व्यावहारिक पाटोलाई हेर्ने हो भने
2: व्यावहारिक रूपमा चाहिँ कार्यान्वयन चाहिँ हुन नसकेको र यो चाहिँ कार्यान्वयनको पक्ष चाहिँ एकदमै फितलो चाहिँ देखिने चाहिँ गरेको छ, होइन? यसको लागि अझै पनि हामीले चाहिँ राज्य पक्ष, समाज पक्ष अथवा कानून बनाउने ठाउँमा, नीति निर्माण गर्ने ठाउँमा चाहिँ अब बिस्तारै हाम्रो पहुँच चाहिँ पुग्नुपर्छ, होइन? अहिले पछिल्लो समय अब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि हाम्रो एकजना चाहिँ सांसद भूमिका श्रेष्ठको अब प्रतिनिधि त्यो भएको छ। अब उहाँले अहिले पछिल्लो समय चाहिँ हाम्रो यौनिक तथा लैङ्गिक अल्पसंख्यक बाल बालिकाको कुराहरू, यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सामाजिक न्यायको कुराहरू, नागरिकताको कुराहरू, वैवाहिक समानताका कुरा लगायतको धेरै कुराहरू नीति निर्माण तहमा चाहिँ एकदमै बुलन्द रूपमा चाहिँ आवाज उठाइराख्नु भएको छ। आशा गरौं होइन आजभन्दा भोलि पक्कै पनि राम्रो हुनेछ होइन, जहिले पनि हामी आशावादी छौं र हाम्रो तर्फबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हाम्रो विभिन्न संघ संस्थाहरू छ होइन, महासंघ छ, हामीले पनि एउटा अभियानकै रूपमा पनि सरकारलाई समाजलाई सघाउनकै लागि पनि विभिन्न खालको चाहिँ गतिविधि कार्यक्रमहरू पनि गर्दै आइरहेको छौं। यसरी चाहिँ हामी सबैजना मिलेर चाहिँ एकत्रित भएर एउटै साझा लक्ष्यकै रूपमा चाहिँ समाजलाई चाहिँ एउटा समाजको मूल प्रवाहमा ल्याउनको लागि चाहिँ हाम्रो पनि अहम भूमिका छ।
3: यौनिक तथा अल्पसंख्यक समुदायका नागरिकहरू पनि यही समाजका नागरिक हुन्, उनीहरूलाई समान खालको व्यवहार हुनुपर्छ भनेर यहाँहरू गरिराख्नु भएको छ र लागिराख्नु भएको छ। अब समाजले, राज्यले, अन्य निकायबाट चाहिँ 1, 2, 3 भनेर चाहिँ के गरिदिए हुन्थ्यो भन्ने तपाईँहरूको अपेक्षा हो छोटोमा?
2: पक्कै पनि अब अहिले हामी धेरै कुरा भए तापनि यसलाई चाहिँ हामी कार्यान्वयनकै रूपमा व्यावहारिक रूपमा चाहिँ लागू हुनु चाहिँ पर्छ। अझै पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू चाहिँ अब परिवारबाट बहिष्करणमा हुनुहुन्छ होइन, उहाँहरूलाई पनि परिवारमा समाजमा संरक्षण चाहिँ हुनुपर्छ, उहाँहरूलाई घरबार विहीन बनाइनु हुँदैन होइन, त्यो कुरामा चाहिँ ग्यारेन्टी चाहिँ हुनुपर्छ। त्यसै गरी अहिले हामी यो समाजको एउटा अङ्ग हो, नागरिक हो भनिसकेपछि हामीलाई चाहिँ हाम्रो पहिचान सहितको नागरिकताको आधारमा चाहिँ हामीले चाहिँ राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरू चाहिँ हामीले त्यही पहिचान सहितको नागरिकतामै टेकेर पाउनुपर्छ, यो कुराको सुनिश्चितता र ग्यारेन्टी गरिनुपर्छ। त्यसै गरी हामीलाई चाहिँ एउटा समाजमा हामीलाई पनि अब उमेर पुगिसकेपछि आफ्नो श्रीमान श्रीमती अथवा पार्टनर चुन्न सक्ने चाहिँ हामीलाई चाहिँ व्यवस्था सर्वोच्च अदालतको फैसलाले दिइसकेको छ र अहिले चाहिँ हामीलाई चाहिँ रेकर्डिङमा पनि अब त्यसमा पार्टनर अथवा जोडीकै रूपमा पनि हामी अहिले अस्थायी रूपमा चाहिँ विवाह दर्ता गर्ने प्रचलन छ हो। यो कुरामा पनि अब वैवाहिक समानताको लागि पनि राज्यले चाहिँ एउटा ठोस कानून ल्याइदिएदेखि हामीले पनि एउटा पारिवारिक रूपमा चाहिँ हाम्रो सम्बन्ध विस्तार गर्न सक्थ्यौं र हाम्रो दिगोकालीन रूपमा चाहिँ हाम्रो सम्बन्ध हुन्थ्यो र हामीले चाहिँ एउटा परिवार पाउँथ्यौं, घर बसाउने पाउने अधिकार पाउँथ्यौं र आफ्नो पार्टनरहरू बीचमा हुने यो के अरे सम्पत्तिको संरक्षणको रूपमा पनि हामीले यो खालको यो सुरक्षित रूपमा चाहिँ यो सुनिश्चितता र ग्यारेन्टी चाहिँ गरिनुपर्छ।
0: अब बाँकी समाचार। नेपाल निवृत्त शिक्षक समाज घराई नगर समितिको आयोजनामा विद्यालय विकासमा सरकारवालाको भूमिका विषयकमा अन्तर्क्रिया तथा विजयादशमीको शुभकामना उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम घोराई 2 रामपुरमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज घोराईका अध्यक्ष बलदेव अधिकारीको अध्यक्षता एवं नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा र गंगा माध्यमिक विद्यालयका कार्यवाहक प्रधानाध्यापक गोपाल पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा निवृत्त शिक्षकको तर्फबाट जिल्ला अध्यक्ष गोविन्द पौडेल, जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, लेखा समितिका जिल्ला सदस्य दीप बहादुर खत्री, गंगा माध्यमिक विद्यालय रामपुरका कार्यवाहक प्रधानाध्यापक गोपाल पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता घरती, शिक्षक अभिभावक संघका अध्यक्ष भीमा भण्डारी, छात्रा अनिता बोहरा, छात्र विष्णु भण्डारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो। निवृत्त शिक्षक समाज दाङका आजीवन सदस्य श्रीधर पोखरेलले अन्तर्क्रियाका सहभागी वक्ताहरूले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन, छात्र छात्राहरूले आजको कार्यक्रममा उत्साहपूर्वक सहभागिता र सबै सरकारवालाहरू मिलेर विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा सुधार ल्याउन सकिने कुरा व्यक्त गर्नुभयो। अन्तर्क्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रमको अन्तमा भाद्र 10 गतेका दिन भटेकोशीमा आएको अकल्पनीय विनाशकारी बाढ़ी तथा असोज 25 गतेका दिन गोर्खाको बूढ़ी गण्डकीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गर्दै राहत स्वरूप रकम तथा यथाशीघ्र संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाउन नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति दाङमा हस्तान्तरण गर्ने निर्णय समेत गरेको थियो। घोराई नगर समितिका उपाध्यक्ष क्षमाकान्त न्यौपानेको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सहजीकरण नगर सचिव ज्ञानेन्द्र गौतमले गर्नुभएको थियो।
1: विद्यार्थीहरूलाई समाज संस्कृति र बाहिरी वातावरणको ज्ञान दिलाउन गुरूकुल एकेडेमीले क्लोज क्याम्पको आयोजना गरेको छ। गुरूकुल एकेडेमी घोराई लमही र तुलसीपुरका कक्षा छमा अध्ययनरत बाल बालिकालाई तीन दिन अघि घोराई उपमहानगरपालिका साथ उत्तर वाहिनीमा राखेर त्यहाँको वातावरण समाज संस्कार र संस्कृतिका बारेमा जानकारी गराइएको गुरूकुल एकेडेमी घोराईका प्रधान अध्यापक प्रदीप राज भण्डारीले जानकारी दिनुभयो। घोराई उपमहानगरपालिका साथ उत्तर वाहिनीमा आज आयोजित विद्यार्थीले सिकेका अनुभव आदान प्रदान तथा प्रस्तुतिकरण कार्यक्रममा विद्यार्थीहरूले ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थान उत्तर वाहिनीको ऐतिहासिक तथा धार्मिक महत्व त्यस वरपरको सामाजिक वातावरण त्यसको आर्थिक सामाजिक र शैक्षिक अवस्था क्लोज क्याम्पको अनुभव र विद्यार्थीको भूमिकाका बारेमा समूहगत रूपमा प्रस्तुत गरेका थिए। गुरूकुल एकाडेमीका घोराईका प्रधान अध्यापक प्रदीप राज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले विद्यार्थीको समाज संस्कार र संस्कृति प्रतिको लगाव र अनुभवप्रति खुशी व्यक्त गर्दै विद्यालयले आयोजना गरेको फरक कार्यक्रमको प्रशंसा गर्नुभयो। बाल बालिकालाई किताबी ज्ञानमा मात्रै सीमित नराखी विद्यालय तथा भन्दा बाहिरको वातावरणका बारेमा अध्ययन गराउने यो कार्यक्रम कुशीको अन्य विद्यालयहरूले पनि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा घोराई उपमहानगरपालिका वडा नम्बर 7 उत्तर वाहिनीका प्रमुख प्रकाश भट्टराई पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले बालबालिकाको अनुभव आदान प्रदान तथा प्रस्तुतिकरण उदाहरणीय भएको भन्दै आभार व्यक्त गर्नुभयो। गुरूकुल एकेडेमी ले हरेक वर्ष कक्षा 2 कक्षा 6 र कक्षा 9 का विद्यार्थीहरूलाई यस प्रकारको कार्यक्रमको आयोजना गराउँदै आएको छ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाण्डुको आयोजनामा जोखिम संचार तथा सहभागितामा महामारी जन्य रोग सम्बन्धी एक दिने स्वास्थ्य प्रवर्धन अभिमुखीकरण कार्यक्रम घोराईमा सम्पन्न भएको छ। घोराई उपमहानगरपालिका उपप्रमुख उमा कुमारी डीसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका अर्जुन घिमिरे अर्जुन गेवालीले जोखिम संचार तथा सहभागितामा महामारीजन्य रोग त्यसका लागि अवलम्बन गरिएका रणनीति र सरकारका भूमिकाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले तीनै तहका सरकार बीचको समन्वय आवश्यक संरचनाहरूको चुस्त दुरूष्ट प्रणाली लगायतका बारेमा जिज्ञासा राखेका थिए। कार्यक्रममा दाङ बाँके बर्दिया नवलपरासी कपिलवस्तु सल्यान रूकुम पश्चिम लगायतका जिल्लाका जनस्वास्थ्य प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो जिल्लाको अवस्था अपनाइएका रणनीति र भावी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको मृत्यु भएको छ, 11 जना घाइते भएका छन्। यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको मृत्यु भएको थियो र 300 भन्दा बढ़ी घाइते भएको समाचार संस्थाहरूले जनाएका छन्। कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुथी विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुथी सम्बद्ध संचार माध्यमहरूले जनाएका छन्। यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख गरिएको छ।
0: मध्यपश्चिम खबरमा खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमनको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै सिमटियो। रोहितले 101 रनको योगदान दिए। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।
1: मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 18.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 72% रहेको मौसम कार्यालयकै प्रमुख श्री यारिजाले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षक फेरि एकपल्ट।
1: त्रिभुवननगर जेसिसको सप्ताहव्यापी निशुल्क स्वास्थ्य शिविर जिल्ला प्रहरी कार्यालय दाङमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने प्रहरी प्रमुख श्रेष्ठको भनाई।
0: साल ट्रेडिङ कर्पोरेशन घोराईको सुपथ मूल्य पसलमा उपभोक्ताको चहल पहल। 20 दिनमा 27 लाख रूपियाँ भन्दा बढ़ीको चिनी र नुन बिक्री।
1: यौनी तथा अल्पसंख्यक नागरिकलाई नेपालको संविधानमा पहिचानको अधिकार तर समुदायमा भने विभिन्न विभेद र लालसना खेप्नु परेको गुनासो।
0: र घोराई 9 तेगरामा रहेको नरदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दशैंको श्रेणी स्वरूप न्यानो कपडा वितरण।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: अमर सिटीज
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जार इलेक्ट्रोनिक घुराई दान।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जार इलेक्ट्रोनिक घुराई दान।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: भिएफएक्स सिनेमाज घोराई 10 चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुइ। पेन्सन पट्टा
5: तपाईँको छलमाय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
4: चङ्गुल
6: विदेश नजानुहोस् न है, मलाई छोडेर नजानु न बाबा।
4: आचार्य
7: जब अन्यायले सीमा नाच
4: बा एक एउटा
7: छोरी पनि ठुली भयो है, अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
4: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
8: तु गोवाका सबसे बडा हार्ड वर्किङ कैमरालाई
9: आया, मम्मी मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-5902222।
10: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाए गद गद हुल्लासको पापड।
15: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
16: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
15: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
17: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ?
18: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
17: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
21: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
22: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
22: फोन नंबर 082-562-601 98578-3590 98578-3184।
23: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशाबाट रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
24: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
25: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।
4: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पुई।
26: ए
4: बा एक योद्धा पेन्सन।

0: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा है।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय वस्तुको पर्खाइमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई। तपाई यति बेला रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम विषय वस्तु सुन्दै हुनुहुन्छ र तपाईँ यो कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org बाट पनि संसारभरि एकै साथ सुन्न सक्नुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ र आजको बसाइमा प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता शिला ओली र कार्यक्रममा हामीले हरेक हप्ता फरक फरक क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। यसै क्रममा आज हामीले कार्यक्रममा निम्ति आएका छौं रोल्पा नगरपालिका वडा नम्बर 5 जेतबाङ स्वास्थ्य चौकीका प्रमुख हुनुहुन्छ दिपेन्द्र केसीसँग। खास गरेर त्यहाँबाट हुने खास स्वास्थ्य सेवा लगायत उहाँहरूले गर्दै आएका काम लगायत विषयमा हामी केन्द्रित रहेर आजको बसाइमा कुराकानी गर्नेछौ। कार्यक्रम विषय बसमा स्वागत छ यहाँलाई।
1: धन्यवाद,
0: खास गरेर अब दशैं पर्व पनि नजिकै आउँदैछ, दशैंको शुभकामना साथै यहाँले यो वर्षको दशैं कसरी मनाउँदै हुनुहुन्छ?
1: यहाँहरूलाई पनि हाम्रो स्वास्थ्य चौकीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट दशैंको शुभकामना व्यक्त गर्न चाहन्छौ। यतिखेर वर्षातको समय सँगसँगै अब चाडपर्वहरू भित्रिने बेला नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली भित्रिने छ। यसको अवसरमा हामीले आम नागरिकसँग सम्पर्क गर्दा गर्दै र आम नागरिकसँग सम्पर्क नियमित भइराख्ने र यो विदाको समयमा पनि हामीले आफ्नो स्वास्थ्य सेवालाई कसरी जनतामाझ पुर्याउन सकिन्छ भन्ने हिसाबले हामी त्यसरी काम गरिरहेका जानेछौं। अब बडादशैं नजिक आएको कारणले गर्दा यस बेलामा नागरिकहरू त्यही किसिमको बिरामीहरू हुने, चिल्लोहरू अलि बढी खाने, पिरोहरू अलि बढी खाने, त्यसपछि चाहिँ उहाँहरूलाई त्यस्तै स्वास्थ्य सम्बन्धी समस्या हुने भएको कारणले गर्दा पनि हामी सबै साथीहरू चाहिँ मिलेर कसरी चाहिँ स्वास्थ्य सेवालाई फेरि चाहिँ नागरिकसँगमा सजिलै पुर्याउन सकिन्छ त्यस विषयमा हामी सचेत छौं। र यो बडादशैंको अवसरमा आम नागरिकलाई पनि मैले के भन्न चाहन्छु भने अनावश्यक भोजनहरू नगरौं, चाहिएका खानेकुराहरू खाऊ, धेरै चिल्लो पिरो अमिला चिजहरू नखाऊ भनेर हामीले त्यसरी गरिरहेका छौं। र अब दशैंको विदा भए तापनि हामी चाहिँ सकभर चाहिँ सेवामा नै तल्लिन्छौं। हामी आम नागरिकसँग जतिखेर सम्पर्कमा आउँछ समस्या परेको बेलामा विदाको दिनमा पनि हामीले सेवा दिने गरी तयारी अवस्थामा हामी रहेका छौं।
0: अब यहाँ सोही ठाउँको स्थानीय पनि हुनुहुन्छ, यो दशैं विदामा पनि यहाँले सेवा प्रभाव गर्नुहुन्छ उसो भए?
1: एकदमै, हामीले अब हामी स्थानीय अब दुईजना चाहिँ छौँ। अब दुईजना मध्ये हामी जसरी भए पनि यदि आवश्यक परेको खण्डमा मेरो घर पनि त्यति भएको कारणले गर्दा र नजिक भएको कारणले गर्दा अप्ठ्यारो पर्यो भने हामी आएर चाहिँ सेवा चाहिँ दिन्छौँ।
0: यति बेला फेरि पनि मैले दशैंको प्रसंग थोरै जोड्न चाहे। खास गरी रोल्पामा के छ, दशैं मनाउने प्रचलन एउटै हो कि अलिक फरक हुन्छ त्यहाँ?
1: करिब करिब रोल्पा र दाङ उस्तै नजिक जिल्ला र एउटा भूगोलले पनि सीमा जोडिएको क्षेत्र भएको कारणले गर्दा त्यति फरक चाहिँ होइन, तर पनि रोल्पामा बाहुल्यता मगर जातिहरूको भएको कारणले गर्दा अलिकति फरक किसिमले त्यहाँ मनाउने चलनहरू छ। कति देवी देवतामा गएर चाहिँ राँगाहरूको बलि गर्ने, बोकाहरूको बलि दिने, त्यसपछि चाहिँ जमराहरू राख्ने, जमराहरू चाहिँ पुज्ने, मन्दिर गएर चाहिँ भाकलहरू गर्ने, त्यस्तो किसिमको चाहिँ छ। रोल्पा जिल्ला समग्रमा मगरको बस्ती अलि धेरै भएको कारणले गर्दा सायद त दाङ जिल्ला भन्दा अलिक विशेष हुन पनि सक्छ। उहाँहरूको आफ्नै किसिमको चाहिँ छुट्टै चाहिँ पहिचान छ, संस्कृति छ। त्यसैले गर्दा भन्दा रोल्पा जिल्लामा दशैं अथवा शुभ दीपावली सधैँभरि नियमित चलिरहन्छन् र अलि अरू पर्वहरू भन्दा यो दशैं र तिहार चाहिँ विशेष रूपले चाहिँ रोल्पालीहरूले मनाइरहेको पनि हामीले देखिरहेका चाहिँ छौं।
0: अब जस्तो स्वास्थ्य सेवाको हिसाबले कुरा गर्दाखेरि रोल्पा नगरपालिका 5 जेतबाङका नागरिकहरूले सहज रूपमा पाउनु भएको छ के छ अवस्था?
1: अब हामीले यसमा बेला बेलामा सेवाग्राहीहरूसँग अथवा चाहिँ हाम्रो जनप्रतिनिधिसँग, त्यहाँको कर्मचारीसँग, ओडाको टिमसँग हामीले बेला बेलामा आफ्नै कोणबाट चाहिँ बुझिरहेका हुन्छौँ। अब आम नागरिकहरूले हाम्रो सेवाप्रति कतिको चाहिँ चासो छ अथवा सेवाप्रति कतिको सन्तुष्टि हुनुहुन्छ भन्ने कुराहरू हामीले बेला बेलामा मापन गरिरहेका हुन्छौँ। चाहे गाउँमा खेल्ने मान्छेहरूसँग होला, चाहे त्यहाँको अभिभावकसँग होला, चाहे त्यहाँको जनप्रतिनिधिसँग होला, हामीले चाहिँ डाइरेक्ट हाम्रो सेवा के छ भन्नुभन्दा पनि आफ्नै कोणले यसो नचिनेको जस्तो गरेर कहिले यता साइडमा गएको बेलामा हुन्छ मान्छेहरू, कोही बालबालिकाहरू बाटोमा भेटिरहेका हुन्छन्, कोही अभिभावकहरू भेटिरहेका हुन्छन्, यसो आफ्नै हिसाबले मैले चाहिँ के छ त सेवा, हाम्रो सेवाप्रति तपाईँहरूको चाहिँ गुनासोहरू के छ, हामीले दिएको सेवामा तपाईँहरू कतिको चित्त बुझाउनु भएको छ, यदि चित्त बुझेको छैन भने हामीलाई सल्लाह सुझाव दिनुहोस्, हामी कसरी चाहिँ अगाडि बढ्ने, हाम्रो सुझाव पेटिकाहरू हामीले राखेका छौँ। हामीसँग डाइरेक्ट रूपमा चाहिँ भन्न नसके तापनि अन्य अन्य कोणबाट पनि सेवाको विषयमा यदि चित्त बुझ्दो छैन भनेर पनि अथवा चाहिँ लिखित रूपमा अथवा चाहिँ मौखिक रूपमै पनि राख्न सक्नुहुन्छ भनेर हामीले बेला बेलामा गरिरहेका छौँ र सकभर हामीले स्वास्थ्य सेवालाई जसरी हुन्छ जनताको चाहिँ चित्त बुझ्ने गरी हामी अगाडि बढिरहेका छौँ र यो प्रतिबद्धता पनि हामी गर्न सक्छौँ कि हामी सबै साथीहरू चाहिँ जसरी हुन्छ स्वास्थ्यलाई राम्रो बनाउने हाम्रो स्वास्थ्य संस्थाले कसरी राम्रो बनाउने र यहाँको जनताले कसैले कसरी चाहिँ सजिलै तरिकाले सेवा दिने भन्ने विषयमा नै हामी केन्द्रित छौँ। यहाँनिरदेखि हाम्रो सेवा चाहिँ आफूलाई पनि ठिकै जस्तो लागिरहेछ हामीले दिइरहेका छौँ जस्तो लाग्छ र आम नागरिकले पनि अहिलेसम्म त्यस्तो यो भएन ऊ भएन भन्ने चाहिँ छैन। यदि भएको खण्डमा फेरि हामी यसलाई सुधार गरेर कसरी हुन्छ योजनाबद्ध तरिका लिएर चाहिँ हामी काम चाहिँ गर्नेछौँ।
0: अब भूगोलको दृष्टिकोणले पनि अलि विकट मानिन्छ र भर्खरै बर्खाको अहिले पनि पानी परिरहेको अवस्था छ। त्यहाँका नागरिकले यो समयमा सहज रूपमा अथवा यहाँहरू स्वयं त्यहाँ पुग्न सक्ने अवस्था र नागरिकहरू सेवा लिन आउन सक्ने अवस्था त्यो बाटोको अवस्था कस्तो छ?
1: सही प्रश्न उठाउनु भयो र सही यस्तो के छ भन्नुहुन्छ भने भर्खरै मात्र वर्षात सिद्धिको अवस्था चाहिँ छ अहिले। अब हाम्रो स्वास्थ्य संस्था भनेको रुल्पा नगरपालिकाको 5 नम्बर वडा भए तापनि एउटा नदीपारीको एउटा अलग्गै भूगोल जस्तो चाहिँ छ। लिबाङसँग चाहिँ हामी बीचमा चाहिँ बाटोहरू नबन्दाखेरि अथवा त्यहाँबाट चाहिँ प्युठान जिल्ला जानको लागि अथवा रुल्पाको रुन्तीगोडी होलेरै हुँदै दाङसम्म आउनको लागि अति गाह्रो चाहिँ छ। अब हामीलाई नै गाह्रो छ भने अब आम नागरिकलाई हाम्रो स्वास्थ्य सेवासम्म आउनलाई झन् धेरै गाह्रो भएको चाहिँ छ हामीले बुझेका छौँ। यसपालि असार साउनमा बाटोहरू पूर्ण रूपमा बन्द भइसकेपछि हामी कहाँ आउने नवजात शिशु तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा ल्याउने आउने सेवा गराएर घट्नु भयो। हामीले नर्मल डेलिभरीहरू अथवा जुन स्वास्थ्य संस्थामा हामीले नियमित जाँच गरिरहेका चेकअप गरिरहेका जुन बिरामीहरू हुनुहुन्छ हाम्रै संस्थामा चाहिँ हामीले उहाँलाई सजिलै तरिकाले चाहिँ सुरक्षित प्रसूति गराउने उद्देश्य चाहिँ हुँदाहुँदै पनि उहाँहरूलाई हामीले यो त बाटोको कारणले गर्दा हामीले बाहिर चाहिँ पठायौँ। दुईजनाले होलेरी पठायौँ, एकजना दाङ आउनुभयो भने तलतिरको जुन भूगोल लाल्टीबाङ बाजबाङको क्षेत्रहरूलाई पनि बिजुवारतिर प्युठानतिर चाहिँ गइरहनु भएको चाहिँ छ। अब सामान्य उपचारको लागि हिँडेर आउन सक्ने मान्छे चाहिँ आइराख्नु भएको छ, जेन टेन बाटो छलेर पनि उहाँहरूले जोखिम मोलेर पनि हाम्रो सेवा लिइरहनु भएको छ भने जुन अलिकति प्रसूतिजन्य कुराहरू भए अथवा चाहिँ इमर्जेन्सी भयो भने तुरन्तै चाहिँ हाम्रो स्वास्थ्य संस्थामा अहिले बाटोहरू पुर्याउन चाहिँ गाह्रो छ। अब पहिलेको जस्तै नियमित चाहिँ बाटो चाहिँ हुन्छ तर यो 2-3 महिनामा हामीलाई चाहिँ जहिले पनि हम्मे हम्मे हुन्छ किनभने अलिकति टाढा छ बस्ती हाम्रो छिद्रीको चाहिँ छ, भूगोलले पनि हामीले थगेको, अब मान्छे पनि हामी दुर्गमतिरकै पर्यो र भूगोल पनि दुर्गम भएको कारणले गर्दा सोचेको जस्तो हामीले स्वास्थ्यमा चाहिँ अलिकति प्रगति हासिल गर्न नसकेको कारण पनि चाहिँ त्यो हो। किनभने अहिले चाहिँ 3-4 जना जो सुटकेटीहरू हुनुहुन्थ्यो त्यो त हाम्रो स्वास्थ्य संस्थामा हुनुहुन्थ्यो, हामीले ल्याउन चाहिँ सकेनौँ, बाटो बिचमा ब्लक छ, बोकेर ल्याउन सकिँदैन, त्यसैले चाहिँ उहाँहरूलाई जता नजिक पर्छ त्यता जानुहोस् भनेर हामीले पठाएका छौँ। अवश्य पनि अब यो बाटो खुलिएपछि फेरि यो कामलाई चाहिँ कन्टिन्यू गर्न हामी सफल हुन्छौँ कि जस्तो मलाई चाहिँ लागिरहेको चाहिँ छ।
0: एकदम अब जस्तो नागरिकहरू अहिले पनि पछिल्लो समय अहिले पनि विभिन्न धामी झाँक्रीको भर पर्ने र अस्पताल अथवा स्वास्थ्य चौकीसम्म नपुग्ने नागरिकहरू पनि हुनुहुन्छ। अब रोल्पामा यो स्वास्थ्य संस्थामा पुग्ने र आफ्नो स्वास्थ्यलाई कसरी स्वस्थ राख्न सकिन्छ र त्यो उपचार लिन सकिन्छ भन्ने कतिको ज्ञान पुगेको?
1: हामीले चाहिँ के गरेका छौँ भने यो पहिले अलि पहिला अगाडि चाहिँ के हुन्थ्यो भनेपछि गाउँघरमा सुदेनहरू हुने, त्यसपछि चाहिँ अलि जान्ने बुझ्ने कहाँ उपचार गर्न जाने, झारफुक गर्न जाने, त्यसपछि उहाँहरूले पनि त्यही किसिमको चाहिँ एउटा सिप भएको कारणले गर्दा उहाँहरूले पनि उपचार गर्दै आइरहेको यो यथार्थ कुरो हो। अहिले पछिल्लो चरणमा त्यो बिस्तारै कम भए तापनि अझै पनि बालबालिकाहरूले सामान्य किसिमको रोग लाग्यो भने कोही कोही बालबालिकाहरू हामी कहाँ आउनुभन्दा अगाडि त्यहाँ चाहिँ जुन धामी हुनुहुन्छ, झाँक्री हुनुहुन्छ, उहाँहरूसम्म पुगेको हामीले चाहिँ देखेका चाहिँ छौँ। तर हाम्रो चाहिँ उद्देश्य के हो त भने चाहिँ हामी त्यहाँ बिल्कुल नजानुस् हामीले भन्न चाहिँ खोजेको होइन, तर पहिलो कुरा चाहिँ हामीलाई ध्यान दिनुहोस्, पहिलो कुरा स्वास्थ्यमा आउनुहोस्, त्यसपछि भएन भने अरू उपायहरू निकालौँला, छलफल गरौँला, सधैँभरि त्यो कुराले मात्र पुग्दैन भनेर हामीले सम्झाइराखेका छौँ। र अलिकति के हुन्छ भने चाहिँ आम नागरिकको पनि के जनविश्वास छ भनेपछि एउटा मान्छेको मानसिक उपचार हो कि त्यहाँ गएपछि, होइन मान्छेले जे विश्वास गर्यो अनि त्यही त्यो रोग लागेपछि यो गरेपछि ठिक हुन्छ भनेर मान्छेले विश्वास गरे नै ठिक भएको हो। अब समाजमा बोक्सी हुन्छ भनिन्छ, धामी हुन्छ भनिन्छ, झाँक्री हुन्छ भनिन्छ, र त्यहाँ गइसकेपछि चाहिँ सन्चो हुन्छ भन्ने जो उहाँहरूको विश्वास भएको कारणले गर्दा उहाँहरूले सामान्य स्वतन्त्र मन्त्र गरिदिइसकेपछि उहाँहरूको मानसिक यो चाहिँ मेन्टली रूपमा चाहिँ उहाँहरूको सुधार हुन्छ र सन्चो भयो कि भन्ने चाहिँ उहाँहरूलाई चाहिँ एउटा भ्रमपूर्ण दिमागमा चाहिँ त्यो आएको हो, त्यो यथार्थ चाहिँ होइन, वैज्ञानिक कारण त कुनै छैन, तर पनि त्यो पनि एउटा ठिक छ, हामीले त्यसमा फेरि गर्नै हुँदैन भनेर बन्देज गराएका छैनौँ। किनभने हामी समाजमा बस्ने मान्छे हौ, हामी दुर्गममा बस्ने मान्छेहरू, त्यसलाई पनि चाहिँ हामीले चाहिँ व्यवस्थित गर्ने ठिक छ। त्यहाँ आएका धामी झाइरका आएका बिरामीलाई पनि हामीले के भनेका छौँ, अथवा उहाँहरूलाई पनि पुजारीहरूलाई पनि हामीले के भनेका छौँ भने, हाम्रा आम नागरिकहरू बिरामी भएर हजुरहरू कहाँ आइसकेपछि कम्तीमा पनि स्वास्थ्य संस्था पनि जानुपर्छ है भन्ने सन्देश दिनुहोस्। उहाँहरूलाई एकपल्ट हामीले ओरिएन्टेसन पनि गराइसकेका चाहिँ छौँ, बिरामी कहाँ त हामी कहाँ पनि आउनुहुन्छ र उहाँ कहाँ पनि जानुहुन्छ। यदि उहाँहरू कहाँ गएको बिरामीलाई चाहिँ एकपटक हामीलाई पनि भेट्ने भन्नुहोस् है, यहीँबाट सिधै घर नपठाइदिनु होला, घर जाने गरे तापनि यसो बुझाएर ठिक छ यो गर्दा गर्दै चाहिँ उपचार भएन अथवा केही समस्या भइयो भने तुरन्तै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेर उपचार गराउनु पर्छ है भनेर उहाँहरूलाई पनि हामीले परामर्श गरेका छौँ। र धामी झाँक्री मार्फत आएका बिरामीहरू पनि छन् हामी कहाँ, त्यसैले रुल्पा जिल्लामा अथवा चाहिँ हाम्रो रुल्पा जिल्लाको नगरपालिका 5 त्यो समस्या नभएको चाहिँ होइन, बिल्कुल चाहिँ सबै चाहिँ त्यसलाई चाहिँ बन्द गरिएको पनि होइन, सँगसँगै त्यो पनि चलिरहेको छ र त्यसलाई पहिलेको भन्दा हामीले कम गर्न चाहिँ खोजिरहेछ, कम पनि भइरहेको चाहिँ छ। र यथार्थ कुरा हामीले भन्नुपर्दा मान्छेले विश्वास त्यतातिर गर्ने भएको कारणले गर्दा कोही फेरि सन्चो भए भनेर चाहिँ आएका इतिहासहरू पनि हामीसँग छन्। त्यसैले सन्चै हुन्छन् भने त्यसलाई हामीले बन्द गर्ने भन्नेमा हामी पक्षमा छौँ। हामी के हो त त्यसलाई व्यवस्थित गर्ने, त्यहाँ आएका बिरामीहरूलाई हामी कहाँ कसरी आउन सकिन्छ त्यो सजिलै बनाउने वातावरण हामी बनाइरहेका छौँ र त्यो किसिमको चाहिँ भइरहेको छ अहिले।
0: अब यसका लागि सचेतनाका कार्यक्रमहरू हुन सक्छन्, स्वास्थ्य चौकीसम्म पुग्नुपर्छ अथवा योमा भर पर्नु हुँदैन भन्ने त्यो सचेतनाका कार्यक्रमहरू अथवा अन्य कार्यक्रमहरू के छन्?
1: एकदमै सही विषय उठाउनु भयो यहाँले पनि। फेरि पनि हामीले हाम्रो स्वास्थ्य संस्थामा आएर बिरामीलाई चेक जाँच गरेर औषध दिने मात्रै काम गरेका छैनौँ हामीले। हामीले आम नागरिकले प्रबन्धनात्मक कार्यक्रम कसरी सुसूचित बनाउन सकिन्छ, कसरी सचेतना फैलाउन सकिन्छ भनेर हामीले कोसिस चाहिँ गरिरहेका छौँ। हाम्रो स्वास्थ्य संस्था मार्फत चाहिँ 12 स्वास्थ्य आमा समूह चाहिँ हुनुहुन्छ, उहाँहरूको प्रत्येक बैठकहरूमा हामी सकभर पुग्ने कोसिस चाहिँ गरिरहेका हुन्छौँ। एघार कहिले कसो फिल्ड भन्ने बेलामा चाहिँ हाम्रो चाहिँ त्यहाँ नपुग्न सकिएला, तर हामीले प्रत्येक पटकको मिटिङमा उहाँहरूको बैठकमा चाहिँ हामीले सहजीकरण गर्न खोजिरहेका छौँ र हामीले त्यो बैठकमा अथवा त्यहाँको नागरिकहरूलाई हामीले चाहिँ प्रत्येक पटक नयाँ नयाँ विषयमा हामी छलफल गराउँछौँ। जस्तै अहिले वर्षात सुरु भयो, वर्षातमा हामीले यसपालि 3-4 विषयमा बढी फोकस गर्यो। एउटा कुरा त सोलह रोगहरू झाडा पाखलाको अति फैलिन सक्ने सम्भावना, हैजाहरू हुन सक्ने सम्भावना, सामान्य रुगाखोकीहरू हुने सम्भावना भएको कारणले गर्दा त्यो विषयमा हामी बढी छलफल गर्यो अथवा उहाँहरूलाई चाहिँ सुसूचित गरायो भने, यही वर्षातको समयमा जंगली च्याउहरू खाने, त्यसपछि चाहिँ चट्याङहरू पर्ने, त्यसपछि सर्पले दसेर चाहिँ त्यो घटनाहरू सुनिने भएको कारणले गर्दा यो 4 विषयमा हामीले आम नागरिकलाई यसपालि अलिक बढी नै छलफल गरायो र बढी नै सचेतना दियो भने, हाम्रो काम भनेको स्वास्थ्य संस्थामा मात्र बसेर होइन, आम नागरिकलाई त्यो विषयमा हामीले उनीहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ जानकारी दियो भने आफै पनि कम हुन्छ नि, रोग लाग्न नदिनु भन्दा रोग लाग्न नदिनु नै बेटर हो। त्यसैले हामीले रोग लाग्न नदिने अथवा हाम्रो स्वास्थ्य संस्थामा आउने बिरामीको चापलाई कम गराउने, दरलाई कम गराउनको लागि हामीले यो प्रबन्धनात्मक कार्यक्रमलाई, नियमित कार्यक्रम सँगसँगै प्रबन्धनात्मक कार्यक्रमलाई हामीले पनि जोड दिएका छौँ र त्यो काम पनि चलिरहेका छ। र जसरी हुन्छ त्यो हाम्रो नागरिकलाई हाम्रो स्वास्थ्य संस्थाको सम्पर्कमा आएर सजिलै र सानो तरिकाले र सजिलै तरिकाले नागरिकलाई सेवा पाऊ र सामान्य रूपले हुने बिरामीलाई जटिलतिर नलिजाऊ भन्ने उद्देश्यले नै हामीले बढी यो सचेतनाका कार्यक्रमहरू चाहिँ गरेका चाहिँ छौँ।
0: अब जस्तो महिलाहरूमा अहिले घरमै बच्चा जन्माउने अथवा स्वास्थ्य चौकीसम्म पुग्ने त्यो जोखिम आफूले अहिले नबन्ने त्यस्तो अवस्था के छ?
1: त्यो पनि के छ भन्नुहुन्छ भने, हाम्रो रुल्पा नगरपालिका 5 अथवा रुल्पा नगरपालिकाभित्र धेरै स्वास्थ्य संस्थाहरू अथवा वडाहरू पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका चाहिँ छन्, जस अन्तर्गत हाम्रो स्वास्थ्य चौकी वा हाम्रो वडा 5 वडा चाहिँ रुल्पा नगरपालिका 5 जेदबाङ, यो भन्दा अगाडि विगत 3 अगाडि नै हामीले पूर्ण संस्था गट सुटकेरी घोषणा चाहिँ गरिसकेका छौँ। त्यसैले पहिलेको जस्तो घरमै जन्माउने अतिरै गर्ने चाहिँ हुँदैन, किनभने हामीले त्यहाँ 13 प्रतिबद्धताहरू हामीले पारित गरेका छौँ। स्वास्थ्य संस्थामा सुटकेरी हुनुको लागि चाहिँ अथवा पूर्ण संस्थागत सुटकेरी हुने बेलामा 13 घोषणा पत्र त हामीले त्यहाँ जारी गरेर लागू गरिरहेका छौँ भनेपछि, अहिले खासमा पहिलेको जस्तो घरै जन्माउने अतिरै गर्ने भन्ने चाहिँ छैन, तर अब एकात मान्छेहरू भेट्दिने रहेछ। फेरि अब हामीले भन्दा भन्दै हामीले चाहिँ सम्झाउँदा सम्झाउँदै पनि अलिकति चाहिँ उहाँहरूको चेतनामा हामीले बुद्धिमा चाहिँ हामीले त्यो छर्लङ्ग पार्न नसकेका हौ अथवा उहाँहरू त्यस्तै भएर हो, एक दुईजनामा चाहिँ अलिकति समस्या छ, नबुझेको जस्तो चाहिँ गर्नुहुन्छ, घरै जन्माउन खोज्नेहरू पनि हुनुहुन्छ, नभएको चाहिँ होइन। तर हाम्रो चाहिँ ओडामा अहिलेसम्म त्यस्तो चाहिँ छैन, किनभने हाम्रो चाहिँ ठाउँ दुर्गम चाहिँ छ, तुरन्तै चाहिँ गाडीहरू पठाउने चाहिँ ठाउँ छैन। कति त्यस्ता केसहरू, क्रिटिकल केसहरूलाई हामीले यहाँ नआउँला भन्दा भन्दै कोही चाहिँ नआएको इतिहासहरू छ, फेरि जानी त्यहीँ आएको छ। र कसै कसैलाई सुत्केरी हुनुको लागि फेरि हामीले चाहिँ आउनुहोस् भन्दा भने समयमा आउनुपर्छ है भनेर भन्दा भन्दै पनि ढिलो भएको एकजनाको त अस्ति बाटोमै भयो, हामी गएर चाहिँ रिसिभ गर्यौँ, यस्तो पनि भएको छ। त्यसैले यो कामलाई कम गर्नको लागि हाम्रो समिति सरकार पनि त्यत्तिकै लाग्नु भएको चाहिँ छ, हाम्रै कर्मचारी पनि पूर्ण रूपमा चाहिँ लागेका छौँ र सँगसँगै जनप्रतिनिधिको राम्रो चाहिँ साथ पाएका छौँ। उहाँहरूले पनि बेला बेलामा हामीले चाहिँ हामीले गरिसकेपछि हाम्रोबाट हामी असफल हुने भयो भने हामीले थाल्यौँ भनेपछि स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष आदरणीय तुबहादुर नेपालीज्यू स्वास्थ्यको लागि अति सधैँभरि गहन गर्ने चिन्ता गर्ने उहाँको चाहिँ विषय भनेको अरू क्षेत्रभन्दा हाम्रो स्वास्थ्य क्षेत्रमा अलिक बढी चासो दिएको मैले मान्छु र उहाँसँग चाहिँ फेरि छलफल हुन्छ र उहाँले पनि धेरै कुरामा हामीलाई राहत उद्धार गर्नुभएको छ। यसरी नै चाहिँ हाम्रो चाहिँ चलिरहेको चाहिँ छ भन्दा भन्दै पनि कोही कोही चाहिँ अलिकति नमान्ने खालको समाजमा चाहिँ हुनुहुने रहेछ। हामीले धेरै सम्झाइसकेपछि पनि त्यस्तो घटनाहरू पनि भएको चाहिँ छ।
0: अब स्वास्थ्य चौकीमा अहिले पर्याप्त स्रोत साधन र जुन स्वास्थ्य चौकीबाट पाउनुपर्ने औषधिहरू पर्याप्त के छ अहिले?
1: अहिलेको अवस्था हेर्नुहुन्छ भने स्वास्थ्य संस्थाले हामीले स्वास्थ्य संस्थाको लेभलले जुन दिने सेवा हो त्यो हामी पूर्ण रूपमा चाहिँ दिन सफल भइरहेका छौँ र औषधिको दाँजामा पनि सायद रोल्पा नगरपालिका मैले धेरै ठाउँहरू बुझेको छु, जिल्लाको सबै साथीहरूसँग मेरो सम्पर्क हुनुहुन्छ, स्वास्थ्य संस्थामा कति औषधिहरू छन्, कुन कुन प्रकारका औषधिहरू आउँछन् र कति मात्रामा औषधिहरू पर्याप्त मात्रामा छन् भनेर मैले उहाँहरूसँग बुझिरहेको हुन्छु। अन्य पालिकाका इन्चार्ज साथीहरूसँग पनि मेरो सम्पर्क भइरहेको हुन्छ तर अन्य पालिका वा अन्य संस्थाहरूमा भन्दा हाम्रो नगरपालिका वा हाम्रो स्वास्थ्य संस्थामा औषधिहरू पर्याप्त मात्रामा भएको चाहिँ बुझिन्छ। नागरिकहरूले चाहिँ पाउने जुन औषधि छ त्यो औषधि एक दुई दिन बाहेक एकाध कोही कोही औषधिहरू नआउन सक्छ, त्यो स्वाभाविक कुरा हो जो हाम्रो क्षेत्रभन्दा बाहिरको कुराहरू। तर नेपाली नागरिकले अथवा चाहिँ जुन स्वास्थ्य संस्थाबाट उपलब्ध हुने औषधिहरू छन् यो औषधिहरू पर्याप्त मात्रामा हामीले चाहिँ हाम्रो नागरिकलाई दिन चाहिँ सफल भएको छौँ र यसको लागि नगरपालिकाले पनि त्यो किसिमको पहलहरू चाहिँ गरिराख्नु भएको छ। किनभने चाहिँ हामीले अहिले पहिला चाहिँ हातले चाहिँ माग फार्महरू बनाउने औषधि यति चाहियो उति चाहियो भन्ने चाहिँ सिस्टम थियो भने अहिले त्यसलाई हामी चाहिँ छोडेर हामी चाहिँ इन्टरनेटको माध्यमबाट हामीले सजिलै अहिले मलाई औषधि यहाँ चाहिएको छ भने आज नै मैले अर्डर गरेर उहाँ रेडी गर्ने व्यवस्था चाहिँ छ। इलेमा सिस्टम हामीले चलाएका छौँ रोल्पा जिल्लामा, त्यो सिस्टम आएको कारणले गर्दा मेरो स्वास्थ्य संस्थामा औषधि कति छ भनेर यदि चाहनुभयो भने दाङबाट हजुरले पनि हेर्न सक्नुहुन्छ अथवा जुनसुकै ठाउँबाट पनि स्वास्थ्य संस्थामा कति औषधि छ, कुन औषधिहरू बढी प्रयोग भइरहेको छ, कुन कुन क्षेत्रमा चाहिँ औषधिहरू गइरहेको छ भनेर यदि हेर्न चाहेको खण्डमा बाहिरपट्टि पनि हेर्न मिल्ने सिस्टम भएको कारणले गर्दा सम्भवतः नगरपालिका पनि औषधि खरिदको लागि त्यही किसिमको लागिरहनु भएको छ र हाम्रो स्वास्थ्य संस्थामा औषधि अभावको कारणले गर्दा सेवा अवरुद्ध अथवा चाहिँ आम नागरिकले चाहिँ सेवा नै नपाएको भन्ने छैन। तर एकाध चाहिँ कुन कुन औषधिहरू भएन भने हामीले चाहिँ उहाँहरूलाई चाहिँ कहाँबाट ल्याउनु चाहिँ ल्याउनुहोस् यसरी खानुहोस् भनेर चाहिँ भनिरहेका चाहिँ हुन्छौँ।
0: जस्तो अब यहाँहरूको जेतबाङ स्वास्थ्य चौकीबाट खास गरेर कस्ता कस्ता समस्याहरू लिएर आउनुहुन्छ नागरिकहरू?
1: अब अहिले त यस्तो छ, यो समय अलिकति चेन्ज हुँदै जाँदा हामीले आधुनिक जीवनशैलीतिर हामी आम नागरिकहरू गएको बुझिरहेका छौँ। आलस्यता बढी हुने, मान्छेहरू एसआरएमहरू बढी गर्ने, होइन शारीरिक रूपमा चाहिँ फिजिकलहरू केही नगर्ने, खानपिनहरूमा चिल्ला बढी खाने, पिरो बढी खाने, मादक पदार्थहरू सेवनहरू गर्ने, यो चलन पहिलेको भन्दा अलि चाहिँ हामीले बढेको चाहिँ हामीले महसुस गरिरहेका छौँ। सामान्यतया नियमित रूपमा आउने बिरामीहरू अब बढी त हाम्रो क्षेत्रमा ज्वरोका टाउका दुख्ने ग्यास्ट्रिकका बिरामीहरू, कहिले कानमा केही अल्झेका, कहिले घाँटीमा अल्झेका, कहिले मुखमा दाँतमा किरा लाग्ने, अनि प्रायः जस्तो चाहिँ मान्छेहरू पेटको समस्या लिएर आउने, महिलाहरू पनि अब सेतो पानीहरू बग्ने, अनि उपचार हुँदाहुँदै पनि सन्चो नभएका केसहरू पनि हामीसँग आउने खालका बिरामीहरू छन् भने अहिले पछिल्लो चरणमा अलिक बढी चाहिँ यो नसर्ने रोगहरूको प्रकोप पनि बढी बढेको चाहिँ छ, जस कारणले गर्दा हामीले यसलाई पनि कम गर्नलाई लागिरहेका छौँ। जस्तै नसर्ने रोगहरूमा प्रेसर होइन, सुगर बिरामीहरू, अनि त्यसपछि छेरकका बिरामीहरू, छेरोग त सर्ने रोग भयो तर पनि यस्ता किसिमका रोगहरू अलिक बढी चाहिँ जुन जनस्वास्थ्यको मुख्य चाहिँ समस्याहरू हुन् यस्ता विषयहरू अलिक बढी नै आएका छन्। यसपालि हामीसँग यसो हेर्ने हो भने प्रेसरका औषधि खाने, जुन उच्च रक्तचाप भन्छौँ हामी, उच्च रक्तचापका औषधि खाने पनि हेर्ने हो भने 17-18 जना चाहिँ हाम्रो वर्षमा चाहिँ थपिरहेका छन् भने यत्रोको समस्याहरू चाहिँ भइरहेछ। खानपिनमा चाहिँ अलिकति चाहिँ मान्छेको चाहिँ ध्यान पुगेको चाहिँ छैन, हामीले चाहिँ बढी आरामहरू गर्ने, कामहरू कम गर्ने, त्यसपछि चाहिँ हामीले चाहिँ खानपिनमा ध्यान नदिँदाखेरि नसर्ने रोगको अलिक जोखिम बढ्न लागेको हो कि यसले भोलि कुनै बेलामा चाहिँ समस्या ल्याउने हो कि भनेर हामी चाहिँ चिन्तित चाहिँ भएका छौँ र यस विषयमा अस्ति अध्यक्षजीसँग पनि मेरो कुराकानी भएको छ। हेर्नुहोस् है, यस्तो भयो हाम्रो नागरिकहरूलाई किन यति, योभन्दा 4-5 वर्ष अगाडि हेर्ने बेलामा चाहिँ उच्च रक्तचापका सुगरका बिरामी थिएनन् भने अहिले वात्तै यो चाहिँ बढिरहेका छ, यो कारण के हो, यसलाई पत्ता लगाएर हामीले यसलाई कम गर्नतर्फ लाग्नुपर्छ है भनेर चाहिँ हामीले भनेका छौँ र हामीले दुई पटकको मासिक मिटिङमा आमा समूहको मासिक मिटिङमा दुई पटक चाहिँ हामीले त्यो चरणहरू पूरा गरेर हामीले चलायौँ। नसरी रोगबाट बस्ने कसरी सकिन्छ, यो प्रेसर किन यति बढिरहेको छ, मान्छेको मुटु रोगीहरू चाहिँ किन यसरी बढ्न लागे, मान्छेहरूको चाहिँ यो यो खानपिनमा समस्या भएर हो अथवा के हो, सुगर किन चाहिँ हुन लाग्यो धेरैलाई भनेर हामीले सुशिक्षित गरिरहेको छ। त्यो गर्दा गर्दै पनि चाहिँ त्यस्ता खालका बिरामीहरू पनि हामीसँग आइरहनु भएको छ र हाम्रो तर्फबाट हुने बिरामीलाई हामीले सजिलै उपचार गरेर परामर्श गरेर पठाइरहेका छौँ भने हाम्रो तर्फबाट अथवा हाम्रो स्वास्थ्य संस्थाको लेभलबाट जुन उपचार नहुने अथवा चाहिँ जो हाम्रो परामर्शले नपुग्नेहरूलाई हामीले सम्बन्धित ठाउँमा जानको लागि पनि अनुरोध चाहिँ गरेका चाहिँ छौँ।
0: अब आगामी दिनमा जेदबाङ स्वास्थ्य चौकीलाई अझ अब्बल बनाउनको लागि त्यस्ता केही कुरा देख्नुहुन्छ आवश्यक?
1: हामीले चाहिँ यसपालि पनि एउटा वार्षिक कार्ययोजना चाहिँ बनाएर चाहिँ तयारी गरेका छौँ। वर्षभरिमा हामीले के कामहरू कुन कुन ठाउँबाट कसरी गर्ने भन्ने कुराहरू हामीले योजना बनाएका छौँ। हाम्रो स्वास्थ्य संस्थालाई हामी द्वितीय होइन, हामी प्रथम ल्याउन चाहिँ सफल हुन्छौँ कि भनेर हामीले कोसिस चाहिँ गरिरहेका छौँ। तर हामीलाई चाहँदा चाहँदै पनि कहिले केले रोकेको चाहिँ पक्कै चाहिँ हो जस्तो मलाई लाग्छ। कहिले दुर्गम भयो, कहिले आम नागरिकहरू हाम्रो अलि अरू बजार क्षेत्रको भन्दा हाम्रो नागरिकहरू अलि फरक किसिमका भए, कहिले कसो हाम्रो सिपले पनि भ्याएन होला, कहिले कसो हाम्रो परामर्शले पनि भ्याएन होला। गर्दा गर्दै हामी चाहिँ त्यो स्थानसम्म पुगेका छौँ भनेपछि अझै त्यसलाई राम्रो बनाउनको लागि हामीले चाहिँ कोसिस चाहिँ गरिरहेका छौँ। हाम्रो योजनाहरू चाहिँ नयाँ नयाँ हामीले ल्याउन कोसिस गरिरहेका छौँ। जस्तै गत वर्षमा हामीले विगतका वर्षमा स्वास्थ्य आमा समूहहरू 12 आमा समूहहरूलाई हामीले चाहिँ दर्ता गर्न लगायौँ र उनीहरूलाई चाहिँ धेरै क्षेत्रमा हामीले परिचालन गर्न लगायौँ र उनीहरूको प्रत्येक बैठकमा हामी अनिवार्य पुग्ने भनेर निर्णय गर्यौँ। त्यसको फलस्वरूप जस कारणले गर्दा 2-4 वर्ष अगाडि गरेका त्यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले गर्दा आज हामीलाई चाहिँ सजिलो भएको छ भने, अब हामीले चाहिँ यस वर्षदेखि चाहिँ फोनिङ कार्यक्रमहरू चलाएको छ। अहिले रोल्पा जिल्लामा एउटा मेडिक मोबाइल कार्यक्रम पनि चलेको छ, सबै गर्भवतीहरूको सबै सुत्केरीहरूको लेखाजोखा चाहिँ मोबाइलको म्यासेजबाट हुने, सम्बन्धित गर्भवतीलाई म गर्भवती भए अथवा चाहिँ मेरो चाहिँ गर्भवती दर्ता नम्बर कति हो र मेरो स्वास्थ्य संस्थामा चाहिँ कुन दर्ता नम्बरको आधारमा दर्ता भइरहेको छ, कुन कुन बेलामा चेक जाँच गर्नुपर्छ, कुन कुन बेलामा कहाँ कहाँ गएर चेक गर्नुपर्छ भने सबै म्यासेजको सिस्टमबाट चाहिँ स्वास्थ्य संस्थालाई पनि जानकारी आउने, सम्बन्धित चाहिँ नर्सिङ कर्मचारीले स्वास्थ्य संस्था प्रमुखलाई पनि जानकारी आउने र सम्बन्धित जुन सेवाग्राही गर्भवती हुनुहुन्छ त्यो मार्फत उहाँहरूलाई पनि त्यो एसएमएस मार्फत चाहिँ सेवा जाने चाहिँ रोल्पा जिल्लामा चाहिँ शुरू भएको छ। त्यो कुरालाई हामी फोनिङ कार्यक्रममा हामीले नयाँको रूपमा लिएका छौँ र अहिले हामीले चाहिँ नयाँ जो पहिलो गर्भवती हुनुहुन्छ र अन्तिम 9 महिनाको सेरोफेरोमा आउने गर्भवतीहरूलाई हामीले चाहिँ एउटा नयाँको रूपमा चाहिँ उहाँहरूलाई बोलाएर उहाँको तयारी के छ अनि उहाँहरूको चाहिँ समस्याहरू के हुन सक्छ हामीले फोन मार्फत चाहिँ बुझिरहेका छौँ। सम्भव हुनु चाहिँ स्वास्थ्य संस्थामा आउनुहोस्, यदि सम्भव हुनुहुन्न भने सम्भव नहुने जस्ताहरूलाई हामीले अध्यक्षजी मार्फत अथवा चाहिँ म मार्फत हामीले फोन गरेर उहाँहरूलाई अलिकति हामीले चाहिँ सुसज्जित गराउने चाहिँ कोसिस चाहिँ गरिरहेका चाहिँ छौँ। आम नागरिकहरूको समस्या भनेको बाटोघाटो मात्रै, बिजुली मात्रै, स्वास्थ्य मात्रै होइन, आम नागरिकको चाहिँ इच्छा चाहनाहरूको असीमित हुन्छ। हामीले खोजेको के हो त भने ठुलै किसिमको विकास हुनुपर्छ भन्ने पनि होइन, मान्छेको जीवन स्तरसँग सजिलै परिवर्तन होस्। त्यहाँ अहिले 1 नम्बर 2 नम्बर 3 नम्बर साबीको 1, 2, 3 पूर्ण रूपमा विद्युतीकरण भइसकेका छ र बत्तीहरू पनि बोलिसकेका छ र हाम्रो स्वास्थ्य संस्था चाहिँ पूर्ण रूपमा बत्ती बोलेर चाहिँ राम्रै भएको छ भने बाँकी रहेका 4 नम्बर 5 नम्बर र 6 नम्बर ओडामा विगत केही वर्ष अगाडिदेखि पोलहरू तारहरू गाडिँदा पनि अहिलेसम्म त्यहाँ बत्तीहरू बल्न चाहिँ पुगेको छैन। यस विषयमा मैले हाम्रो नजिकको पहुँच भनेको त वडाध्यक्षजी हुनुहुन्छ, उहाँलाई बारम्बार रूपमा चाहिँ भनिराखेका छु। विविध टेन्डरमा गर्ने बेलामा चाहिँ अलि ठेकदारहरूको कुनै बदमासी भयो होला, कुनै ठेकदारहरूले छोड्नु भयो भन्ने गुटा पनि आयो त्यहाँ अलिकति लापरवाही गरेर, यो फेरि के हुन्छ भने चाहिँ उही भन्ने आम नागरिकले र जनप्रतिनिधिले त उही भन्ने मात्रै हो, गर्ने त फेरि टेन्डर गरेर ठेकदारहरूले गर्नु उठो रहेछ यो विद्युतको काम चाहिँ, अनि अलिकति त्यो लापरवाही भएर अहिले विगत धेरै समय अगाडि गाडिएका पोलहरू पनि अहिले लठालिङ्ग हुन चाहिँ लागेको यथार्थ कुरा हो। तर पनि चाहिँ अस्ति भर्खरै मात्र विद्युतको प्राविधिक टोलीहरू आएर चाहिँ त्यो काम भइरहेको छ भन्ने कुरा मैले बुझेको चाहिँ छु भने, अर्को कुरा बाटोहरूको कुरा पनि अब ट्र्याकको रूपमा चाहिँ सामान्य रूपले यताउति गर्नको लागि अब यो बर्सात सकिसकेपछि अहिले दोजोरहरू लागिरहेछ, त्यो सम्भवतः सबै ठाउँमा बाटोहरू जान्छ। तर चाहिँ के हो त भने हाम्रा बाटाहरू धेरै छन् तर राम्रा चाहिँ छैनन्। यो रोल्पा जिल्लामा मात्र होइन, सायद त त्यसैभरि यस्तै होला, धेरै खन्ने कामहरू हुन्छ तर खनिएका बाटोहरूलाई चाहिँ त्यसलाई संरक्षण गर्ने चाहिँ छैन। अब नगरपालिकाको पनि अब 12 महिना चाहिँ बाटोहरू सुचारू गर्ने भन्ने चाहिँ उहाँहरूको नीति तथा कार्यक्रममा चाहिँ छ, तर 12 महिना सम्भव चाहिँ छैन। अब अहिले 3-4 महिना हाम्रो त बन्द भयो, जसको कारणले गर्दा प्रत्यक्ष नागरिकको पनि त्यसको असरमा पुग्नुभयो र हामी पनि त्यसको असरमा पुग्यौँ भने अरू बाँकी भौतिक संरचनाको हिसाबले त्यहाँका विद्यालयहरू पनि पूर्ण रूपमा लगभग चाहिँ भौतिक संरचना हिसाबले त्यहाँ राम्रै छन्। बाटोहरू पनि राम्रै भयो। स्वास्थ्य संस्थामा पनि अब जेनतेन भवनहरू चलेकी छ, वडामा पनि चलेकी छ। हाम्रो गाउँहरू किन्नेहरू, हाम्रा खोप किन्नेहरू, तिनी भवनहरू पनि सुरक्षित छन्। त्यति चाहिँ कामै नगर्न सक्ने हिसाबले चाहिँ छैनन्। तर पनि के हो त भने चाहिँ हामीले चाहेको अडा चाहिँ नागरिकले चाहेको के हो भने हाम्रो म स्वास्थ्यको मान्छे भएको कारणले गर्दा पनि स्वास्थ्यसँग बढी छलफल गर्ने अथवा भन्ने, नागरिकलाई सुचाउने मेरो एउटा जिम्मेवारी नै हो र मेरो धर्म पनि हो। त्यसैले जुन जनप्रतिनिधि वा चाहिँ बाहिरको मान्छेले सजिलै मेरो ठाउँमा विद्युत आएन, सजिलै मेरो ठाउँमा बाटो आएन, जनप्रतिनिधिले केही गरेनन् भन्ने भन्दा पनि हामीले के भन्छौँ भने हाम्रो नागरिकको विकास भनेको विद्युत र पोलहरू ताक्ने अनि विद्यालय बनाउने, स्वास्थ्य भवन बनाउने मात्रै विकास होइन। विकास हामीले चाहेको विकास के हो भने मानवीय जीवनको विकास चाहियो हामीलाई। हामीले के सोचिरहेछौँ भने हाम्रो नागरिकहरूको जीवनशैली परिवर्तन आओस् कि सजिलै रूपमा चाहिँ उहाँले खाना पाउनुहोस्, सजिलै रूपमा सामानहरू धुवा

0: बोसोजन्य मादक पदार्थहरू हुक्काहरू अनि त्यसपछि चाहिँ चुरोट विधिहरू अलिकति चाहिँ मान्छेको जीवनशैली सामान्य रूपले चलिरहेको भन्दा अलिकति बाहिर गएर पनि चाहिँ गर्न खोज्ने मान्छेहरू पनि हुनुहुन्छ समाजमा। त्यसैले यो चाडपर्वलाई चाडपर्वको रूपमा चाहिँ लियौं। त्यसरी तडक भडक आफूसँग गोजीमा पैसा हुँदैन तर छिमेकीले यो गर्यो त्यो गर्यो खसी काट्यो भुका काट्यो राँगा काट्यो भनेर आफूले काट्नुपर्छ भन्ने चाहिँ छैन। जेन टेन सुखहरूको जे हुन्छ परिवारसँग चाहिँ सुख दुःख भएर चाहिँ खान चाहिँ सकिन्छ। त्यसैले हामीले यो बडा दशैं तथा यो दिपावलीको अवसरमा उहाँहरूलाई चाहिँ अनावश्यक रूपमा खानपिनको भोजभिजन नगर्नुहोस्। तपाईँहरू अनावश्यक रूपमा खर्च पनि नगर्नुहोस्। शुद्ध रूपमा चाहिँ शाकाहारी हुन सक्नुहोस्। यदि हुनुहुन्न धेरै खानै पर्छ भन्ने पनि अलिअलि मासुहरू ल्याउनुहोस्, चिल्लो थोरै थोरै ल्याउनुहोस्। यो एउटा सिजन हो, अब के भन्छ यो बडा दशैं चल्दैछ, यो चाहिँ चलेको हिसाबले चाहिँ अलिकति सिजनमा मान्छेले बढी ल्याउन खोज्नु त्यो स्वाभाविक कुरा हो। तिनलाई हामीले अन्यथा अर्थ लिदिनौ तर स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस् है। आजको बडा दशैंले भोलि चाहिँ समस्या आउन सक्छ भनेर चाहिँ हुन सक्छ।
1: एकदमै हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं। हामीलाई रोल्पाबाट दाङ आएको समयमा निकै आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद यहाँलाई पनि। म चाहिँ दाङ झरेको अवसरमा रेडियो मध्य पश्चिम एफएम 91.4 MHz जुन चाहिँ प्रख्यात रेडियोले चाहिँ मलाई निम्ता गरेर यहाँसँग बोलाउनु भयो र तपाईँको प्राविधिक टिम लगायत सबैलाई यहाँहरूलाई पनि विशेष विशेष धन्यवाद धन्यवाद।
1: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं रोल्पा नगरपालिका वडा नम्बर 5 जेतबाङ स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र केसीसँग। खास गरेर हामीले त्यहाँको स्वास्थ्य अवस्था र उहाँहरूले गर्दै आएका विभिन्न कामहरूका बारेमा केन्द्रित रहेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र शालिक रामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।
2: मध्यपश्चिम चाङ च्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: ए हो र त्यसो भए म अहिले नै गइहाले।
1: हजुर, विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरु पाइनुका साथै रेडीमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरु अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
2: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
0: सम्पर्क मोबाइल नम्बर 9822964264।
3: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
4: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61694।

0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
1: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
2: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
2: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
2: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
4: समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
5: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
6: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
5: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
6: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
5: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
6: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
6: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
5: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
6: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
6: सम्पर्क नम्बर 082-560-23।
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
7: महाचार महापहार, Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
6: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ, साथमा
12: तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
10: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा भने घट्यो। पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री शाहको भनाई, प्रहरीबाट शुरूआत गर्नुपर्ने।
2: जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
1: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई। गृहमन्त्री गुरूङ बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान। प्रस्तावित राजदूत विरूद्धको उजुरी संसदीय समितिमा।
3: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ।
1: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साट फेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुर्यायो। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातीको लागि सवारी आवागमन रोक।
4: आज रातीको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 दुईटाकै रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
1: र पाकिस्तानले श्रीलंकालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृंखला जितेको छ।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सहकारी ठगी र मिटर ब्याजको विरूद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सहकारी ठगी र मिटर ब्याजमा राजनैतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ। प्रचलित कानून अनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कार्यवाही गर्न अप्ठ्यारो परिरहेको छ। अब खबर सन्तोषी रावलबाट।
6: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारी प्रति वा जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
2: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारिता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदद गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
6: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
7: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानूनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसैमा आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
6: विश्वभर गरीबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग भोगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्तले विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 जनाबाट प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढ़ाएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।
3: बुदा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री ज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
6: त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भएकाले आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मरमत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातिको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएललाई जानकारी दिनुभयो।
4: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले चाहिँ बाटो मर्मतको लागि अस्ति गाड़ी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मर्मतको काम गरिराखेका थियौँ र अब गाड़ी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू गाममा भएका सवारी साधनहरू सबै क्रस गरायौं र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाड़ीहरू लगायत इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
6: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढ़ीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग संचालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढ़ाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै 3 खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मददमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढ़ाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
1: बाढ़ी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैं सतर्कता अपनाउनु पर्ने,
8: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढ़ी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यका लागि अपनाउनु पर्ने सावधानी, चिकित्सा मनोविदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
11: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहार हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत फरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बालबालिकाको
10: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562-7707।
13: दाङबासीको लागि खुसीको खबर,
14: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
15: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
14: दसैँ तिहार विशेष अफर,
15: EMI र एक्सचेन्ज सुविधा,
14: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
15: 56 जनालाई विकली विनर प्राइज,
14: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
15: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
16: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
13: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
16: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
17: के लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
18: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
20: तपाई गोर्खा बुढी गण्डकी बाढ़ीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र,
21: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय तह समस्या गर्न सकिन्छ। अहिले उद्धार पछिको राहत हो, यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटिरहेको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेछ, अहिले नै भइरहेछ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार संघबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरूघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
20: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्तै बाढ़ी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढ़ी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
22: बाढ़ीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढ़ीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो SMS, एक नम्बर SMS पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
20: बाढ़ी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढ़ी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरूघाटमा बेलीब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको थियो। नेपाली सेनाले बेलीब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनुपर्ने सावधानी,
0: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
1: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
5: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
23: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
24: फोन नम्बर 082-563-479
23: मोबाइल नम्बर 98-494-67-487।
25: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा डाक्टर द्वारा दिइने सेवाहरू
26: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार
25: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार
26: पुरुषको लिंग सम्बन्धी समस्या
25: पिसाब पोल्ने समस्या
26: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार
25: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार
26: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार
25: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
26: डाक्टर भेट्ने समय
25: बिहान 7 बजेदेखि 8:30 बजेसम्म
26: दिउँसो 1 बजेदेखि 2 बजेसम्म
25: साँझ 5 बजेदेखि 8 बजेसम्म
27: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-5625-0023 98-478-1817 98-478-3500
0: पालिकामा एक एकजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिले यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखेको अवस्था हो। अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भन्दा त्यहाँ 35-36 जना चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्न त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसामा हुनुहुन्छ कोही नुवाकोट हुनुहुन्छ कोही राडिङ हुनुहुन्छ। अब यो बेला चाहिँ त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै सङ्घ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति अलिक एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट साइकायाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकायाट्रिस्ट एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलर छ अर्को 4-5 जना काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस् त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो एम्बुलेन्स बोलाउनुहोस् भनेर अब हामीले त्यहाँ जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त।
28: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ
0: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो त्यहाँबाट पत्र तोकिदिए हुन्छ कुन पालिकामा जाने भने हुन्छ त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ त्यो पालिकाले अब यहाँ चाहिएको छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सर्वे गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले अनि त्यसरी पठाउनुहुन्छ अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन त सरकारले चाहिँ रोक्नुपर्छ है जिल्ला स्वास्थ्यले रोक्नुपर्छ अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि तपाईँको गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै रिलिफ बाँड्न जाने त्यतिकै भिड छ, अनि यो मनोपरामर्श गर्ने भिड छ, स्वाभाविकले मान्छे एकदम इरिटेट हुन्छ नि त।
28: भटुकुसी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ।
0: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन्, त्यो मैले भने नि अहिले त सबले सामान दिएका छन्, के दिएका छन् मान्छेले भेटिरहेका छन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ। त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि, यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ। त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने, छलफल गर्ने, उनीहरूका कुराहरू सुनिदिने, अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन त, कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो। अब डिजास्टरले बिगारिसकेका चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जाने क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठेका छौँ नि त। त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबै त गयो, म त किन बाँच्ने भन्ने हुन्छ कि।
28: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
0: अब आत्महत्याकै सोचाइ आइसकेको अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ, मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन। अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालीमा त्यसरी सिकाइए हुँदैन, यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि। त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्य कर्मी अस्पतालमा त्यहाँ लैजाने हो, त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो, त्यहाँ लगाएर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने, परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन।
28: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुई पटक तीन पटक चार पटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ?
0: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन, तपाईँसँग कुरा गरेर मलाई कम भएको छ भन्छ उसले, कम भएको छ तर यो भनेर चाहिँ तपाईँलाई थाहै हुँदैन, कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ, त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर, म पनि भेट्छु उहाँलाई नै भेट्नुपर्छ, किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है, हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ।
28: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन?
0: कम गर्न सक्छ। कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि, त्यो मुभमेन्ट टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइड

छ र पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै 3 खेलको श्रृंखला जितेको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाह नेपाल प्रहरीको दीक्षान्त समारोहमा सहभागी, गृहमन्त्री गुरूङ दुई दिने भारत भ्रमणमा।
0: कंग्रेसका उपसभापति र महामन्त्रीको मतगणना सकियो, सहमहामन्त्री सहित केन्द्रीय सदस्यको गणना जारी।
1: दशैं मान्न काठमाडौँबाट 5,00,000 नागरिक बाहिरिए, आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने।
0: युक्रेनले रूसी ऊर्जा क्षेत्रमा आक्रमण जारी राखे, हतियार खरिद रोक्ने अमेरिकाको चेतावनी। अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडल बनाएका हल र वुडफोर्डलाई नोबेल पुरस्कार।
1: र विश्वकप लीग दुई क्रिकेटमा भोलि नेपालले आफ्नो दोस्रो खेलमा ओमानको सामना गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह आज नेपाल प्रहरीका इन्सपेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी हुनुभएको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित निरीक्षकहरूको दीक्षान्त समारोहमा

0: आश्वासन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गर्नुभएको छ। संगठनको प्रोटोकल विपरीतको कार्यमा संलग्न हुने छैन भन्ने विश्वास व्यक्त गर्दै उहाँले आधारभूत तालिम पूरा गरेर कार्यक्षेत्र प्रवेश गर्न लागेका इन्सपेक्टरहरूलाई कुनै पनि दबाव र प्रभावमा नपर्न आग्रह गर्नुभएको हो। परिणाममुखी अनुसन्धानको लागि प्राविधिकको प्रयोग गर्नुपर्ने प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता हुँदाउँदै प्रधानमन्त्री शाहले अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर रहेको उल्लेख समेत गर्नुभयो। आफ्ना छोराछोरीलाई प्रहरी जस्तो चुनौतीपूर्ण पेशामा आबद्ध गराउने अभिभावक र परिवारप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो। प्रतिष्ठानका अनुसार प्रहरी निरीक्षक 184 समूहमा 79 जना दीक्षित भएका छन्।
1: गृहमन्त्री सुदन गुरूङ दुई दिने भ्रमणका लागि भारत जानुभएको छ। उहाँ आज दिउँसो नेपाल वायु सेवा निगमको उडान मार्फत भारत जानुभएको हो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गुरूङ दिल्ली प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ। भारतीय गृहमन्त्री अमित शाहको पहलमा बिमस्टेक गृहमन्त्री स्तरीय बैठक नयाँ दिल्लीमा भोलि आयोजना हुन लागेको हो। बैठकमा नेपालका गृहमन्त्री गुरूङ सहित भारतका शाह, बंगलादेशका सलाहउद्दीन अहमद, भूटानका लुङतेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युट बिन स्वे, श्रीलंका विजिता हेरात र थाइल्याण्डका अनुतिन चानविराकुल सहभागी हुनेछन्। भ्रमणका क्रममा गृहमन्त्री गुरूङले भारतीय समकक्षी शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय गरिएको छ। गृहमन्त्री गुरूङ असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशनबाट सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। आज बिहान सकिएको उपसभापतिको अन्तिम परिणाम अनुसार डाक्टर चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ। भण्डारी र आचार्य खुला र चौधरी समावेशी कोटाबाट उपसभापतिमा निर्वाचित हुनुभएको हो। उपसभापति खुलातर्फको मतगणनामा भण्डारीले 3735 मत सर्वाधिक प्राप्त गर्नुभयो। उहाँ यस्तै आचार्यले 2342 मत प्राप्त गरी निर्वाचित हुँदा उपसभापति समावेशीतर्फ विनोद चौधरीले 1745 मत प्राप्त गर्नुभयो। यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र ढिला संग्रौला निर्वाचित हुनुभएको छ। खुला महामन्त्रीतर्फ पौडेलले 4194 मत पाएर विजय हुनुभयो। राणाले 4194 मत, राणाले 2330 मत पाउँदै विजयी हुनुभयो। यस्तै महिला महामन्त्रीमा डाक्टर ढिला संग्रौला पन्तले 3118 मतसहित निर्वाचित हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2864 र रीता खनालले 804 मत मात्रै प्राप्त गर्नुभयो। यसअघि उपसभापतिमा पुष्पा भूषाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुँदा सभापतिमा गगन थापा चयन भइसक्नु भएको छ। पदाधिकारीमा सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना जारी छ। पछिल्लो जानकारी अनुसार सहमहामन्त्रीमा रामरी खतिवडाले सबैभन्दा धेरै 1586 मतका साथ अग्रता लिइरहनु भएको छ। उहाँलाई अजय शिवाकुटीले 1128 र दिल्ली राम सुवेदीले 909 मतका साथ पछ्याइरहनु भएको छ। केही बेर अघि प्राप्त पछिल्लो अपडेट अनुसार देवेन्द्र राज कर्णेलले 753, विकास कोइरालाले 595, राजीव ढुंगानाले 578, अमृत कुमार अर्यालले 421, रमेश प्रसाद धमलाले 411, विमला छेत्रीले 141 मत ल्याउनु भएको छ। कंग्रेस केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गर्दै केन्द्रीय सदस्य प्रत्यक्ष खुलातर्फको मतपत्र नम्बर 4 गणना भने भोलि बिहान 8 बजेदेखि शुरू हुने जनाएको छ। मतगणना ललितपुर स्थित कंग्रेसको केन्द्रीय कार्यालय सानिप्यामा भइरहेको छ। कंग्रेस केन्द्रीय कार्य समितिको निर्वाचन अन्तर्गत असोज 23 गते राति 9 बजेदेखि मतगणना शुरू भएको थियो।
1: नेकपा एमालेको केन्द्रीय कमिटिमा मनोनित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिमा मनोनितहरूलाई शपथ ग्रहण गराउनु भएको हो। नेताहरू सृजना राई, पुष्पा केसी, साबित्रा अर्याल, इन्दु कडरिया, सीता पंगिनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कंगदवा, टंक आङबुहाङ, नवीन रोक्का, मीनबहादुर गुरूङ, डबल पाण्डे र तेजेन्द्र केसीले शपथ लिएका हुन्। गत शनिबार बसेको पार्टी स्थायी कमिटि बैठकले विभिन्न जिल्लाका 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
0: संसदीय सुनवाई समितिमा आज तीन देशका प्रस्तावित राजदूतहरूले आफ्ना दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेका छन्। भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतहरूले आज संसदीय सुनवाई समितिमा आफ्ना योजना र दृष्टिकोण प्रस्तुत गरेका हुन्। भारतका लागि प्रस्तावित नेपाली राजदूत डाक्टर निश्चल नाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने बताउनु भएको छ। उहाँले सिंगो दक्षिण एसिया बेलायती उपनिवेशमा रहँदा समेत नेपाल अविभाज्य र स्वतन्त्र रहने मुलुकको कूटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको दावी गर्नुभयो। संसदीय सुनवाई समितिका सदस्यले उठाएका प्रश्नको जवाब दिँदै पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनैतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौम कूटनीति कहिले असफल नभएको बताउनुभयो। चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याण दास शर्माले नेपाल र चीन बीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताउनुभयो। यस्तै बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरव शमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कूटनीति र नेपाल बेलायत बीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पूर्व प्रधान सेनापति समेत रहनुभएका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गर्नुभएको हो।
1: सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका चारैजना विरूद्ध संसदीय सुनवाई समितिले उजुरी आह्वान गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश चारै न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनवाई कार्यविधि अनुसार उजुरी दिनका लागि 10 दिनको सूचना जारी गर्ने निर्णय भएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। न्याय परिषदले असोज 2 गते सर्वोच्चको न्यायाधीशका लागि 4 न्यायाधीशलाई सिफारिश गरेको थियो, जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्न बहादुर बाग्चन, उच्च अदालतका न्यायाधीशहरू चन्द्र बहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
0: नेपाल परिवेशमा 3 जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 3 जनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
6: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
7: काठमाडौँ उपत्यकाबाट दशैं मनाउन घर जाने यात्रुहरूको संख्या 5 लाख पुगेको छ बाढ़ी पहिरो र सड़क दुर्घटनाका कारण यात्रुहरू त्रसित र अन्नपूर्ण अवस्थामा यात्रा गर्न बाध्य भएका छन् गत असोज 17 गतेदेखि हालसम्म विभिन्न नाकाहरू हुँदै करिब 5 लाख यात्रु बाहिरिएको र आगामी केही दिनमा थप 7 देखि 8 लाख मानिस बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो देशभरका सड़कहरूको अवस्था जीर्ण भएकाले गाड़ीहरूको समय तालिका पूर्ण रूपमा प्रभावित भएको उहाँको भनाइ छ
8: देशभरिको सड़क अवस्था जीर्ण छ यात्रुको चाप विगत भन्दा कमै छ पक्का पनि अब शोकमा पनि छ होइन अस्तिको दिनको अब बुढी गण्डकीको पनि त्यो हिजोको त्यो घटना अस्तिको घटना यी सबै घटनै गरेर मान्छे त्रसित छ साइकोलोजी रूपमा मानिसहरू एकदम त्रसित अवस्थामै छन् र चाहिँ के गर्ने भन्ने मान्छे छन् अहिले हेर्ने कारणले फर्केर आउनुपर्ने हो कि के हो भन्ने त्यो पनि उनीहरू पनि निश्चितमा छैनन् त्यस कारणले अन्यपूर्ण ढंगबाट हामी चाहिँ यात्राहरू गराउँदैछौँ सड़कको अवस्था ठिक रह्यो भने हामी गाडीको व्यवस्थापन गर्न सक्छौँ पर्मिट पनि ओभरअल नेपालभरिको पर्मिट अस्ति सरकारले सहमति गरेर खुलाइसकेको छ देशभरिको गाडी जो जहाँ जाँदा पनि पाउँछ तर के भन्छन् रह्यो कुरा सड़कै अस्तिको दिन जो हिँडेका गाडी आजको आइपुग्नुपर्ने गाडी आइपुगेन सेड्युल हाम्रो सबै सेड्युल बिग्रिएको छ टोटल सेड्युल बिग्रिँदा बिग्रिँदै पनि तर फेरि यात्रुलाई अधिकतम प्रयास हामीले यात्रा पठाउने काम गर्दैछौँ सजिलो छैन अप्ठ्यारो छ
6: पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा सड़क मरमत गर्नुपर्ने भएकाले आज बेलुकी 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकाले उक्त सड़क मर्मसम्भार गर्न उक्त राजमार्गमा सवारी आगमन बन्द गरिएको जानकारी दिनुभयो गत असोज 23 गते शुक्रबार सड़क भाँसिँदा उक्त राजमार्ग अवरूद्ध भएको थियो असोज 24 गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मर्मसम्भार गर्नुपर्ने भन्दै आज राति बन्द गर्न लागि दशैंको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आगमनमा समस्या भएको छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले दशैंको समयमा राजमार्ग बन्द हुँदा सवारी आगमनमा चुनौती खड़ा भएको बताउनुभयो
7: 3 जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 2 चालक सहित 3 जनाको मृत्यु भएको छ नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो गैंडाकोट इंग्लिश स्कूलको बसले आज गैंडाकोट 5 को कुसुम घाट स्थित भित्री सड़कमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गैंडाकोट 6 का अन्दाजी 24 वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुको व्यास नगरपालिका 12 घाँसी कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा पनि चालकको मृत्यु भएको छ मृत्यु हुनेमा धादिङ सिद्धिले गाउँपालिका 6 का करिब 30 वर्षीय सञ्जीव मगर रहेका छन् उक्त दुर्घटनामा सहचालक प्रदीप विकास समेत घाइते भएको प्रहरीले जनाएको छ टुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु 2 ख 154 नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
6: उता सुनसरीको कोशी गाउँ पालिका दुई काली मन्दिर स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। आज दिउँसो को 27P 2855 नम्बरको मोटरसाइकलले पैदलयात्री कोशी गाउँपालिका दुई बस्ने 45 वर्षीय कौशिला यादवलाई ठक्कर दिई घाइते बनाएको थियो। घाइते यादवलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। उक्त दुर्घटनापछि मोटरसाइकल र चालक परास क्षेत्र नगरपालिका साथ बस्ने अन्दाजे 21 वर्षीय सुमन सदालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
7: दशैं तिहार लगायत प्रमुख चाँड पर्व नजिकैसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढ़ाएको छ। चाँड पर्वका समयमा सवारी साधनको चाप बढ़ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्रामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानलाई तीव्र पारेको हो। चाड पर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित तथा चालकलाई जिम्मेवार बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुको बढ़ी आवागमन हुने क्षेत्र, मुख्य सड़क तथा सवारी साधन सञ्चालन हुने प्रमुख स्थानमा केन्द्रित भएर सचेतना अभियान अगाडि बढ़ाइएको छ। ट्राफिक प्रहरीले काठमाडौँको नयाँ बस पार्क, नागढुङ्गा, कोटेश्वर लगायतका प्रमुख क्षेत्रमा विशेष अभियान सञ्चालन गरिरहेको छ। विशेष गरी लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुने नयाँ बस पार्क र उपत्यका प्रवेश गर्ने र बाहिरिने मुख्य नाका नागढुङ्गा र कोटेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा विशेष निगरानी बढ़ाइएको जनाएको छ।
6: सरकारले मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित गरेसँगै यस सम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन र सेवाग्राहीको अधिकार सुनिश्चित गर्न आवश्यक कानूनी आधार निर्माण गरिने बताउनुभयो। मन्त्री मेहताले मानसिक स्वास्थ्य सेवालाई अस्पतालमा मात्र सीमित नराखी समुदाय स्तरसम्म विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। स्थानीय तहमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले बजेटको प्रभावकारी उपयोग, स्वास्थ्यकर्मीको क्षमता विकास र आवश्यक औषधिको उपलब्धतामा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
7: अर्थ मन्त्रालयले सर्वसाधारणले सजिलै बुझ्न सक्ने गरी चालू आर्थिक वर्षको बजेट समेटिएको नागरिक बजेट पुस्तिका सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा प्रस्तुत कुल 21 अर्ब 24 करोड़ रूपियाँको वार्षिक बजेटलाई सरल र संक्षिप्त रूपमा बुझाउन यो पुस्तिका ल्याइएको हो। पुस्तिकामा बजेटको खर्चतर्फ चालूमा 12 खर्ब 70 अर्ब, पूँजीगतमा 4 खर्ब 31 अर्ब र वित्तीय व्यवस्थामा 4 खर्ब 22 अर्ब रूपियाँ विनियोजन गरिएको उल्लेख छ। यस्तै स्रोततर्फ राजस्वबाट 14 खर्ब 5 अर्ब संकलन गर्ने र बाँकी रकम वैदेशिक अनुदान, आन्तरिक तथा वैदेशिक ऋणबाट बेहोरिने बुदागत रूपमा स्पष्ट पारिएको छ। बजेटका गतिविधि नागरिक तहसम्म पारदर्शी रूपमा पुगोस् भन्ने उद्देश्यले यो पुस्तिका तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ।
6: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
10: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न।
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
10: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 082-563-775।
10: सम्पर्क नम्बर 98 4 78 26 873।
14: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
6: नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका वडा नम्बर 10 उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिकाकै 32 वर्षीय उद्धव साहु, 32 वर्षीय महेन्द्र चन्द र तीर्थ पक्र परेका तीनै जनालाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको ब्यूरोले जनाएको छ।
7: यस्तै इलामको माईचोकमाई गाउँपालिका वडा नम्बर 4 नामसालिङबाट प्रहरीले एक थान अवैध भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा 60 वर्षीय पूर्ण बहादुर देवान रहेका छन्। आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी नामसालिङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। बरामद हतियार सहित देवानलाई जिल्ला प्रहरी कार्यालय इलाकामा राखेर अनुसन्धान भइरहेको छ। इलाम जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी उनीमाथि हात हतियार खरखजना सम्बन्धीको स्वरमा कार्यवाही प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ।
6: शेयर बजारमा नेप्से परिसूचक आज 4 अंकले बढ़ेको छ। यससँगै परिसूचक 2595 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम केही घटेको छ। शुक्रबार 4 अर्ब 83 करोड़को कारोबार भएको शेयर बजारमा आज 4 अर्ब 46 करोड़को मात्रै शेयर किनबेच भयो। आज 105 कम्पनीको शेयर मूल्य बढ्दा 165 कम्पनीको शेयर मूल्य घटेको छ भने 7 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
7: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। रोयल स्वीडिश एकाडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख छ। पुरस्कार समितिका अध्यक्ष जोन हसलरले उनीहरूको अनुसन्धानले ऊर्जा संकट र घर परिवारको उपभोगमा आउने आकस्मिक परिवर्तन जस्ता आर्थिक झट्काको सामना गर्न नीति निर्मातालाई थप सक्षम बनाएको बताउनुभयो।
6: रूसी ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखिए अमेरिकाले गुप्तचर सूचना आदान प्रदान र युरोपेली मुलुक मार्फत युक्रेनका निम्ति अमेरिकी हतियार खरिद रोक्न सक्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चेतावनी दिएको छ। रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरिरहेका आक्रमणका विषयमा ट्रम्प युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग असन्तुष्ट रहेका बेला अमेरिकाले यस्तो चेतावनी दिएको हो। ट्रम्पले विश्व बजारमा डिजेलको मूल्य बढ़नुमा रूस युक्रेन युद्धलाई दोष दिँदै दुवै पक्षलाई ऊर्जा केन्द्रमा आक्रमण रोक्न आग्रह गर्दै आउनुभएको छ। युक्रेनलाई अमेरिकी हतियार आपूर्ति रोक्ने चेतावनीसँगै ट्रम्प सरकारले जेलेन्स्कीलाई निर्वाचन गराउन पनि दवाब दिएको छ। ट्रम्पले जेलेन्स्कीको स्थानमा नयाँ नेतृत्व चयन गर्ने युक्रेनमा निर्वाचन हुनै पर्ने बताउनु भएको थियो। त्यसको जवाबमा जेलेन्स्कीले रूसले पूर्ण युद्धविराम स्वीकार गरेमा 60 दिनभित्र निर्वाचन गराउन सकिने प्रस्ताव गर्नुभएको छ।
7: भारतमा मतदाता नामावलीमा गडबडी गरेको आरोप लगाउँदै विपक्षी दलहरूको इण्डिया गठबन्धनले प्रदर्शन गरेको छ। मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी भाजपालाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले आज सर्वोच्च अदालततर्फ रयाली निकालेका हुन्। विपक्षी सांसद र उनीहरूका समर्थकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गरेका थिए। मतदाता नामावलीमा कथित गडबडीलाई भोट चोरीको संज्ञा दिँदै भारतमा केही दिन यता सरकारको चर्को विरोध भइरहेको छ। यसैबीच दिल्ली प्रहरीले विरोध प्रदर्शन र धरनाका लागि निर्धारित स्थलहरूको सूचीबाट जन्तर मन्तरलाई हटाएको छ। दिल्ली प्रहरीले आज जारी गरेको परिपत्रमा प्रदर्शन आयोजना गर्ने शहरका विभिन्न स्थानमा तीनवटा नयाँ स्थल तोकिएको जनाएको हो। यसको सट्टा रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्ली स्थित सीबीडी मैदानलाई नयाँ स्थलका रूपमा तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। जन्तर मन्तरलाई प्रदर्शन स्थलको सूचीबाट हटाउने निर्णयप्रति प्रतिक्रिया दिँदै कक्रो जनता पार्टी सीजेपीका अध्यक्ष अभिजित दिप्केले अब सिंगो देश नै जन्तर मन्तर बन्ने चेतावनी दिनुभएको छ।
6: नेपाल परिवेशमा अब खेल समाचार। ओमानमा जारी आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलामा भोलि नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ। नेपालले दोस्रो खेलमा आज ओमानको सामना गर्नेछ। नेपाल ओमान बीचको खेल नेपाली समयअनुसार बिहान 11:45 शुरू हुनेछ। जारी श्रृंखलामा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमै जित हात पारेपछि दुवै टोली उत्साही पनि छन्। ओमानले आफ्नो पहिलो खेलमा क्यानाडालाई 41 रनले हरायो। नेपालले पनि आफ्नो पहिलो खेलमा क्यानाडामाथि 24 रनको जित हासिल गर्यो। तर भोलि एक अर्का विरूद्ध मैदानमा ओर्लिँदा यी दुवै टोलीको लक्ष्य भने फरक हुनेछ। लीग तालिकाको माथिल्लो चार स्थानभित्र पर्ने ओमानको सम्भावना बलियो छ। त्यसैले ओमान नेपाल विरूद्ध जित निकाल्दै नामिबियालाई पछि पारेर एक दिवसीय विश्वकपको अन्तिम चरणको छनौटमा स्थान बनाउने योजनाका साथ मैदानमा उत्रनेछ। विश्वकप लीग टूको अंक तालिकाको छैटौं स्थानमा रहेको नेपाल भने ओमानलाई हराउँदै एक दिवसीय मान्यता जोगाउने योजनाका साथ मैदानमा उत्रनेछ।
7: र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू फुटबल इतिहासकै महान खेलाड़ी भएको दावी गरेका छन्। 41 वर्षीय रोनाल्डोले आफ्नो गोल गर्ने क्षमतालाई पर्याप्त मूल्यांकन नगरिएको भन्दै आफ्नो तथ्याङ्कले नै आफू महान भएको प्रमाणित गर्ने बताएका हुन्। एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले आफ्नो प्रदर्शन र गोल संख्यालाई मानिसहरूले उचित मूल्यांकन नगरेको बताएका हुन्। रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट खेल्दै अहिलेसम्म 1337 खेलमा 980 गोल गरिसकेका छन्।
6: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: प्रधानमन्त्री शाह नेपाल प्रहरीको दीक्षान्त समारोहमा सहभागी। गृहमन्त्री गुरूङ दुई दिने भारत भ्रमणमा।
6: कंग्रेसका उपसभापति र महामन्त्रीको मतगणना सकियो। सहमहामन्त्री सहित केन्द्रीय सदस्यको गणना जारी।
7: दशैं मान्न काठमाडौँबाट 5 लाख नागरिक बाहिरिए। आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने।
6: युक्रेनले रूसी ऊर्जा केन्द्रमा आक्रमण जारी राखे हतियार खरिद रोक्ने अमेरिकाको चेतावनी। अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल बनाएका हल र वुडफोर्डलाई नोबेल पुरस्कार।
7: र विश्वकप लीग दुई क्रिकेट अन्तर्गत भोलि नेपालले दोस्रो खेलमा ओमानको सामना गर्ने।
6: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।
17: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
4: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
3: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
4: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
7: दाङ गोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ विशेषज्ञबाट दिइने सेवाहरू छाती खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू
8: उच्च रक्तचाप प्रेसर मुटु सम्बन्धी समस्या उपचार
7: पेट गाना गोला पाचनमा गडबडी अल्सर मुखमा अमिलो पानी आउने डकार आउने कब्जियतको उपचार
8: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श
7: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा
8: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
7: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा
8: सम्पर्क स्थान पल्लवी स्वास्थ्य क्लिनिक भानुचोक घुराही दाङ सम्पर्क फोन नम्बर 082-5661-683 र मोबाइल नम्बर 98479-25700
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
13: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5560-734 र 082-5560-138
15: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
16: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
15: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
17: महिनावारीमा समस्या महिनावारी रोकिनु
15: श्वेत पर्दर पिसाब पोल्ने समस्या
14: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
15: पाठेघरमा मासु पलाउने
14: निसन्तान महिलाको चेक जाँच
15: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
17: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार
15: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
19: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
18: अन्य सेवाहरू
20: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
23: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
24: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com
25: खुशीको खबर
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
27: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
29: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराई दाङमा डाक्टर द्वारा दिइने सेवाहरू
30: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार
29: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार
30: पुरुषको लिङ्ग सम्बन्धी समस्या
29: पिसाब पोल्ने समस्या
30: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार
29: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार
30: शरीरको कुनै पनि भागमा पलाएको गाँठागुठीको चिरफार तथा उपचार।
29: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
30: डाक्टर भेट्ने समय
29: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
30: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
29: साँझ 5 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-5-65-23-98-18-17 र 98-78-35-643।
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
20: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
1: विस्तृत आँखा परीक्षण उपचार,
20: बाल दृष्टि रोग निदान उपचार, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
1: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
20: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
20: कृत्रिम आँखा फिटिङ गरिन्छ,
1: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
20: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू। अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
20: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
1: डबल भिजन उपचार,
20: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
1: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
20: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी।
1: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
20: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
1: फोन नम्बर 98-6-89-84-602 र 98-64-83-84-73।
2: होइन भाइला,
3: लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
29: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
5: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60-70 हजार नेहरू र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
29: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढ़ी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढ़ीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखाएको छैनौ।
0: आज राति सवारी बन्द गरेरै नौ विशेष मुङलिङ सड़क खण्ड सहज पार्ने तयारी,
2: केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो वितरणै बन्द गरेर मर्मत सम्हार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरूद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद किसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौं सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10 लाख अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान शुरू भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट कोअपरेटिभ युका सीओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यसो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एक अर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रूसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपाले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लड़ाकूहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उड़ानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा 3 वटा घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उड़ानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको 2 महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 जना सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 जना भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढ़ी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
1: 43 परिवार चुनमुरी गाउँपालिकामा, 39 परिवार घाटेमा, 64 परिवार आरूघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, 2 कच्ची पुलहरू बगाएको छ, 2 झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तीनवटा जलविद्युत आयोजनामा चाहिँ उनीहरूको चाहिँ अब अस्थायी टहराहरू त्यो सबै बगाएको छ। भेरी बोर्डहरू चारवटा सिटी भएको छ, सहरी साधन पाँचवटा बगाएको छ। पाँचजना चाहिँ सम्पर्क दिइन्छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
0: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या खराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
1: भेरीगोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
0: अब यो भोटेको सितृफुली बाढीको छिटै नै जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणाली बारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो। करिब पाँच बजेतिर पहिरो गएको, पौने सात बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
1: छ बीसमा सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने भिडियोबाट मात्रै फ्लड नाप्ने स्टेशन हाम्रो आरू घाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन। नबसेपछि त माथिको बाढी कस्तो हो भनेर हामीतिर अलिकति भेरिफाई गर्नलाई 10-15 मिनट लाग्यो। त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो। तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो। तलको हाम्रो आरू घाटमै पुग्नलाई 2 घण्टा लाग्यो बाढीलाई, भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 घण्टा लाग्यो। त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त। अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरहरूलाई पनि सजिलो भयो। माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ। यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढीलाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो। पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो। अब त्यो बाढी
0: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला। अब एसएमएसका विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बहस त्रिशुली भोटेपछि बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
1: भइसकेको छ, त्यसमा हामीले काम गरिरहेको छौँ। सेल्फ ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामीले चाहिँ काम।
0: त्यो भनेको कस्तो?
1: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भनेपछि एसएमएस आयो भने एकछिन आउँछ, अनि त्यतिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ। मान्छेले हेरेपछि मात्रै, अब सेल्फ ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ। अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो। नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ। तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
0: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनिएको छ, तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
1: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3-4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ, त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ। बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ, त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ। त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो, अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ। सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ। तर त्यसमा हामी एउटा निर्क्यौलोमै पुगिसकेको अवस्था चाहिँ छैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेति। विषय फेरि पनि विपदकै, तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतिको भोटेकोशी त्रिशुली बाढ़ीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ। तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
4: पक्की पुल र झोलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। बेत्रावती स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल,
5: असहजता बीच पनि सहजता निम्त्याएको छ, मल्लमको काम भएको छ यो पुलले, सामान किन्ने ढुवानी हिसाब आते जाते गर्ने हिसाबले यात्राको हिसाबले चाहिँ यो अचम्मै सहज छ। विक्षिप्त मन हुँदाहुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ।
4: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्,
6: नुन खाने छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाटोमा नै धेरै गाह्रो थियो। अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेर तेल लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बट्टरसम्म भने गएर सामानहरू किनेर आउँछु।
4: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजोन श्रेष्ठले जानकारी दिए।
6: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो बिचै एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सर नै हो।
4: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सड़क खण्ड बन्द गरेरै मरमतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढ़े पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
7: अवरोध भएको थियो, त्यसलाई हामीले 2 दिन लगाएर काम गर्यौं, अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो वितरित रूपमै बन्द गरेर मर्मत सम्हार गर्ने काम भइरहेको छ।
0: त्यसपछि चाहिँ अवरोधहरू हुँदैन कतै पनि, त्यो बाटोमा दुईतर्फी नै चल्छ,
7: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फी नै सबै ठाउँमा दुईतर्फी नै चलिरहेको हुन्छ, समस्या छैन। कृष्णगिरीमा पनि अलिकति मर्मत
0: धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।

0: बाटो ल्याएको छ। छवटा प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका तीनवटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
1: हौस, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ बखै सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
2: मध्यपश्चिम जाँग च्याट यति बेला रात्रिको 9 बजेको छ।

0: 94.4 मेगाहर्ज तपाईहरु सुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघर में समस्या पाठेघर खस्ने को समस्या
1: पाठेघर में मासु पलाउने
3: निसंतान महिला को चेक जांच
1: स्तन कैंसर पाठेघर में कैंसर भय न भय को चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मशीन द्वारा चेक जांच गरिनु का साथ ही उचित परामर्श का लागि संपर्क गर्नुहोला
4: बिरामी जांच निमित्त यही असोज 30 गते शुक्रवार
1: संपर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नंबर 0825904010 मोबाइल नंबर 98478893 र 98095912871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9853530523।

0: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानक चलचित्र चमेलीको पुई
1: बा
0: एक योद्धा पेन्सन।

0: いやー、いや、だーっと切らーもんがよ。あ、いやいやいやいやいやいや。
1: だーっとペラボシラーコ、オサディコナザーノファネコ、マネヒノ。
0: あ、いやー、アスティバカトオサディコレコ、ビスコウニスバコイナ。
1: ザパイティオサディコレポチテステイトンチ
0: ョ。アプリヘドキラモノホイサキュー、ティーバナナナ、カザモ。
1: コライコ、ハスピタルロードマラヒコ、サガマタ、ジェントルクリニックマザーノ、オニチャーニニコン。
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-67-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
7: दाङबासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सान्सुई हवाकिन्स

0: काही 14 दान।
1: सम्पर्क नम्बर 082-563-001 र मोबाइल नम्बर 97155-63-001।
2: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।